नजिक पनि पर्नेछ। आज तपाईँले गरेको कामले दीर्घकालीन रूपमा फाइदा हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब दोस्रो राशि वृष राशि। वृष राशिका व्यक्तिहरूको लागि आज काममा सफलता मिल्ने संकेत रहेका छन्। तपाईँको मेहनतले पद र प्रतिष्ठामा पनि सकारात्मक प्रभाव पार्न सक्ने देखिएको छ। तपाईँलाई थप ऊर्जा मिल्ने देखिएको छ। आर्थिक लाभ हुने सम्भावना पनि रहेको छ। परिवारबाट पनि समर्थन पाउनुहुनेछ। जिम्मेवारी बढ्न सक्छ तर त्यसलाई सहज रूपमा पूरा गर्न सक्नुहुनेछ। प्रेम सम्बन्धमा समझदारी कायम रहनेछ। आज तपाईँले आफ्नो क्षमता राम्रोसँग देखाउन सकेमा भविष्यका लागि राम्रो आधार तयार हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब तेस्रो राशि मिथुन राशि। मिथुन राशिका व्यक्तिहरूका लागि आज भाग्यले साथ दिने भएकाले तपाईँले थालेका कामहरू सहज रूपमा अघि बढ्न सक्नेछन्, जसले आत्मविश्वास बढाउनेछ। अध्ययन अनुसन्धान अथवा ज्ञान सम्बन्धी काममा रुचि बढ्ने देखिएको छ। धार्मिक अथवा आध्यात्मिक काममा मन जानेछ। परिवारमा शान्त वातावरण कायम रहनेछ र आर्थिक पक्ष पनि सन्तोषजनक रहने देखिएको छ। स्वास्थ्य सामान्य रहनेछ। प्रेम सम्बन्धमा विश्वास बढ्नेछ। आजको दिन तपाईँका लागि नयाँ अवसरहरूलाई समाउने राम्रो समय साबित हुने देखिएको छ। अब चौथो राशि कर्कट राशि। कर्कट राशि व्यक्तिहरूका लागि आज घर परिवारमा ध्यान दिनुपर्ने अवस्था रहेको छ। मन अलि अस्थिर हुन सक्ने भएकाले निर्णय लिन हतार नगर्नुहोला। काममा केही ढिलाइ हुन सक्छ तर धैर्यता राखेमा सुधार आउनेछ। आर्थिक पक्ष सामान्य रहनेछ। स्वास्थ्यमा ध्यान दिन आवश्यक छ। साथीभाइसँग भेटघाट हुनेछ। प्रेम सम्बन्धमा सामान्य अवस्था रहनेछ। आज सोच विचार पूर्वक गरेका कामहरूमा सफलता प्राप्त हुनेछ। आज सोच विचार गरेर अघि बढ्नु भएमा अनावश्यक समस्या टाढ्न तपाईँ सफल हुनुहुनेछ। अब पाँचौं राशि सिंह राशि। सिंह राशिका व्यक्तिहरूका लागि आज तपाईँको आत्मविश्वास बढ्ने देखिएको छ। नयाँ काम शुरू गर्ने दिन रहेको छ भने ऊर्जा पनि प्राप्त हुनेछ, जसले तपाईँलाई अघि बढ्न प्रेरित गर्नेछ। आर्थिक पक्षमा लाभको सम्भावना देखिन्छ भने परिवारबाट राम्रो साथ र समर्थन पाउनुहुनेछ। प्रेम सम्बन्धमा नजिक पनि बढ्नेछ भने दिनभरि आएका अवसरलाई बुद्धिमानी पूर्वक प्रयोग गर्न सकेमा तपाईँले उल्लेखनीय रूपमा प्रगति गर्न सक्नुहुनेछ। अब छैटौं राशि कन्या राशि। कन्या राशि हुने व्यक्तिहरूका लागि आज खर्च बढ्न सक्ने भएकाले आर्थिक व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने देखिएको छ, नत्र पछि समस्या आउनेछ। काममा ध्यान केन्द्रित गर्न अलि गाह्रो हुनेछ, त्यसैले प्राथमिकता छुट्याएर अघि बढ्नु राम्रो हुनेछ। परिवारमा सानो मतभेद हुनेछ तर धैर्यताले समाधान सम्भव रहेको छ। स्वास्थ्यमा थकान र कमजोरी महसुस हुनेछ। आज यात्रा गर्दा विशेष सावधानी अपनाउन आवश्यक छ। प्रेम सम्बन्धमा केही दूरी आउन सक्ने भएकाले समझदारी आवश्यक देखिएको छ। अब सातौं राशि तुला राशि। तुला राशि व्यक्तिहरूका लागि आज संवादले पारिवारिक सम्बन्ध सुधार हुनेछ, जसले व्यक्तिगत र व्यावसायिक जीवन दुवैमा सकारात्मक प्रभाव पार्नेछ। सानो यात्राको योग पनि रहेको छ भने काममा सफलता मिल्ने संकेत रहेको छ। आर्थिक पक्ष राम्रो रहनेछ भने परिवारबाट सहयोग पाइनेछ। स्वास्थ्य सामान्य रहनेछ। आत्मविश्वास पनि बढ्दै जानेछ। प्रेम सम्बन्धमा नजिक पनि बढ्नेछ। आज आएको अवसरलाई सही रूपमा उपयोग गर्न सकेमा भविष्यका लागि राम्रो मार्ग खुल्न सक्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब आठौं राशि वृश्चिक राशि। वृश्चिक राशि व्यक्तिहरूका लागि आज तपाईँले काम गर्दा हतारमा नगर्नुहोला। धैर्यतालाई प्राथमिकता दिन राम्रो हुनेछ। सानो गल्तीले ठूलो असर पार्न सक्ने देखिन्छ। आर्थिक अवस्था सामान्य रहनेछ तर अनावश्यक खर्चबाट जोगिनु राम्रो हुनेछ। परिवारसँग समय बिताउँदा तपाईँको मन हल्का हुनेछ। साथीभाइबाट पनि सहयोग पाउनुहुनेछ। स्वास्थ्यमा सामान्य थकान देखिन सक्छ, त्यसैले आराममा ध्यान दिनुहोला। प्रेम सम्बन्धमा खुलेर कुरा गर्दा सम्बन्ध अझ मजबुत बन्ने देखिएको छ। दिनको अन्त्यतिर तपाईँले सन्तुलित निर्णय गर्दा निकै राम्रो परिणाम प्राप्त हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब नवौं राशि धनुराशि। धनुराशि व्यक्तिहरूका लागि आज सृजनात्मक र बौद्धिक कार्यमा सफलता मिल्ने सम्भावना रहेको छ। आजको कामले तपाईँलाई सन्तुष्टि मिल्नेछ। अध्ययन र नयाँ कुरा सिक्ने इच्छा बढ्नेछ। आर्थिक लाभको अवसर देखिनेछ भने परिवारसँग रमाइलो समय बित्नेछ। स्वास्थ्य राम्रो रहनेछ र आत्मविश्वास पनि बढ्दै जानेछ। प्रेम सम्बन्धमा नजिक पनि बढ्नेछ भने सन्तानबाट खुसी मिल्नेछ। आजको दिनले तपाईँलाई मानसिक र भावनात्मक रूपमा सन्तुष्ट बनाउने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। एघारौं राशि कुम्भ राशि। कुम्भ राशि व्यक्तिहरूका लागि आज आमदानी बढ्ने सम्भावना रहेको छ। पुराना प्रयासहरूको सकारात्मक परिणाम देखिन सक्छ। साथीभाइसँग रमाइलो भेटघाट हुनेछ भने परिवारमा खुसीको वातावरण कायम रहनेछ। नयाँ अवसरहरू देखा पर्न सक्छन्, जसलाई सही रूपमा उपयोग गर्न आवश्यक रहेको छ। स्वास्थ्य राम्रो रहनेछ। आत्मविश्वास पनि बढ्दै जानेछ। प्रेम सम्बन्धमा मिठास थपिनेछ। दिनको अन्त्यसम्म तपाईँले आफूले गरेको मेहनतले राम्रो फल प्राप्त गर्न सक्नुहुनेछ। आजको दिनमा जे काम गर्दा पनि सफलतापूर्वक सफल हुनेछ।
राशिफलको अन्त्यमा मीन राशि, मीन राशिनी व्यक्तिहरूका लागि आज केही चुनौतीहरू देखा पर्न सक्ने भएकाले काममा धैर्यता र सावधानी अपनाउन आवश्यक छ। आर्थिक पक्ष कमजोर हुन सक्ने भएकाले खर्च नियन्त्रण गर्न आवश्यक छ। स्वास्थ्यमा सामान्य समस्या देख्न सक्छ, त्यसैले लापरवाही नगर्नुहोला। परिवारसँग समय बिताउँदा मन शान्त रहनेछ। साथीभाइको सहयोगले केही काम सहज रूपमा अघि बढ्न सक्नेछन्, तर प्रेम सम्बन्धमा पनि विवाद बढ्न सक्ने देखिएको छ। राशिफल बारे जानकारी सँगै अब लागौं आजको साई साइतिश गरी यात्राका लागि महत्वपूर्ण हुनेछ। सूर्य कर्कट राशिमा, चन्द्रमा मेष राशिमा रहनेछन्, त्यसैले पूर्व बाहेक अन्य दिशाको यात्रा आज नगर्दा राम्रो हुनेछ। आज बुधबार परेकाले उत्तरतर्फको यात्रा गर्दै नगर्नुहोला। आज उत्तर दक्षिण र पश्चिमतर्फको यात्रा तपाईँलाई बाध्यवश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर आजको शुभ बेला पारेर यात्राको थलनी गर्न सक्नुहुनेछ। धार्मिक उपायमा अमला, सखर, गुँद अथवा दही खाएर आजको शुभ बेला पारेर यात्राको थलनी गर्दा राम्रो हुनेछ। यस्तै अर्को धार्मिक उपायमा घर नजिकै

0: यस समयमा हाम्रा काम महत्वपूर्ण काम यसअघि गर्न छुटेका र थाकिरहेका काम सम्पन्न गर्दा राम्रो हुनेछ। बिहानमा 8:46 दस बजेर 28 मिनटसम्म काल बेला रहनेछ। काल बेला सबैभन्दा खराब बेला भएकाले यो समयमा कुनै पनि काम तथा कर्म र यात्रा पनि नगर्दा राम्रो हुनेछ। बिहानमा 10:28 मध्याहमा 12:10 शुभ बेला रहनेछ। शुभ बेलामा यात्रा र नयाँ कामको शुभारम्भ गर्न सक्नुहुनेछ। मध्याहमा 12:10 दिनमा 1:52 रोग बेला रहनेछ। दिनमा 1:52 3:34 उद्योग बेला रहनेछ। दिनमा 3:34 5:16 चर बेला रहनेछ भने दिनमा 5:16 साँझमा 6:57 समय फेरि लाभ बेला रहनेछ। शुभ लाभवादी बेलाको रात्रितर्फ लागौं। साँझमा 6:57 8:16 अमृत बेला रहनेछ। साँझमा 8:16 राति 9:34 काल बेला रहनेछ। राति 9:34 10:52 शुभ बेला रहनेछ। राति 10:52 12:10 रोग बेला रहनेछ। राति 12:10 1:28 उद्योग बेला रहनेछ। राति 1:28 2:40 चर बेला रहनेछ। राति 2:40 4:04 लाभ बेला रहनेछ भने राति 4:04 भोलि बिहानमा 5:23 समय फेरि अमृत बेला रहनेछ। यसमा चरभन्दा शुभ, शुभभन्दा लाभ बेला राम्रो हुनेछ। लाभ बेला भन्दा अमृत बेला सबैभन्दा राम्रो हुनेछ। त्यसैले जे काम गर्दा पनि शुभ लाभ र अमृत बेला पार्नुहोला, काल बेला छल्नुहोला। अब अन्तिममा आजको राहुकाल अर्थात सबैभन्दा खराब समय मध्याहमा 12:00 दिनमा 1:30 समय राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ। यो समयभित्र यात्रा लेनदेन ठूलो लगानी नयाँ निर्णय महत्वपूर्ण कामको थालनी केही पनि नगर्नुहोला।
1: हवस् त, सफलतामा राशिफल आजलाई यति नै। भोलि पुनः भेट हुने नै छ। सूचना शिक्षा र मनोरञ्जनका लागि रेडियो सफलता 103.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार, शुभ दिन।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छिउँ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्कि हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बच्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौ।
5: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
6: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
5: सफा कपडा संकलनमा हातेमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
6: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
5: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
6: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
5: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
6: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560116, 98460335111। सम्पर्क नम्बर फेरि एकपटक 98460335111।
5: श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
7: जल उठाउने स्थान पोखरा 1 गाईघाट, बिहान 7 बजे जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा।
5: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति बोलबम धाम बैदाम।

0: नमस्कार, जहाँ संसार त्यहाँ विकास रेडियो सफलता 103 थप्लो 4 मेगाहर्ज तयार पारेको बिहान 6 बजेको खबर संगालमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालको शुरूमा मुख्य मुख्य खबरका शीर्षकहरू। बोसपर एलपी ग्यासको अभाव देखिएसँगै सर्वसाधारणलाई शास्ति, कम्तीमा एक महिना पुग्ने ग्यास मौजात भएकाले लाइनमा नबस्तिदिन आग्रह। पोखरामा सड़क र घर नम्बर डिजिटल प्रणालीमा लैजाने तयारी। पोखरामा निर्माणधीन ग्रीन भेन्चर जोन बारे कोइका टोली सगर महानगर प्रमुखको छलफल। गण्डकीमा जलवायु संकट गहिरिँदै, हिमाल पग्लने र पानीका मुहान सुक्ने क्रम तीव्र। पोखरामा ट्राफिक नियम उल्लंघन गर्ने नौ विद्यालयका सवारी चालक कार्यवाहीमा। जनप्रिय बहुमुखी क्याम्पसका 108 विद्यार्थीलाई संघीयता र प्रदेश सभाको अवस्थाबारे अभिकरण। सरकार सबै नागरिकको साझा अभिभावकका रूपमा प्रस्तुत हुनुपर्ने कांग्रेस सांसद रायको जोड़। सुनसरी घटनाको नैतिक जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने एमाले सांसद बरालको जिकिर। सुनको मूल्यमा थप गिरावट आउन सक्ने वर्ल्ड काउन्सिलको संकेत। लिपुलेख हुँदै भारत चीन सीमा व्यापार पुनः शुरू, नेपालको असहमति कायम। र रामबहादुर तामाङले पाँचौं एसियाली पारा खेलकुदमा प्रतिस्पर्धा गर्ने। अब सुनौ पूरा समाचार। देशभर एलपी ग्यासको अभाव देखिएसँगै सर्वसाधारणले शास्ति भोग्नु परेको छ। पोखरा क्षेत्रमा पनि ग्यासको आपूर्ति प्रभावित भएपछि उपभोक्ताहरू खाली सिलिण्डर बोकेर डिपोहरूमा लामो लाइन बस्न बाध्य भएका छन्। बजारमा देखिएको यो असहज परिस्थितिलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीले बजार अनुगमनलाई तीव्र पारेको छ। यसै क्रममा सहायक प्रमुख जिल्लाधिकारी चित्राङ्ग बरालको नेतृत्वमा पोखरा स्थित पोखरा प्रमुख ग्यास विक्रेता चेरिसमा इम्पोरियममा छड्के अनुगमन गरिएको छ। अनुगमनका क्रममा सहायक प्रमुख जिल्लाधिकारी बरालले बाहिरका कम्पनीहरूले माग अनुसारको ग्यास नपठाउँदा केही समय आपूर्तिमा समस्या देखिएको स्वीकार गर्नुभयो। बरालले बजारमा ग्यासको अभाव नहुने भन्दै उपभोक्तालाई त्रसित नहुन र आवश्यकता भन्दा बढ़ी सञ्चय नगर्न पनि आग्रह गर्नुभयो। उहाँले आगामी दुई दिन तीन दिनभित्र बजारमा ग्यासको आपूर्ति पूर्णतः सहज हुने दावी समेत गर्नुभयो। उहाँका अनुसार हाल पोखरामा दैनिक 8 देखि 10 हजार सिलिण्डर ग्यास भित्रिरहेको छ। यता ग्यास व्यवसायीहरूले भने उपभोक्ताको अत्याधिक भण्डारण अर्थात होर्डिङका कारण बजारमा अभाव चुलिएको बताउँछन्। चेरिसमा एम्पोरियमकी संचालक सीता बरालका अनुसार अन्तर्राष्ट्रिय बजारमा देखिएको युद्धको हल्ला र अभाव हुने डरले गर्दा उपभोक्ताले आवश्यकता भन्दा बढ़ी ग्यास सञ्चय गरेको छन्। उनले व्यवसायीहरूमा भन्दा पनि उपभोक्ताकै तहमा धेरै ग्यास सञ्चित रहेको दावी गरेकी छन्। यसले गर्दा वास्तविक आवश्यक भएकाहरूले ग्यास पाउन नसकेको उहाँको भनाइ छ। जिल्ला प्रशासन कार्यालयले ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने वा कालोबजारी गर्नेमाथि कड़ा निगरानी राखिने जनाएको छ। आपूर्ति व्यवस्थालाई नियमित बनाउन प्रशासनले व्यवसायी र ग्यास विक्रेता संघसँग निरन्तर समन्वय गरिरहेको छ। पछिल्लो चार महिनामा करिब 45,000 मेट्रिक टन ग्यास कम आयात भएकाले बजारमा अभाव देखिएको एलपी ग्यास उद्योग संघ नेपालले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा भएको द्वन्द र आधा सिलिण्डर ग्यास वितरणका कारण सिर्जना भएको समस्या समाधान गर्न आयात बढ़ाइएको संघले मंगलबार अपील मार्फत स्पष्ट पारेको छ। विगत केही समयदेखि तेस्रो मुलुकमा भएको अप्रत्याशित द्वन्द्वले ग्यास आयात प्रभावित भएको थियो। त्यस समयमा उपभोक्ताको सहजताका लागि 7.1 केआइजी ग्यास भएका सिलिण्डर मात्र उपलब्ध गराएको थियो। अहिले अन्तर्राष्ट्रिय परिस्थिति सुध्रिएपछि साबिक बमोजिम 14.2 केजीको भरिएको सिलिण्डर बजारमा पठाउन थालिएको संघले जनाएको छ। ग्यास नियमित आयात हुँदा पनि बजारमा अभाव देखिनुको मुख्य कारण माग र आपूर्तिको सन्तुलन नमिल्नु रहेको संघको ठहर छ। विगत चार महिनाको अवधिमा नियमित खपत भन्दा करिब 45,000 मेट्रिक टन कम ग्यास आयात भएको तथ्याङ्क छ। लामो समयसम्म आधा सिलिण्डर प्रयोग गरेका उपभोक्ताले अहिले एकै पटक खाली सिलिण्डर गर्न खोज्दा लाइन लाग्नुपर्ने अवस्था आएको हो। कम्तीमा एक महिना पुग्ने ग्यास मौजात भएका उपभोक्तालाई तत्काल लाइनमा नबेसिदिन पनि उहाँले आग्रह गर्नुभयो। विक्रेतालाई उपलब्ध भएका ग्यास आम उपभोक्तालाई प्राथमिकतामा राखेर पारदर्शी ढंगले वितरण गर्न संघले निर्देशन दिएको छ। उद्योग र निगमले बजार सहज नहुन्जेल नियमित भन्दा बढ़ी ग्यास आयात गर्ने कार्यमा इमान्दार भएर लागेको दावी गर्नुभयो। उपभोक्तालाई अनावश्यक व्यापार नथपियोस् भनेर साबिक बमोजिमकै भरिएको सिलिण्डर प्रयोगलाई नियमित गरिएको संघले जनाएको छ। आफ्नो सानो भूमिकाले ग्यास नपाएर भौतारी रहेका उपभोक्तालाई ठूलो सहयोग पुग्ने संघले जनाएको छ। बजारलाई यथाशक्य चाँडो सहज बनाउने अभियानमा पनि सबै कर्तव्यनिष्ठ भएर लाग्नुपर्नेमा जोड़ दिएको छ। पोखरा महानगरपालिकाले महानगर क्षेत्रभित्रका सड़क गल्ली तथा घर नम्बरलाई डिजिटल प्रणालीमा व्यवस्थापन गर्ने तयारी थालेको छ। यसका लागि जीआईएस आधारित स्ट्रीट एण्ड बिल्डिङ एड्रेसिङ सिस्टम कार्यान्वयन गर्ने विषयमा छलफल गरिएको छ। नगर प्रमुख धनराज आचार्यले पोखरा सड़क गल्ली तथा घरहरूको पहिचानलाई एकीकृत र व्यवस्थित बनाउन डिजिटल ठेगाना प्रणाली आवश्यक रहेको बताउनुभयो। उहाँका अनुसार यस प्रणालीले नागरिक सेवा प्रदायक तथा आपतकालीन सेवाका निकायलाई आवश्यक स्थान पहिचान गर्न सहज बनाउनेछ। उनले सड़क र घर नम्बरलाई डिजिटल रूपमा व्यवस्थापन गर्न सके सेवा प्रवाह थप प्रभावकारी हुने तथा महानगरको भौगोलिक र भौतिक संरचना सम्बन्धी विवरण पनि व्यवस्थित हुने धारणा राख्नुभयो। महानगरपालिकाका अनुसार स्थित तथा घर नम्बरिङ प्रणाली कार्यान्वयन भएपछि घर तथा स्थानको पहिचान, ठेगाना व्यवस्थापन, विपद व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह तथा विभिन्न तथ्याङ्कलाई एकीकृत गर्न सहज हुने अपेक्षा गरिएको छ। छलफलमा डिजिटल ठेगाना प्रणालीलाई महानगरपालिकाको विद्यमान सूचना प्रणालीसँग आबद्ध गर्दै पोखराका सबै क्षेत्रलाई समेट्ने गरी कार्यान्वयन प्रक्रिया अघि बढ़ाउने विषयमा पनि छलफल भएको जनाएको छ। कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग कोइकाको मुख्यालयबाट आएको टोलीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग भेट गरी पोखरामा निर्माणधीन ग्रीन भेन्चर जोन परियोजनाका सेयल विषयमा छलफल गरेको छ। छलफलमा कोइकाको दक्षिण पश्चिम एसिया क्षेत्रमा सहायक प्रबन्धक ज्ञानुही ली नेतृत्वको टोली सहभागी थियो। बैठकमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकारी मुक्तिराम अरियालको पनि सहभागिता रहेको थियो। टोलीमा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम यूएनडीपीका गण्डकी लुम्बिनी प्रदेश प्रमुख सुदीप अर्याल, जीसीआरयूका परियोजना व्यवस्थापक कोइका काठमाडौँ कार्यालयकी सृष्टि चित्रकार लगायत सहभागी थिए। भेटका क्रममा पोखरामा निर्माणधीन ग्रीन भेन्चर जोन परियोजनाको प्रगति, कार्यान्वयन र आगामी योजनाबारे छलफल भएको महानगरले जनाएको छ। कास्की जिल्ला ट्राफिक प्राधिकरणले विद्यालयका सवारी सदनमा विशेष चेक जाँच अभियान सञ्चालन गर्दै ट्राफिक नियम उल्लंघन गर्ने नौ विद्यालयका सवारी चालकलाई आसभा कार्यवाही गरेको छ। मंगलबार विद्यालयका सवारी सदनलाई लक्षित गरी गरिएको चेक जाँचमा नियम विपरीत सञ्चालन भएका सवारीका चालकलाई प्रचलित कानून बमोजिम कार्यवाही गरिएको जिल्ला ट्राफिक प्राधिकरणले कास्कीले जनाएको छ। कार्यवाहीमा पर्ने विद्यालयहरूमा प्राइम मन्टेश्वरी, सगरमाथा इंग्लिश बोर्डिङ स्कूल, इन्द्रलाज लक्ष्मी माध्यमिक विद्यालय, आमा एकाडेमी, बिन्दावासिनी मावि, पोखरादीप मन्टेश्वरी, फुलबारी मन्टेश्वरी, वेस इंग्लिश बोर्डिङ स्कूल र कोई अफ स्कूल रहेका छन्। ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा सम्भावित सवारी साधनमा न्यूनीकरण गर्ने उद्देश्यले विद्यालयका सवारी साधनमाथि विशेष निगरानी र चेकजाँच अभियान सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरीकारीले कास्कीले जनाएको छ। गण्डकी प्रदेशमा बढ़दो तापक्रम र वातावरणीय ह्रासका कारण हिमाल पग्लने, हिमक्षेत्र घट्ने र खानेपानीका परम्परागत मुहान सुक्ने क्रम तीव्र भएको अध्ययनले देखाएको छ। गण्डकी प्रदेश नीति तथा योजना आयोगले संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम यूएनडीपी नेपालको सहयोगमा तयार गरेको वातावरण सम्बन्धी प्रतिवेदनमा उच्च हिमाली क्षेत्रमा वार्षिक 0.072 डिग्री सेल्सियसमा दरले तापक्रम बढ़िरहेको उल्लेख छ। प्रतिवेदन अनुसार मनाङ र मुस्ताङमा तापक्रम वृद्धि दर सबैभन्दा बढ्छ छ भने सन् 2001 देखि 2010 को तुलनामा प्रदेशको हिमदेखि हिमक्षेत्र करिब 20 देखि 25% घटेर 4690 वर्ग किलोमिटर सीमित भएको छ। अध्ययनले हिमालमा हिउँको सट्टा वर्षा बढ्दै जाँदा हिम पहिरो, बाढ़ी र भूक्षयको जोखिम बढ़ेको जनाएको छ। पहाड़ी क्षेत्रका 84.5% घरधुरीले परम्परागत पानीको मुहान सुकेको बताएका छन् भने सुरक्षित खानेपानीमा पहुँच 20% मात्रै सीमित रहेको प्रतिवेदनमा उल्लेख छ। जलवायु परिवर्तन, वर्षा समय र वातावरणीय असन्तुलनका कारण खेतीयोग्य जमिन घट्दै गएको तथा पहिरोको जोखिम पनि बढ़ेको देखिएको छ। मुख्यमन्त्री सुन्दराज पाण्डेले प्रतिवेदनलाई नीति, बजेट र जलवायु कार्ययोजनाको मार्गदर्शक बनाइने बताएका छन्। नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर कृष्णचन्द्र देवकोटाले प्रतिवेदनका सुझाव आगामी योजना र बजेटमा समावेश गरिने प्रतिबद्धता जनाएका छन्। संसदीय पत्रकार मञ्च गण्डकीले युवा लक्षित संसदीय पहुँच कार्यक्रम अन्तर्गत जनप्रिय बहुमुखी क्याम्पसका 108 विद्यार्थीलाई संघीय र प्रदेशसभाको अभ्यासबारे अभिमुखीकरण दिएको छ। कार्यक्रममा गण्डकी प्रदेशसभा सचिवालयका कानूनतर्फका उपसचिव आमोद दाहालले नेपालको तीन तहको संघीय शासन प्रणाली, प्रदेशको क्षेत्राधिकार र संविधानमा व्यवस्था गरिएको 31 मौलिक हक बारे जानकारी दिए। उनले गण्डकी प्रदेशमा 11 जिल्ला, 36 निर्वाचन क्षेत्र तथा 60 सदस्यीय प्रदेशसभा रहेको उल्लेख गर्दै 36 सदस्यीय प्रत्यक्ष र 24 सदस्य समानुपातिक प्रणालीबाट निर्वाचित हुने व्यवस्था रहेको बताए। जनप्रिय क्याम्पसका प्लस टू संयोजक मदन कुमार भैसीले कक्षा 12 को सामाजिक अध्ययनमा समेटिएका विषय व्यवहारमा बुझ्न कार्यक्रम उपयोग भएको बताए। उपप्राध्यापक उपेधरी तिमिल सेनाले विद्यार्थीमा राजनीतिक चेतना र राज्यका संरचनाबारे ज्ञान आवश्यक रहेको उल्लेख गरे। कार्यक्रम संयोजक भरत कोरेलाले संसदीय पौष कार्यक्रम अन्य क्याम्पसमा पनि विस्तार गरिने जानकारी दिए। कार्यक्रममा प्रदेशसभाले निर्माण गरेका कानून, आर्थिक कार्यविधि र प्रदेशका अधिकार सूचीबारे पनि जानकारी गराएको थियो। विद्यार्थी विनिता छेत्री र मनदीप पोखरेलले संवैधानिक व्यवस्था तथा मौलिक हक सम्बन्धी जिज्ञासा राखेका थिए। कार्यक्रममा मञ्चका पदाधिकारी, शिक्षक तथा विद्यार्थीको सहभागिता रहेको थियो। लायन्स क्लब अफ पोखरा सिर्जना चौतारीले पोखरा स्थित आलबारी माविमा बुक र्याक तथा स्टेशनरी सामग्री सहयोग गरेको छ। सोमबार लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट 325ले नेपालको डिस्ट्रिक्ट गवर्नर प्रजापति वास्तवलाको प्रमुख आतिथ्यमा विद्यालयलाई उक्त सामग्री हस्तान्तरण गरेको हो। सो अवसरमा डिस्ट्रिक्ट गवर्नर वास्तवलाले शिक्षार्थीहरूमा सहयोगलाई निरन्तरता दिने बताउँदै आवश्यक परे आगामी दिनमा विद्यार्थीलाई थप सहयोग र अन्य प्रतिबद्धता व्यक्त गरे। उनले विद्यार्थीलाई लगनशील भएर अध्ययन गरी सफल भविष्य निर्माण गर्न प्रेरित गर्न लायन्स सिर्जना चौतारीले सिर्जना सञ्चालन गरेको सामाजिक सेवामूलक कार्यक्रमको प्रशंसा गरे। विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष गोविन्दराज पहाडीले विद्यालयमा सञ्चालित ईसीडी कार्यक्रम प्रभावकारी रहेको दावी गरे। फिनल्याण्ड सरकारको सहयोगमा सञ्चालित उक्त कार्यक्रम एक वर्षका लागि सञ्चालन भइरहेको उल्लेख गर्दै उनले सिर्जना चौतारीले उपलब्ध गराएको बुक र्याक र स्टेशनरी विद्यालयका लागि अत्यन्त उपयोगी भएको बताए। प्रधान अध्यापक ताराप्रसाद पोखरेलले पूर्व विद्यार्थी तथा क्लब अध्यक्ष शान्ति सिग्देलको नेतृत्वमा विद्यालयलाई सहयोग प्राप्त हुनु गौरवको विषय भएको बताए। क्लब अध्यक्ष शान्ति सिग्देलले आफूले अध्ययन गरेको विद्यालयमा सहयोग गर्न पाउँदा खुशी लागेको बताइन्। कार्यक्रम संयोजक जनक बहादुर कार्कीले तालबारीलाई सहयोगका लागि छनौट गर्नुका कारण बारे प्रकाश पार्दै शैक्षिक क्षेत्रमा योगदान पुर्याउने क्लबको अभियानलाई निरन्तरता दिइने बताउनुभयो। कार्यक्रममा रिजन चेयरपर्सन दामोदर बरालले आगामी दिनमा पनि विद्यालयलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको थिए। कार्यक्रमको सञ्चालन क्लबका सचिव कृष्णप्रसाद आचार्यले गरेका थिए। कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट 325ले नेपालका सचिव जीवन गोर्खाले, सूचना चौतरीका संस्थापक अध्यक्ष तथा डिस्ट्रिक्ट सल्लाहकारका बालकृष्ण बराल लगायत लायन्स कर्मी विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो। पोखरा 19 तल्ला कोट स्थित विद्येश्वरी माध्यमिक विद्यालयका विद्यार्थीलाई स्काउट पोसाक वितरण गरिएको छ। जीवन ज्योति शान्ति सहारा केन्द्र नामक सामाजिक संस्थाले विद्यालयमा गठित स्काउटका विद्यार्थीलाई पोसाक वितरण गरेको हो। विद्यालयमा आयोजित एक कार्यक्रमका बीच वडा सदस्य दुर्गादेवी बस्नेत, केन्द्रका प्रमुख अञ्जना तामाङ र उपप्रमुख लक्ष्मी तामाङले स्काउटमा आबद्ध 24 विद्यार्थीलाई पोसाक वितरण गरे। कार्यक्रममा वडा सदस्य बस्नेतले स्काउट जस्तो पवित्र संस्थामा आबद्ध हुनु नै सेवाको भावना भएको बताइन्। उनले समाजलाई थप सहयोगी बनाउन नवगठित स्काउट क्लबले महत्वपूर्ण भूमिका निर्वाह गर्ने स्पष्ट पारिन्। केन्द्रका प्रमुख तामाङले यस क्षेत्रमा ख्याति गमाएको सामुदायिक विद्यालयसँग सहकार्य गर्न पाउँदा केन्द्र नै गौरव बनेको बताए। विद्यालयका प्रधानाध्यापक श्री राम आचार्यले आगामी दिनमा यस्तै पनि केन्द्रबाट यस्तै रचनात्मक र सृजनात्मक सहयोगको अपेक्षा गरेका थिए बताए। प्रधानाध्यापक आचार्यको अवस्थामा भएको कार्यक्रममा विद्यार्थी साधन नेपालीले स्काउट गठनले विद्यार्थीमा थप उत्साह थपिएको बताउँदै संस्थाको नियम र परिधिभित्र रहेर सेवामूलक कार्य गर्ने प्रतिबद्धता जनाए। कार्यक्रमको सञ्चालन स्काउट शिक्षक शिवप्रसाद पौडेलले गरेका थिए। यसैबीच विद्यालयले विद्यालय व्यवस्थापन समितिका शिक्षक प्रतिनिधिको रूपमा अर्जुन अधिकारी तथा शिक्षक अभिभावक संघको शिक्षक प्रतिनिधिको रूपमा शिवप्रसाद पौडेललाई सेवायन गरेको जनाएको छ। सुन्दै हुनुहुन्छ रेडियो सफलतामा खबर सङ्गालो। अब एकैछिन विश्रामको पालो।
1: श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
2: जल उठाउने स्थान पोखरा 1 गाईघाट बिहान 7 बजे जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा।
1: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति बोलबम धाम बैदाम पोखरा छ।
2: टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ। कता हुनु नि? पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि। ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
3: हाम्रा का सेवाहरू शुद्ध सुन का आधुनिक डिजाइन का गर गहनाहरू दक्ष तथा अनुभवी कारीगरहरू द्वारा बनाइन्छ। साथै आधुनिक प्रविधि द्वारा नापतौल गरी किनबेच गरिन्छ।
4: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9852120 50 9821 27014।
5: कुखुरा तथा पशुपालक किसान का लागि खुशीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसान को लागि अनुभवी भेटनरी डाक्टर डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषक को लागि दाना को फर्मुलेसन लेस तथा ब्रोइलर कुखुरा को पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ पिस्टल भेटनरी सेन्टर। अन्य सेवाहरू
6: कुकुरको भ्याक्सिनेसन,
5: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर। फोन नम्बर 061-544-737 मोबाइल नम्बर 98-560-28-744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास बारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै, सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 9840202127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
4: रामुलाई किन स्कुल नपठाएको मैले दाई?
5: काममा अलि सघाउँछ कि भनेर नि।
4: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौँ, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौँ, बाल श्रमको अन्त्य गरौँ।
6: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: दिदी, म त चितवन जान लागेको, यस्तो घरको रेखदेख गरिदिनु ल।
8: ए बहिनी, यस्तो वर्षाको समयमा बाढी पहिरोको जोखिम छ, बाटोको अवस्था कस्तो छ थाहा पाएर त हिँडेकी हौ नि।
7: नानी दिदी, मलाई त के पनि थाहा छैन।
2: सावधान, बर्खाको समयमा यात्रा गर्दा बाटोको अवस्था र मौसम सम्बन्धी जानकारी लिएर मात्र यात्रा गरौँ, हुन सक्ने सम्भावित दुर्घटनाबाट बचौँ।
9: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज पोखरा।
10: डेंगू रोग एक प्राण घातक रोग हो, यो लामखुट्टेको टोकाइबाट मानिसमा सजिलै सर्दछ।
11: डेंगू रोगबाट बच्नको लागि आफ्नो घर आँगन वरपर पानी जम्ने खाडल छ भने तुरुन्तै पुरिदिनु पर्छ।
10: घरमा पानी राम्रोसँग छोपेर राखौ,
11: घरको छेउछाउमा फोहोर नगरौ, निरन्तर सरसफाई गर्ने पानी बसालौ,
10: दुई तिन दिनको बासी पानी प्रयोग नगरौ।
11: डेंगू रोग लाग्नबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊ। जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।
12: एकैछिनको विश्रामपछि खबर संगालमा पुनः स्वागत छ। अब बाँकी समाचार। नेपाली कांग्रेसका सांसद निष्कल राईले सरकार सबै नागरिकको साझा अभिभावकका रूपमा प्रस्तुत हुनुपर्ने बताउनु भएको छ। उहाँले कुनै पनि पक्षसँग मात्र वार्ता वा सहमति गर्दा अर्को पक्षले आफूलाई अपेक्षित, असुरक्षित वा शंकाको दृष्टिले हेर्ने अवस्था आउन नहुने धारणा व्यक्त गर्नुभयो। मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद राईले सुनसरी घटनापछि सरकार र आन्दोलनरत पक्षबीच भएको 13 बुँदे सहमतिप्रति टिप्पणी गर्दै सामाजिक सद्भाव, नागरिकता, धार्मिक आस्था र आयोग गठन जस्ता विषय एउटा पक्षसँग मात्र सहमति गरेर टुंग्याउन नहुने बताउनुभयो। उहाँले सरकार सम्पूर्ण नागरिकको साझा अभिभावक भएकाले सबै पक्षलाई विश्वासमा लिएर संवाद र सहमतिको प्रक्रियालाई अघि बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। सांसद राईले धार्मिक तनावलाई हिन्दू मुस्लिम द्वन्द्वमा रूपान्तरण हुन नदिन प्रधानमन्त्री, गृहमन्त्री, स्थानीय सरकार, सुरक्षा निकाय, राजनीतिक दल, धार्मिक अगुवा तथा नागरिक समाजलाई निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभयो। समयमै गरेको हस्तक्षेप, संवाद र समयताले सम्भावित ठूलो दुर्घटना टार्न सहयोग पुगेको उहाँको भनाइ छ। उहाँले शान्ति भनेको कर्फ्यू हट्नु वा सड़क खुल्नु मात्र नभए नागरिकको मनबाट डर हट्नु, न्यायप्रति विश्वास जाग्नु र समुदाय बीच पूर्ण विश्वासको वातावरण बन्नु रहेको पनि बताउनु भएको छ। यसै क्रममा सांसद राईले जेठ अधिवेशनको क्रममा प्रधानमन्त्रीले प्रतिनिधि सभामा दिएको नेपाल भारत सीमा सम्बन्धी अभिव्यक्ति फिर्ता लिन नेपाली जनतासँग क्षमा माग्न तथा उक्त अभिव्यक्तिलाई संसदको अभिलेखबाट हटाउन पनि माग गर्नुभएको छ। नेकपा एमालेका सांसद गुरूप्रसाद बरालले सुनसरी घटनामा ज्यान गुमाएका नागरिकको मृत्युको नैतिक जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने बताउनु भएको छ। उहाँले घटनाको सत्यता पत्ता लगाउन पूर्व न्यायाधीशको नेतृत्वमा न्यायिक आयोग गठन गरी दीर्घकालीन समाधान खोज्न सरकारसँग आग्रह गर्नुभयो। मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद गुरु बरालले सामान्य विवादलाई समयमै नियन्त्रण गर्न नसक्दा तीनजना युवाको ज्यान गुमाउनु परेको दावी गर्नुभयो। यति प्रारम्भिक चरणमै शान्ति सुरक्षाको अवस्था प्रभावकारी रूपमा कायम गरिएको भए यस्तो दुःखद अवस्था नआउने उहाँको भनाइ थियो। उहाँले सुनसरी घटनाले धार्मिक सद्भाव र सामाजिक शान्तिमा गम्भीर चुनौती सिर्जना गरेको उल्लेख गर्दै राजनीतिक दल धार्मिक अगुवा र नागरिक समाजको प्रयासबाट अवस्था सामान्यतर्फ फर्किए पनि पीड़ितको पीड़ा अझै बाँकी रहेको बताउनुभयो। गृहमन्त्रीले मृतकका परिवारलाई भेटे पनि त्यसले उनीहरूको मन जित्न नसकेको भनाएर थियो। सांसद बरालले सुनसरी घटनाको निष्पक्ष छानबिनका लागि पूर्व न्यायाधीशको नेतृत्वमा न्यायिक आयोग गठन गर्न माग गर्दै सरकारले अघि बढ़ाएको छानबिन प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गर्नुभयो। जलेका घर पसल र सवारी साधनको आर्थिक क्षतिपूर्ति गर्न सकिए पनि सामाजिक र भावनात्मक क्षतिको भरपाई गर्न लामो समय लाग्ने उहाँको भनाइ छ। उहाँले नवलपरासी पश्चिमको सुस्तामा भारतीय पक्षबाट भएको भनिएको सीमा अतिक्रमणप्रति पनि सरकारको ध्यान आकर्षण गराउनुभयो। भारतीय सेना सिभिल पोशाकमा नेपाली भूमिमा प्रवेश गरेको दावी गर्दै उहाँले सुस्ताको विषयमा तत्काल कूटनीतिक पहल गर्न सरकारसँग माग गर्नुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खर्गराज पौडेल गणेशले पर्यटन क्षेत्रको विकासलाई व्यवस्थित गर्न पर्यटन विधेयकलाई समयानुकूल संशोधन गर्नुपर्ने बताउनुभएको छ। प्रतिनिधि सभा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उहाँले विधेयकमा आधुनिक पदमार्ग आरोग्य पर्यटन सांस्कृतिक र साहसिक पर्यटकहरू लगायतका बौआमिक विषय वस्तुलाई समेट्नुपर्ने आवश्यकता उठाउनुभयो। मन्त्री पौडेलले तीन वर्ष अघि ड्राफ्ट भएको पर्यटन विधेयक राष्ट्रिय सभामा पेश भए प्रतिनिधि सभामा आएको भए त्यसमा विस्तृत संशोधन जरूरी रहेको बताउनुभयो। समितमा उक्त विधेयकमाथि भएको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसदले सरकारवाला पर्यटन क्षेत्रका जानकार व्यवसायी र सम्बन्धित संघ संस्थासँग छलफल गरी विधेयकलाई गुणस्तरीय तुल्याउन सुझाव दिनुभयो। त्यस अवसरमा समिति सभापति सुमनिमा उदासले तीन तहको सरकारको साझा अधिकारसँग जोड़िएको पर्यटक विधेयक निर्माणदेखि कार्यान्वयनसम्मको अवस्थालाई मध्यनजर गरी संशोधन गर्नुपर्ने बताउनुभयो। सांसद जगदीश खरेल ललितपुरले उक्त विधेयक देशको विकास र समृद्धिसँग जोड़िएकाले यसलाई जति सक्दो छिटो कानूनी रूप दिनु पर्ने बताउनुभयो। सांसद गणेश बहादुर विश्वकर्माले पर्यटन क्षेत्रको आर्थिक सामाजिक र सांस्कृतिक पक्ष समेत समेट्ने गरी विधेयक ल्याउनु पर्ने धारणा राख्नुभयो। सांसद भूमिका लिम्बू सुब्बाले विधेयकमा बहु सांस्कृतिक संग्रहको अवधारणा समेट्न सुझाव दिनुभयो। सांसद अनुष्का श्रेष्ठले विधेयकको सैद्धान्तिक छलफलको चरणमै सरकारवाला बीच पर्याप्त छलफल चलाएर सुझाव दिन सल्लाह दिनुभयो। प्रतिनिधि सभा सदस्य विना गुरूङ, डाक्टर अर्जुन कुमार कार्की, श्रीधर पोखरेल लगायतले युग सुहाउँदो पर्यटन क्षेत्रको विकास र विस्तारका लागि विधेयकलाई प्रभावकारी र गुणस्तरीय तुल्याउन आवश्यक रहेको उठाउनुभयो। नेकपा एमालेका महासचिव शंकर पोखरेलले पुरानो दलले जनताको मनोभावना नबुझ्दा पछिल्लो चुनावी परिणाम उल्टो भएको बताउनुभयो। मंगलबार कम्युनिष्ट नेता शुभाकराम बास्नेतको निधनको नवौं दिनमा अवसरमा दागमा आयोजित श्रद्धांजलि सभामा उहाँले यस्तो बताउनुभएको हो। पुरानो दलले जनताको मनोभावना र मनोविज्ञानलाई नबुझ्दा चुनावको परिणाम सोचे भन्दा उल्टो भएको बताउनुभयो। उहाँले शुभाराम बस्नेत जस्ता नेताहरूबाट पार्सिकेर आफूलाई परिमार्जन गर्दै समय सापेक्ष बनाउनु पर्नेमा जोड़ दिनुभयो। मिरिकोलाबाट पीड़ित कम्युनिष्ट नेता वास्तुल बस्नेतको यस वर्षको उमेरमा साउन 11 गते निधन भएको थियो। सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राजनीतिक बीटमा कार्यरत विभिन्न संचार माध्यमका पत्रकारसँग छलफल गर्दै सरकारी सूचना प्रभावलाई थप पारदर्शी व्यवस्थित र प्रभावकारी बनाउने जानकारी दिनुभयो। मंगलबार सिंहदरबार स्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित छलफलमा मन्त्री पोखरेलले सरकारवालाबाट प्राप्त सुझावलाई कार्यान्वयन गर्दै आगामी दिनमा यस्ता संवादलाई निरन्तरता दिने बताउनुभयो। उहाँले अन्तर मन्त्रालय समन्वय मार्फत आधिकारिक सूचना दिने व्यक्तिको व्यवस्था गरी सूचना प्रभावलाई थप सुस्थ र प्रभावकारी बनाउने जानकारी दिनुभयो। मन्त्री पोखरेलले खेलकुद क्षेत्रको दीर्घकालीन विकासका लागि मन्त्रालयले अल्पकालीन तथा दीर्घकालीन रणनीतिक अनुसार महत्वपूर्ण कामको थालनी गरिसकेको उल्लेख गर्नुभयो। सरकारी सूचना प्रवाह सुधार पत्रकारहरूले सूचना संकलनका क्रममा भोगिरहेको चुनौती तथा सरकार संचार माध्यमबीचको समन्वय सुदृढ बनाउने विषयमा छलफल भएको बताउनुभयो। कार्यक्रममा सहभागी पत्रकारहरूले सरकारी सूचनामा सहज पहुँच सुनिश्चित गर्न सूचना प्रवाहलाई थप सहजीकरण गर्न तथा सरकारका निर्णय र समसामयिक विषयमा नियमित अन्तसंवादको वातावरण बनाउन सुझाव दिनुभयो। उनीहरूले सरकारका प्रवक्ता समेत रहेका मन्त्री पोखरेलले पत्रकारहरूसँगको संवादलाई निरन्तरता दिँदै सूचना प्रवाहलाई अझ पारदर्शी बनाउनु पर्नेमा जोड़ दिनुभयो। छलफलमा शिक्षा मन्त्रीका सल्लाहकार शैलेन्द्र झा, सरोज गौतम तथा मन्त्रालयका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो। मन्त्री पोखरेलले पछिल्लो समय शिक्षा, संचार तथा अन्य समसामयिक विद्या विषयमा संचार माध्यम, पत्रकार, शैक्षिक संस्था तथा निजी क्षेत्रका प्रतिनिधिसँग निरन्तर संवाद गर्दै सुझावका आधारमा नीतिगत सुधार, पारदर्शिता र प्रभावकारी समन्वयलाई प्राथमिकता दिँदै आएको बताउनुभयो। यसअघि मन्त्री पोखरेलले शिक्षाविदका कार्यरत पत्रकार तथा सरकारी संचार माध्यममा प्रधान सम्पादक, समाचार प्रमुख तथा प्रतिनिधि सभाहरू लगायतसँग छुट्टा छुट्टा छलफल गरेका थिए। मन्त्रालयले यस्ता अन्तर्क्रियाले सरकार र संचार माध्यम बीचको सहकार्यलाई थप प्रभावकारी र विश्वासिलो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। नेपाली कांग्रेसका सांसद भीष्मराज आङदाब्यले सुकुम्बासी र भूमिहीन नागरिकको समस्या समाधानका लागि सरकारसँग सात दिनभित्र एकीकृत कार्ययोजना माग गर्नुभएको छ। हिजोको प्रतिनिधि सभाको बैठकमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्दै उहाँले सुकुम्बासी व्यवस्थापनमा नाममा सरकारले अमानवीय व्यवहार गरेको भन्दै सरकारको आलोचना गर्नुभयो। प्रस्ताव प्रस्तुत गर्ने क्रममा सांसद आङदाब्यले वास्तविक भूमिहीन र सुकुम्बासीको पहिचान गरी उनीहरूलाई सुरक्षित आवास, स्वास्थ्य, शिक्षा र जीविकोपार्जनको ग्यारेन्टी गर्न माग गर्नुभयो। नेकपा एमालेका सांसद संसदीय दलकी उपनेता पद्मा आर्यालले पहिचान भइसकेका 12 लाख भन्दा धेरै भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई तत्काल लाल पूर्जा वितरण गर्न सरकारसँग माग गर्नुभयो। उहाँले सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न केवल राजनीतिक विषय मात्र नभई सामाजिक न्यायको महत्वपूर्ण मुद्दा भएको बताउनुभयो। सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्यालाई एकैसाथ सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको भन्दै बाँकी रहेकाहरूको पहिचान कार्यलाई पनि तत्काल अगाडि बढाउन सरकारको ध्यान आकर्षण गराउनु भएको छ। काठमाडौँको सामाखुशी स्थित मानव सेवा आश्रमलाई बालगृहमा रहेका बालबालिकाको पहिचान खुल्ने गरी तस्विर तथा भिडियो सामाजिक सञ्जालमा नराख्न राष्ट्रिय बाल अधिकार परिषदले निर्देशन दिएको छ। परिषदले यसअघि इन्टरनेटमा सार्वजनिक गरिएको त्यस्ता सम्पूर्ण सामग्री तुरन्त हटाउन पनि आश्रमलाई भनेको छ। संरक्षणमा रहेका बालबालिकाको तस्विर र भिडियो सार्वजनिक भएको विषयमा गम्भीर ध्यान आकर्षण भएको जनाउँदै परिषदले पत्र पठाएको छ। बालबालिकाको गोपनीयता, सुरक्षा र सर्वोत्तम हितको संरक्षण सुनिश्चित गर्नका लागि यस्तो कदम चालिएको परिषदले पठाएको स्पष्ट लेखेको छ। बालगृह सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड 2079 मापदण्ड 9-13 अनुसार बालबालिकाको गोपनीयता र आत्मसम्मान जोगाउन उनीहरूको पहिचान खुले फोटो वा भिडियो सामाजिक सञ्जालमा पोस्ट नगर्न पाइँदैन। परिषदले सोही कानूनी व्यवस्थाको स्मरण गराउँदै नियम पालना गर्न ताकेता गरेको हो। अब आर्थिक समाचार। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा थप गिरावट आउन सक्ने संकेत देखिएको छ। वर्ल्ड गोल्ड काउन्सिलले सुनको मूल्य प्रति औस 3,857 अमेरिकी डलर भन्दा तल झरेको अर्को प्रमुख समर्थन बिन्दु 3,500 डलरमा रहने जनाएको छ। काउन्सिलको पछिल्लो प्रतिवेदन अनुसार 3,500 डलरको स्तर जनवरीमा बनेको उच्च मूल्यबाट करिब 37% गिरावट हुने भएकोले यसलाई महत्वपूर्ण प्राविधिक आधार बिन्दुको रूपमा हेरिएको छ। हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औंस करिब 4,063.80 डलरमा कारोबार भइरहेको छ। लन्डन बुलियन मार्केट एसोसिएशनको गोल्ड प्राइस प्रियस सूचक गत साता 1% घटेर 4,027 डलरमा पुगेको छ भने चालू आर्थिक वर्षको शुरूदेखि सुनको मूल्य 7.8% घटिसकेको छ। प्रतिवेदनमा अमेरिका फेडरल रिजर्भले ब्याजदर यथावत राखेपछि ब्याजदर सम्बन्धी अपेक्षामा आएको परिवर्तनले सुनको मूल्यमा दबाव परेको उल्लेख गरिएको छ। अमेरिका इरान तनाव, तेलको मूल्य र मुद्रास्फूर्ति सम्बन्धी चिन्ता पनि बजारलाई प्रभावित पार्ने कारक बनेको छन्। डब्ल्यूजीसीका अनुसार गोल्ड ETFमा लगानीको प्रवाह सुस्त बनेको छ भने कमेक्समा सुन सम्बन्धी नेट लङ पोजिसन पनि घटेको छ। पछिल्लो एक महिनादेखि सुनको मूल्य सीमित दायराभित्र उतार चढ़ाव गरिरहेको भए पनि मार्च यताको ओह्रालो प्रवृत्तिबाट माथि उक्लिन सकेको छैन। यद्यपि जापानी एन बलियो र अमेरिकी डलर कमजोर रहने अवस्था कायम भए सुनको मूल्यलाई केही समर्थन मिल्न सक्ने काउन्सिलको विश्लेषण छ। आगामी दिनमा अमेरिकी फेडरल रिजर्भको मौद्रिक नीति सम्बन्धी निर्णय र अमेरिकी आर्थिक सूचकहरूले सुनको मूल्यको दिशा तय गर्ने प्रमुख आधार हुने प्रतिवेदनमा उल्लेख गरिएको छ। अर्थमन्त्री डाक्टर सनी वाग्लेले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउन र निजी क्षेत्रको आत्मविश्वास पुनर्स्थापित गर्न सरकारले ब्याङ्किङ क्षेत्रसँग घनिष्ठ सहकार्य गर्न प्रतिबद्धता व्यक्त गरेको छ। मंगलबार सिंहदरबारमा वाणिज्य ब्याङ्कको प्रमुख कार्यकारी अधिकृत सीईओ हरूसँगको छलफलमा अर्थमन्त्री वागेले बजेट मार्फत आर्थिक रूपान्तरणको स्पष्ट दिशा तय गरिएको उल्लेख गर्नुभयो। साथै अबको मुख्य प्राथमिकता प्रभावकारी कार्यान्वयनमा रहेको उहाँको भनाइ थियो। अर्थतन्त्रको वास्तविक अवस्था र बजारको मनोविज्ञानलाई ब्याङ्किङ क्षेत्रले नजिकबाट महसुस गर्ने भएकोले नजिए बजेट कार्यान्वयन र विद्यमान समस्या समाधानका लागि ब्याङ्कहरूको अभाव अनुभव र सुझावलाई महत्वपूर्ण हुने उहाँको भनाइ छ। अर्थमन्त्रीले अर्थ मन्त्रालय नेपाल राष्ट्र ब्याङ्क र ब्याङ्किङ क्षेत्रबीचको समन्वयलाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिनुभयो। छलफल केवल समस्या पहिचानमा मात्र सीमित नहुने स्पष्ट पार्दै उहाँले प्राप्त सुझावहरूलाई कार्यान्वयनमाको ठोस मार्गचित्रका रूपमा ढालिने बताउनु भएको छ। अब विदेशको समाचार। भारत र चीनले कोविड 19 महामारीपछि बन्द रहेको लिपुलेखली सिल्किलाकाबाट परम्परागत सीमा व्यापार औपचारिक रूपमा पुनः शुरू गरेका छन्। भारतीय संचार माध्यमका अनुसार लिपुलेखबाट पहिलो चरणमा 16 व्यापारी र 4 सहयोगी तिब्बत प्रवेश गरेका छन् भने सिल्किलाबाट पनि पहिलो समूह व्यापारका लागि प्रस्थान गरेका छन्। लिपुलेख क्षेत्रलाई नेपालले आफ्नै अभिन्न भाग भावी गर्दै आएको छ। यसअघि व्यापार पुनः सञ्चालन गर्ने भारत चीनको निर्णयप्रति नेपालले असहमति जनाउँदै सार्वभौम सत्ता र भौगोलिक अखण्डतासँग सम्बन्धित विषयमा नेपाललाई समावेश नगरी गरिने निर्णय स्वीकार नहुने बताएको थियो। भारत चीनले जुन एकदेखि व्यापार शुरू गर्ने सहमति गरेपछि पूर्वाधार तयारी नपुग्दा ढिलाइ भएको थियो। हाल पहिलो चरणमा सीमित संख्यामा व्यापारीलाई मात्र अनुमति दिएको छ। इजरायलका प्रधानमन्त्री बेन्जामिन न्यूहाले गाजा पुनर्निर्माण अघि हमासले पुनः निशास्त्रीयकरण आवश्यक रहेको बताएको छ। उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग गाजा शान्ति योजनाका केही विषयमा असहमति रहेको पनि स्वीकार गरेका छन्। खेलकुदको समाचार। नेपाली व्हीलचेयर टेनिस खेलाड़ी रामबहादुर तामाङले वाइल्ड कार्ड मार्फत पाँचौं एसियाली पारा खेलकुदमा सहभागिता जनाउने भएका छन्। नेपाल व्हीलचेयर टेनिस संघका अध्यक्ष विकास थापाका अनुसार तामाङ बाईपास आमन्त्रण प्रणाली मार्फत प्रतियोगिताका लागि छनौट भएका हुन्। नेपाल व्हीलचेयर टेनिस खेलाड़ीले पारा एसियाली खेलकुदमा पहिलो पटक सहभागिता जनाउन लागेको पनि उनले बताए। पाँचौं एसियाली पारा खेलकुद आगामी अक्टोबर 18 जापानमा आयोजना हुने हामीलाई खबर प्राप्त भएको छ। अब अन्तमा मौसम सम्बन्धी जानकारी। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यूनचापे रेखा सर्द स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभागमा नजिक रहेको छ, जसको प्रभावले देशभर सामान्यतया बादल लागेको छ। हाल बागमती र गण्डकी प्रदेशको केही स्थान तथा कोशी कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थान तथा लुम्बिनी प्रदेशको एक दुई ठाउँमा मेघगर्जन जताइसित मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्यतया बादल लाग्नेछ। देशको हिमाली भूभागका केही स्थानमा मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। देशको पहाड़ी भूभागका धेरै स्थानमा चट्याङसित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। देशको तराई भूभाग केही स्थानमा चट्याङसित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका हिमाली र पहाड़ी भूभाग तथा गण्डकी लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा मध्यसम्मको वर्षाको सम्भावना रहेको छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभाग साथै मध्य प्रदेशका धेरै स्थानमा चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। कर्णाली प्रदेशका पहाड़ी भूभाग र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका थोरै स्थानमा चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। यिनै खबरसँगै हामी बिहान 6 बजेको खबरसँग अलको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। देशभर एलपी ग्यासको अभाव देखिएसँगै सर्वसाधारणलाई शास्ति। कम्तीमा एक महिना पुग्ने ग्यास मौजा भएकाले लाइनमा नबसिदिन आग्रह। पोखरामा सड़क र घर नम्बर डिजिटल प्रणालीमा लैजाने तयारी। गण्डकीमा जलवायु संकट गहिरिँदै हिमाल पग्लिने र पानीको मुहान सुक्ने क्रम तीव्र। पोखरामा ट्राफिक नियम उल्लंघन गर्ने 9 विद्यालयका सवारी चालक सगारबाईमा। सरकार सबै नागरिकको साझा अभिभावकका रूपमा प्रस्तुत हुनुपर्ने कांग्रेस सांसद राईको जोड। सुनसरी घटनाको नैतिक जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने एमाले सांसद बरालको जिकिर। शुल्क मूल्यमा थप गिरावट आउन सक्ने वर्ल्ड गोल्ड काउन्सिलको संकेत। लिपुलेख हुँदै भारत चीन सीमा व्यापार पुनः शुरू, नेपालको असहमति कामे। र रामबहादुर तामाङले पाँचौं एसियाली पारा खेलकुदको प्रतिस्पर्धा गर्ने। रेडियो सफलताले तयार पारेको बिहान 6 बजेको खबर संग्रहको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो प्रसंसार भेटिन अहिले 9 बजे खबर संग्रह आउनेछ। हामी छौँ सफलताको पाइलामा, केही सुन्न सक्नुहुन्छ विभिन्न गीत संगीतहरू रेडियो सफलता सुन्दै गर्नुहोस्।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौँ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हर पल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
4: रेडियो सफलता 103.4 MHz।
5: सुन्न मन लायो।
6: हेर न साङ्लो बरो, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
7: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने, बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे।
8: सैलरी बिरौटा को राम मंदिर को आड़े में रहे को बराल पार्टी पैलेस एंड कैटरिंग सर्विस में गए पार्टी को जिम्मा दिए आई जता संपर्क बराल पार्टी पैलेस एंड टेंट हाउस पोखरा 17 बिरौटा राम मंदिर को नजिक। मोबाइल नंबर 9847-28575, 9807-15947, 9857-32575।
9: हेलो
10: सुनिता,
9: हजुर सधैँ कस्तो छ हजुरलाई?
11: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
9: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
11: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
9: बारिस्ता, बारटेन्डर, सुसिने किङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
12: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
9: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम, साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
12: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
9: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, सुन्दर मार्ग, चुक्लाढुङ्गा, UFO र श्री कम्प्लेक्स को बीचमा।
12: फोन नम्बर 061-57-9015।
13: प्रिन्टिङ छपाई सम्बन्धी सबै काम अब एकै ठाउँ, ओम प्रिन्ट हाउस। प्रिन्ट हाउस, ओम कम्प्युटर डिजाइनिङ एन्ड एडभर्टाइजिङ हाउस, पोखरा 8 सिर्जना चोकमा। हाम्रा सेवाहरू विविध कार्यक्रम तथा व्यावसायिक प्रचार प्रसारका लागि फ्ल्याक्स प्रिन्ट, 2D 3D बोर्ड तथा ब्यानर प्रिन्ट, मायाको चिनो उपहार तथा विवाह व्रतबन्ध लगायत सबै खाले उत्सव तथा कार्यक्रमको कार्ड छपाई, ग्राफिक डिजाइन, कलर प्रिन्ट तथा फोटोकपी, स्टिकर, कप प्रिन्ट, टी शर्ट प्रिन्ट लगायत छपाई सम्बन्धी सबै काम तुरुन्तै। सम्पर्क ओम प्रिन्ट हाउस, पोखरा 8 सिर्जना चोक, फोन नम्बर 061-576-110, प्रोप्राइटर मनोज बास्तुला, 9560-2225, 9560-26110।
14: घर बनाउन लाएको कुरा त तराई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको झ्याल झोका अर्डर गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन?
15: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो, त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
16: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
17: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
18: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान
5: कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 061-5149-84 5149-85 उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नम्बर 061-5259-04 स्टील आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ।
18: ओहो भाउजू ग्यास त साह्रै गनाएछ, रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्, झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
19: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ, रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
18: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त, हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
20: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98-560-35-394
21: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड पोखरा महानगरपालिका 32 गगनगौडा।
22: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
23: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
22: अनि कहाँ छ छोरा यो पसल?
23: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
22: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
23: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
22: पोखरा 2 बिन्दवासिनी बस पार्क,
23: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
22: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण,
23: मोबाइल नम्बर 98-460-59-581
22: 98-166-15-475।
24: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98-462-89-99।

0: सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्नमा लायो
2: मनको ढोका डगडगाउने कार्यक्रम जीवनमा खुशी ल्याउने कार्यक्रम

एउटा सानो कुकुर थियो। त एक दिन घुम्दै घुम्दै ऊ जंगलमा पुग्यो। जंगलमा पुगेपछि उसलाई लाग्यो, ला म त यति घना जंगलमा आइपुगेछु। डर लाग्यो उसलाई। डर लागेपछि उसले सुँग्यो, कुकुर त हो नि, सुँग्यो उसले। उसलाई यस्तो गन्ध आयो जुन पहिला कहिले आएको थिएन। उसलाई लाग्यो कुनै सिंह होला जसले मलाई खानेछ। त अगाडि गयो, हिँड्दै गयो। अगाडि उसले देख्यो एउटा हड्डीहरूको ठूलो थुप्रो। त्यही गएर उबस्यो।

बस्यो र सोच्न थाल्यो बच्नु छ भने सोच। यतिकैमा सिंह आइपुग्यो पछाडि गर्जिँदै। कुकुरले भन्छ, वाह वाह वाह, यतिका सिंहहरूलाई खाइसके अहिले पनि मेरो भोक मेटिएकै छैन। एउटा अर्को सिंह भेटे, हुनसक्छ मेरो भोक मेटिएला कि। जसै सिंहले यो कुरा सुन्यो, एउटा सानो कुकुर र उसका अगाडि हड्डीहरूको थुप्रो, उसले सोच्यो, हुनसक्छ यसले मलाई पनि खान्छ कि। त सिंह बेचरा फर्क्यो र दौडियो त्यहाँबाट कुलेलम ठोक्दै। एउटा बाँदर रुखमा चढेर यो सबै हेरिरहेको थियो। बाँदर आयो मुनि, गयो सिंह कहाँ र सिंहले उसलाई भन्यो, यसले तिमीलाई मूर्ख बनाइरहेको छ, यो सानो कुकुरले तिमीलाई मूर्ख बनाइरहेको छ। यसले त यसकारणले मात्र भनिरहेको थियो ताकि तिमी डराऊ, यसले कुनै सिंह खाएकै छैन। सिंहलाई ज्यादै रिस उठ्यो, मलाई मूर्ख बनाउँछौ? बाँदरले भन्यो, हिँड जाउँ खानको लागि उसलाई। सिंहले भन्यो, मेरो पिठ्यूमा बस, हिँडौ। बाँदर बस्यो सिंहको पिठ्यूमा र हिँड्न थाल्यो। कुकुर त्यहीँको त्यही नै थियो। सोच्यो, फेरि सोचिहाल, अब त गयो। यसपटक त बाँदर पनि आइरहेको छ, यसले कतै तलमाथि गरेको होला, सोचिहाल।

त्यसपछि कुकुरले भन्छ, त्यो बाँदर कहाँ गयो? उसलाई मैले आधा घण्टा पहिला पठाएको थिएँ सिंहलाई ल्याउनका लागि। अहिलेसम्म फर्केर आएको छैन। जसै सिंहले सुन्यो, उठायो बाँदरलाई, फ्याँक्यो मुनि र ऊ दौडिन थाल्यो। सोच्नुहोस् किन सोच्नुहोस्? ऊ त सिंह थियो। तपाईँको वरिपरि त काल घुमिरहेको छ, काल पर्खिरहेको छ, कहिले मौका पाइएला। पर्खिरहेको छ, कहिले मौका पाइएला। अनि तपाईलाई त मतलबै छैन, किनकि तपाई घमण्डको नशामा मस्त हुनुहुन्छ। घमण्ड हुन्छ नि, घमण्ड, मैले यो गरे, म यो हुँ, मेरो यो हो, मेरो त्यो हो, र बिर्सिन्छन् कि यहाँ किन आइयो, किन आइयो, किन तपाईँको जन्म भयो। यसका लागि होइन। अरे यो त कुकुरसँग पनि छ। कबीरदासजी भन्नुहुन्छ कि तपाईँको जन्म भएको हो ताकि तपाईँले यस चीजलाई चिन्नुहोस्, त्यसलाई जान्नुहोस् र आफ्नो जीवनलाई सफल बनाउनुहोस्। यस कारणले तपाईँको जन्म भएको हो।

म भन्दछु कि जो तपाई भित्र अवस्थित छन् उनी हुन् वास्तविक। जबसम्म उनी छन् तबसम्म तपाई जीवित हुनुहुन्छ, जब उनी जाने छन् त्यसपछि तपाईको पनि छुट्टी, तपाई पनि जानुभयो। उनी हुन् वास्तविक र उनी यस्ता छन्, तपाई जता जानुहुनेछ उनी पनि जानेछन्। तपाई उनी कहाँ जानका लागि कतै पनि जान जरूरी छैन, तपाई जता जानुहुन्छ उनी जानेछन्। ताकि जब तपाईलाई त्यो अनुभूतिको आवश्यकता भयो भने तपाईले धेरै थोक गर्नु पर्दैन, तपाई आफूमै अन्तर्मुख हुनुहोस् र उनको दर्शन गर्नुहोस् अनि आफ्नो जीवनमा त्यो शान्तिको अनुभूति गर्नुहोस्।

किन र यो योजना तपाईलाई राम्रो लागेन? यो उनकै योजना हो, मेरो होइन। म त केवल सोचिरहेको छु कि कति राम्रो योजना बनाएका छन्। आज भोलि सुटकेसमा एक समय थियो, सुटकेसमा ह्यान्डल हुने गर्थ्यो र मानिसले त्यसलाई उठाउँथे अनि गरुङ्गाउँथ्यो। आज भोलि तपाईँले देख्नु भएको छ सुटकेस, त्यसमा चक्का जोडिएको हुन्छ। सुटकेसहरूमा चक्का जोडिएका हुन्छन्, ह्यान्डल अगाडि सार्यो त्यसपछि तान्नुहोस् र जता जता जानुहुन्छ तपाईँको सुटकेस पनि सँगसँगै गुडिरहनेछ। तपाईँले उठाउन आवश्यक छैन, यो त मानिसले अहिले सोचेको छ। भगवानले त पहिले सोचेका छन् कि म पनि रहनेछु उसँगै, यसरी रहनेछु, जता जानेछ म पनि रहनेछु, उसलाई जहिले आवश्यक भए पनि म त्यही हुनेछु। मैले न आउनु पर्नेछ न जानु पर्नेछ, जबसम्म ऊ जीवित छ म ऊसँगै छु। यो जुन तार छ भित्रको प्रेमको, यसलाई ती सच्चिदानन्दसँग जोड्नुहोस्। म ग्यारेन्टी दिन्छु तपाईँको जीवनमा आनन्दै आनन्दले भरिनेछ। नाम नै उनको परमानन्द हो, परमानन्द। के नाम राख्नुहुन्छ? सच्चिदानन्द, सत, चित र आनन्द। परमानन्द, परमानन्द, आनन्दको भण्डार हुनुहुने। अनि तपाईँ दुखी हुनुहुन्छ आफ्नो जीवनमा, हुनुभएको छ कहिले दुखी? हुनुहुन्छ, मानिस हुनुहुन्छ, कसरी कहिले न कहिले दुखी त हुनुहुन्छ होला। तर त्यस दुःखमा पनि याद राख्नुहोस् कि तपाई भित्र ती परमानन्द तैपनि विद्यमान छन्। मैले त जीवित जागृत मानिसको कुरा गरिरहेको छु र तपाई जीवित जागृत हुनुहुन्छ कि हुनुहुन्न मलाई थाहा छैन। म त यहाँ बसेको छु, तपाईँ त्यता बस्नु भएको छ। तपाईँ नै सोध्नुहोस् स्वयं आफैसँग, तपाईँ जीवित जागृत हुनुहुन्छ कि हुनुहुन्न? जीवित जागृत हुनुहुन्छ भने जीवित जागृतको कुरा गर्नुहोस्। समयका डाक्टर, समयका महापुरुष, समयका सद्गुरु, समयका राजा,

यस समयका राजा चाहिन्छ, यस समयका सद्गुरु चाहिन्छ, जसले त्यो तार जोडिदिउन्। म भन्दछु कि जो तपाईँ भित्र विद्यमान छन् उनी हुन् वास्तविक। जबसम्म उनी छन् तबसम्म तपाईँ जीवित हुनुहुन्छ, जब उनी जाने छन् तपाईँ पनि जानुभयो। उनी हुन् सत्य र उनी यस्ता छन् तपाईँ जता जानुहुन्छ उनी पनि जानेछन्, तपाईँ जहाँ जानुहुन्छ उनी पनि जानेछन्, ताकि जब तपाईलाई त्यस अनुभूतिको खाँचो पर्छ भने तपाईले धेरै थोक केही पनि गर्नु पर्दैन, अन्तर्मुख हुनुहोस् र उनको दर्शन गर्नुहोस् अनि आफ्नो जीवनमा त्यो शान्तिको अनुभूति गर्नुहोस्।

0: ओहो भाउजू ग्यास त साह्रै गनाएछ, रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्, झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
1: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइरहेको छ, रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त, हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ, यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 9855335394।
3: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
4: हेलो,
5: हजुर सन्चै, कस्तो छ हजुरलाई?
6: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
5: बरु तालिम लिन कहाँ पठाउने होला, रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
6: हो हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
7: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
8: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
7: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
9: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
8: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिट द्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
7: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, सुन्दरमार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा।
8: फोन नम्बर 061-587-915।
10: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर, आउनुहोस् कक्षा 12 इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको दोस्रो तला। फोन नम्बर 061-571-430, 9855-85843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक। सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
11: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4-wheelको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9556011090, 9828842020। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
10: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
12: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान, साथै PRP, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
10: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि धुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्?
12: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बिहोश गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि
4: बाट समस्या को समाधान गरिन्छ।
10: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्या को समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28104।
10: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
13: आयो है मासु, ताजा ताजा मासु दोस्त।

0: మూల్యమై పాయింత హోమడేలి భరి పని హుంచ
1: హజుర్ సంపూర్ణ ప్రకారకా ताजा स्वस्थकर मासु का लागी दोस्ती टू मीट स्टॉप पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर संपर्क नंबर 9852 67793 97659 50960 दोस्ती टू मीट
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाठक। साइकल स्वास्थ्यको लागि लाभदायक, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
1: मठ मन्दिर,
4: गुरुकुल,
1: चैत्य गुम्बा
4: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
4: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा 6 बैदाम।
5: दिदी, किन हो यो छिमेकीमा त सबै झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
6: ओ, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
5: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
6: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
5: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: हरे कृष्ण गोविन्द हरे मुरारी, हे नाथ नारायण वासुदेव।
8: होइन, न अगाडि मूर्ति छ न त केही पूजाको सामग्री छ, त्यसै के को श्रीकृष्ण श्रीकृष्ण भनिरहेको नि।
9: अब राम्रा राम्रा देवताको मूर्ति पाउन त ठाउँै छैन, अनि यसै नभनेर के गर्नु त?
8: नेपाल आर्ट्स एन्ड मूर्ति कलामा जानु न, यसरी बोरबोलाउनै पर्दैन नि।
1: हजुर, आफ्नै अर्डर बमोजिम विभिन्न देवी देवताको मूर्ति, नागको मूर्ति, बसाहा, शालिक, मन्दिरको गजुर लगायतका आकर्षक तथा कलात्मक मूर्ति होलसेल तथा खुद्रा मूल्यमा आवश्यक परे हामीलाई सम्झनुहोस्। सम्पर्क नेपाल आर्ट्स मूर्ति केन्द्र, पोखरा 2 नालामुख, कलाकार बाबुराम बस्ताकोटी। सम्पर्क नम्बर 9841 75694 9891 24 8 24। बाकीलाल स्पोर्ट्स, बुद्ध विशाल बजार, चिप्पेढुङ्गा, पोखरा। सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिनेछ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकीलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुंवर, सम्पर्क 9811 67 983 9855 52 855। सम्झनुहोस् है, बाकीलाल स्पोर्ट्स, बुद्ध विशाल बजार।
10: घर बनाउन लाग्ने कुरा त तलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको जाल ढोका अर्जन गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन?
8: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
11: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छाना मुनिबाट सेवा दिँदै आइरहेको छ।
12: साथै समीक्षाको रूपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
13: सम्पर्क समीक्षा काष्ठ उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 0161 5149 85 उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नम्बर 0161 5259 4 स्टिल आल्मुनियम मेटल उद्योग पर्सियङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ।
14: श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
15: जल उठाउने स्थान पोखरा 1 गाईघाट बिहान 7 बजे जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा।
14: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति बोलबम धाम बैदाम

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो
2: कुनै सान्दर्भिक विषय वस्तु माथिको अन्तरसंवाद कार्यक्रम समय सन्दर्भ सामाजिक
3: समाजमा साच्चै जुन एउटा सद्भाव अमन चयन साँच्चै शान्ति गराउने एउटा वातावरणको मुख्य चाहिँ दायित्वहरूको शान्ति समितिको रहेको हुन्छ.
4: तर अहिले शिक्षामा धेरै दागहरू देखिएका छन्.
5: आफ्नो बच्चा राम्रो होस्, स्वस्थ होस्, सुगठित होस् भन्ने सबैले चाहन्छन्.
2: आर्थिक
6: सहल पर्यटन र राम्रो विकासको पर्यटन सुरु हुने हुँदा अहिलेको घाटा नाफा ठिकै छ.
7: किसानको आफ्नै कृषि बजारलाई अलिक व्यवस्थित समयजी ढङ्ग लानुपर्छ भन्ने कुराहरू छ.
2: राजनैतिक
8: नेपालको राजनीतिक अवस्था हिजो आएको हुरेर पानी जस्तो छ.
9: मदन भण्डारी भाइ साँच्चै अन्य नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाइ राख्ने एउटा प्रणेताको रूपमा हामीले सम्झने गर्छौँ.
2: मानव अधिकार र पत्रकारिता
8: जति चाहिँ हामीले आशातीत रूपमा मानव अधिकार अवस्थामा सुधार आउनुपर्ने हो त्यो आइ नरहेको चाहिँ हामीले पाइरहेका छौँ.
10: पत्रकारिता क्षेत्रको क्षमता अभिवृद्धिको लागि पनि महासंघले जोड दिनुपर्ने आवश्यकता छ.
2: तपाईँसँगको प्रत्यक्ष साक्षात्कार कार्यक्रम समय सन्दर्भ प्रत्येक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ज मा कार्यक्रम समय सन्दर्भ.

0: नमस्कार। कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम समय सन्दर्भ आउने गर्दछ हरेक दिन बिहान 7:30 बजेदेखि। कार्यक्रम समय सन्दर्भमा हामी सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौ। आज हामी छलफल गर्नेछौ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले गरिरहेका गतिविधिको विषयमा हामी कुराकानी गर्नेछौ। एक्यापले गरिरहेका संरक्षणको क्षेत्रमा गरिरहेको गतिविधिहरू, त्यस्तै जैविक विविधता, दिगो पर्यटन, त्यो सँगसँगै जलवायु परिवर्तन, स्थानीय समुदायको सहभागिता लगायतका विषयहरूलाई हामी सुन्ने कोशिश गर्नेछौ। छलफलका लागि आज हामीसँग हुनुहुन्छ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापका आयोजना प्रमुख हुनुहुन्छ डाक्टर रविन कडरिया हुनुहुन्छ। उहाँसँगको कुराकानी लिएर आएका छौ। सर, यहाँलाई हाम्रो कार्यक्रममा हार्दिक स्वागत छ। अहिले के छ सर, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले अहिले के कस्ता गतिविधिहरू गरिरहेको छ?
1: यो विगतदेखि नै अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, विशेष गरी अन्नपूर्ण संरक्षण क्षेत्रलाई व्यवस्थापन गर्दै आइराखेको छ र यो झन्डै हामी 40 वर्षको इतिहासमा प्रवेश गरिसकेका छौँ। अब यो खास 2049 सालमा जब अन्नपूर्ण संरक्षण क्षेत्र घोषणा गरे नेपाल सरकारले, त्यसदेखि नै एक्यापको रूपमा व्यवस्थापन गरेर आइराखेको छ। यसले विशेष गरी स्थानीय समुदायद्वारा प्राकृतिक स्रोतको र यहाँको जैव विविधताको संरक्षण गर्ने र त्यसपछि दिगो पर्यटनको रूपमा, विशेष गरी हामी अझ इको टुरिज्म भन्छौँ, पर्यटन मार्फत पर्यटन र स्थानीय समुदायको आय आर्जन चाहिँ टेवा पुर्याउने काम चाहिँ समग्रमा गरिराखेको छ र यसलाई सहयोग हुने हिसाबले विभिन्न क्रियाकलापहरू चाहिँ हामी गर्छौँ, जस्तो वन संरक्षण, त्यसै गरी पर्यटन प्रबन्धन, वन संरक्षणभित्र पनि विशेष गरी वन व्यवस्थापन समितिहरू हुनुहुन्छ र अहिले पछिल्लो समय अझै वनबाट पनि कसरी चाहिँ जीविकोपार्जनलाई टेवा पुर्याउन सकिन्छ, अलिकति अर्थतन्त्रलाई टेवा पुर्याउन सकिन्छ भन्ने हिसाबले, किनकि त्यो 40 वर्षमा संरक्षण त भयो अनि समुदायको तर्फबाट हेर्दा हामीले के पायौँ भन्ने हिसाबले त्यो हिसाबले आय आर्जनका कार्यक्रमहरू पनि त्यसमा भइरहेका छन्।
0: भनेपछि त्यहाँ आम स्थानीय समुदायको चाहिँ प्रत्यक्ष सहभागिता पनि रहेको छ, प्रभावकारी छ।
1: यो कस्तो हो भने, यो सुरुवातदेखि नै हुन त यो अन्नपूर्ण संरक्षण क्षेत्र विश्वमै एउटा मोडल चाहिँ स्थानीय समुदायमा आधारित चाहिँ कम्युनिटी बेस्ड कन्जर्भेसन, समुदायमा आधारित त्यो संरक्षणको हिसाबले चाहिँ अगाडि बढिरहेको छ र यसैको सफल जुन सफलता प्राप्त गर्यो त्यही हिसाबले नेपाल सरकारले नेपालमा अरू 6 वटा संरक्षण क्षेत्रहरू पनि घोषणा गरेको छ र अन्नपूर्ण मनाहरू गौरी शङ्कर त अन्नपूर्णकै मोडलबाट चाहिँ यसको व्यवस्थापन हुँदै आइरहेको चाहिँ छ। यो बाहेक अन्तर्राष्ट्रिय रूपमा पनि यसको विकास यस्तो संरक्षणमा जानुपर्छ भन्ने चाहिँ छ र यसै गरी नेपालको पहिला निकुञ्ज मात्रै थियो, निकुञ्जले अलिकति केही वञ्चित गरे कि भनेर यही संरक्षण क्षेत्रको सिकाइबाट निकुञ्जको क्षेत्र वरिपरि पनि मध्यवर्ती क्षेत्रको चाहिँ विकास गरिरहेको चाहिँ छ र समग्रमा भन्दा संरक्षण क्षेत्र वास्तवमै समुदायमा आधारित मोडल हो जहाँ एक आफ्नै सहजकर्ताको मात्रै भूमिका चाहिँ गर्छौँ। मेन प्लेयर समुदाय हुनुहुन्छ, हामीले अब कानुनसम्मत हिसाबले समुदायको क्षमता अभिवृद्धि गर्ने त्यस्ता कामहरूलाई चाहिँ एकआफले सहजीकरण गरिरहेको छ।
0: हजुर, स्थानीय समुदायमा आधारित मोडल भन्नुभयो, हुन पनि यो एउटा उत्कृष्ट मोडल पनि हो, पर्यटकीय हिसाबले गन्तव्यको पनि हो। त्यो पर्यटनको विषयमा पछि आउँछु। जस्तै यो संरक्षणबाट स्थानीय बासिन्दाले प्रत्यक्ष रूपमा के कस्ता लाभ लिइरहनु भएको छ?
1: यो अब हिजोको लाभ र अहिलेको लाभ अलिकति फरक, मैले दुई पार्टमा हेर्छु। सुरुवाती चरणमा आजभन्दा 40 वर्ष अगाडि सुरुवात गर्दा त्यो बेलामा धेरै वनहरू विनाशहरू भएको थियो, त्यो बेलाको परिस्थिति हेर्दा गाउँहरू सरसफाई गर्न बन्द थियो, खानेपानीहरूको अभाव थियो, त्यो भएको हिसाबले सुरुवाती चरणमा अलिकति बढी कसरी वन संरक्षण गर्नेतिर जाने भन्ने हिसाबले एकआप अगाडि बढेको देखिन्छ र हिजो एक भारी दाउरा लिनको लागि एक दिन पनि जाने ठाउँहरू थिए यही हाम्रै अन्नपूर्ण संरक्षण क्षेत्रमा। त्यो बिस्तारै जब वनहरू हरियाली भयो, वृक्षरोपणहरू गरियो, जसले गर्दा वनहरू वनबाट एक बिहानै दुई भारी दाउराहरू ल्याउन समुदाय सफल हुनुभयो, त्यो एउटा उपलब्धि भयो। हिजो त अब पानी लिनको लागि बिहान पनि जानुपर्थ्यो, घर घरमा त्यो पानी ल्याइयो, सरसफाइको हिसाबले धेरै अलिकति अव्यवस्थित गाउँहरू थियो, त्यसलाई आमा समूहद्वारा सरसफाइ अन्तर्गत पुग्यो। त्यो हिसाबले गर्दा समुदायको आधारभूत आवश्यकता दाउरा, काठ, घाँस अथवा घरमा घर अहिले बनाउनको लागि चाहिने ढुङ्गा, गिटी, बालुवा अथवा परापूर्व कालदेखि चलिआएको चरिटन, यसलाई चाहिँ संरक्षण क्षेत्रले सुनिश्चित गरेको चाहिँ देखिन्छ। तर अहिले पछिल्लो समय अब एक प्रकारले भन्यो भने अब यो आधारभूत आवश्यकताहरू परिपूर्ति पनि भइसकेको छ र अहिले हाम्रो आवश्यकताहरू पनि परिवर्तन भइसकेको कारणले गर्दा समुदाय केबाट चाहिँ हामीले लाभ लिने त डाइर काठ पायौँ दाउरा पायौँ भनेर मात्रै अब समुदाय चित्त बुझाउने परिवेशमा छैन किनभने हामी पैसाको क्रममा के पायौँ भनिन्छ त्यो हिसाबले गर्दा एउटा प्रत्यक्ष रूपमा समुदायले आय आर्जन गर्न सक्ने अथवा जुन अर्थतन्त्रलाई चलामान गर्यो भनेको टुरिज्म हो पर्यटन हो र झन्डै अहिले अन्नपूर्ण संरक्षण क्षेत्रमा 6 लाखभन्दा बढी नेपाली 5 लाखभन्दा बढी विदेशीहरू आउनुहुन्छ यसले झन्डै यहाँ 1500 भन्दा बढी स्थानीय तर सञ्चालित होटेल छ र 450 भन्दा बढी होमस्टेहरू पनि चाहिँ छ यसले प्रत्यक्ष रूपमा 5000 भन्दा बढी जति रोजगार नै दिएको चाहिँ छ यहाँ भएर होटल होमस्टेहरूले भने यसले झन्डै झन्डै 10 अरब रुपियाँको त आर्थिक चलायमान पर्यटनबाट चाहिँ भएको देखिन्छ र यसको अलावा विशेष गरी अहिले पछिल्लो समय फेरि हामीसित प्रशस्त मात्रामा जडीबुटीहरू पनि छ यहाँ सामान्य न्युरोदेखि लिएर जुन बजारमा आउँछ अहिले टुसाको सिजन छ त्यसै गरी एक्सागुम्बा भगवान् हामीले अहिले 84 प्रकारका जडीबुटीहरूलाई चाहिँ सूचीकृत गरेका छौँ जसलाई वातावरणलाई असर नपर्ने गरी भविष्यको उत्पादनलाई पनि असर नपर्ने गरी त्यहाँको जडीबुटीहरू पनि निकाल्न सकिन्छ र त्यसबाट स्थानीय समुदायहरूले चाहिँ फाइदा लिन सक्नुहुन्छ यसलाई दुई पाटोहरूमा जस्तो न्युरो घरमा टिपेर खानालाई कुनै समस्या भएर टिप्न सक्नुहुन्छ खान सक्नुहुन्छ जस्तो अब काठ दाउरा पनि समुदायले एउटा निर्णय गर्नुभएको होला त्यो निर्णयको आधारमा उहाँले समितिले केही तोकेको शुल्कको हिसाबले उहाँले प्रयोग गर्न सक्नुहुन्छ भने जडीबुटीहरू खानको लागि मात्र होइन समितिको संरचना व्यवस्थापन समितिहरूको अनुमति लिएर उहाँहरूले चाहिँ सङ्क्रमण गर्न सक्नुहुन्छ र त्यसलाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले छोड बोजी दिनुहुन्छ जसले गर्दा उहाँहरूले बजारमा यासागुम्बा या टुसा या जिम्मु जस्ता जडीबुटीहरू बेच्न पनि सकिन्छ समग्रमा झन्डै झन्डै गत आर्थिक वर्षमा लगभग लगभग 25 करोड रुपियाँ स्थानीय समुदायहरूले नै जडीबुटीहरूबाट चाहिँ सङ्कलनबाट बिक्री गरेर चाहिँ आमदानी गर्नुभएको छ यो हिसाबले हामीले जडीबुटीबाट अगाडि जान सकिन्छ अहिले प्रशस्त मात्रामा जुन हिजोको संरक्षण हिजोको वृक्षरोपणबाट आज अन्नपूर्ण संरक्षण क्षेत्रका निजी जग्गाहरूमा प्रशस्त काठहरू छ विशेष गरी 29 प्रजातिका काठहरू छ त्यो पनि समुदायले बेच्न सक्नुहुन्छ त्यसको छोडपुँजी पनि हामीले दिइरहेका छौँ त्यसबाट पनि समुदायले लाभ लिइरहनु भएको चाहिँ छ यसरी विभिन्न प्रकार अहिले पछिल्लो समय हामीले बढी मात्रामा पर्यटन जडीबुटी र त्यसै गरी निजीबाट हुने जुन वन अथवा गैर काष्ठ वन पैदावारबाट समुदायलाई चाहिँ लाभ दिने कामहरू चाहिँ भइरहेको छ
0: हजुर भनेपछि जस्तै केही प्रसङ्गहरू जडीबुटीहरूको आयो जस्तै यो क्षेत्रमा रहेका प्रमुख जैविक विविधता र वन्यजन्तुहरू चाहिँ के के
1: अब यो चाहिँ अब धेरै नै यो खास धनी छ जैविक विधाको हिसाबले किनकि यसको क्षेत्रफल पनि ठुलो छ 7,629 स्क्वायर किलोमिटरमा अन्नपूर्ण संरक्षण क्षेत्र चाहिँ फैलिएको छ अहिलेको अवस्थामा हेऱ्यो भने 5 जिल्ला 15 गाउँपालिकाका 87 वडाहरूमा यो फैलिएको छ भने अब यो भन्ने हेऱ्यो भने नेपालको संरक्षित क्षेत्रको 22% भूभाग अन्नपूर्ण संरक्षण क्षेत्र धेरै नै ठुलो छ वास्तवमा भन्ने हो भने र यसको जैविक विविधता पनि धेरै नै वनस्पतिमा त्यत्तिकै विविधता छ धनी 1800 भन्दा बढी प्रकारका वनस्पतिहरू त निस्किने नै भइसकेको छ यो सुनाखरी अर्किडमा पनि धनी छ 224 प्रकारका अर्किडहरू यहाँ लिस्टिङ भइसकेको छ र यहाँ प्रशस्त मात्रामा च्याउहरू पनि छ खान योग्य च्याउहरू त्यो भएको हिसाबले हामीले अहिले च्याउको पनि अध्ययन गरिरहेको कति प्रकारका च्याउ छ भन्ने हिसाबले त्यसै गरी स्तनधारी जनावरहरू 128 प्रकारका स्तनधारी जनावरहरू छ त्यसै गरी चराको सङ्ख्या पनि यो बिस्तारै अपडेट हुँदैछ झन्डै 550 भन्दा बढी प्रकारका चराहरू नै यहाँ छ र त्यति मात्र होइन यो पुतली जुन कि हामीसित पिएन क्याम्पसभित्र पुतलीको म्युजियम पनि छ जो कोलिन स्मिथले सङ्कलन गर्नुभएको थियो पुतलीको पनि ठुलो विविधता चाहिँ छ भने 394 प्रकारका पुतलीहरू छ र अहिले हामीले पछिल्लो समय अन्नपूर्ण संरक्षण क्षेत्रमा यत्रो जैविक विविधता हुँदा पनि यसलाई हामीले अलिकति पर्यटनसँग जोड्न सकेका चाहिँ छैनौँ जहाँ कि हामी नजिकै भएको चितवन राष्ट्रिय निकुञ्ज जहाँ अन्नपूर्ण जत्तिकै पर्यटकहरू जानुहुन्छ वन्यजन्तुहरू हेर्नको लागि जानुहुन्छ त्यहाँ बाघ गैँडा हात्ती भने हामीसित पनि हिउँ चितुवा छ हिमाली क्षेत्रमा जस्तो मनाङ मुस्ताङमा हिउँ चितुवा छ हरेक व्यक्तिहरूले हिउँ चितुवा हेर्न चाहनुहुन्छ हामीसित नेपालको चरा डाँफे चरा यहीँ छ जहाँ कि तपाईँ पोखराबाट झन्डै 2 दिन हिँडेर जानुभयो भने तपाईँ डाँफे भएको ठाउँमा पुग्नु जहाँ हिँडेर तपाईँ प्रकृतिको आनन्द लिन सक्नुहुन्छ माथि डाँफे चरा उडिरहन्छ जहाँ कि हरेक नेपालीले डाँफे चरा हेर्न चाहनुहुन्छ किनकि हाम्रो राष्ट्रिय चरा पनि हो त्यो भएको त्यति मात्र होइन विदेशीहरू धेरै विदेशीहरू वन्यजन्तु अवलोकन चरा अवलोकन त्यसै गरी अब कति प्रकारका चाहिँ यो पुतलीहरूको चाहिँ एक्सपिडिसन त्यसै गरी मसरुम एक्सपिडिसन यस्तो गर्न पनि आउनुहुन्छ त्यो भएर अहिले उदाहरणको लागि जस्तो मर्दीमा पर्यटकहरू हिँडेर जानुभयो भने 3 दिन लाग्छ र हामीले त्यसलाई बर्ड वाचिङसँग जोड्यौँ भने पर्यटकहरू चरा पनि हेर्दै ट्रेकिङ पनि जानुभयो भने 3 दिनको ठाउँमा उहाँहरू 5 दिनमा पुग्नुहुन्छ जसले गर्दा स्थानीय समुदायहरूले बढी किनकि उहाँहरू बढी बस्नुहुन्छ बढी लाभ लिन सक्नुहुन्छ यी जैविक विविधताहरू हामीसित चाहिँ छन् जुन वनस्पतिको भयो त्यसै गरी चाहिँ वन्यजन्तुहरूको भयो यी विविधताहरूलाई पनि अहिले पछिल्लो समय हामीले पर्यटकहरूको चाहिँ जुन बसाइमा ल्याउनको लागि किनकि हामी कहाँ पर्यटकको सङ्ख्या त बढ्दैछ तर परेकाको बसाई हिजो जस्तो अन्नपूर्ण सर्किट पुरा गर्न 28 दिन लाग्थ्यो अनि अहिले अन्नपूर्ण सर्किट 10 दिन पनि लाग्दैन हिजो धन्ने अन्नपूर्ण बेस क्याम्प जान 10 दिन लाग्थ्यो अहिले 7 दिन पनि लाग्दैन त्यो भए पनि परेकाको बसाई पनि ट्रेकिङ सँगसँगै यस्ता एक्टिभिटिजहरू यस्ता टुरिज्म प्रोग्रामहरू पनि थप्न सकियो भने पर्यटकको पनि पढाउन सकिन्छ कि भन्ने हिसाबले हामीले यी जैविक विविधताहरूलाई पनि अब अलिकति अर्थतन्त्रसित जीविकोपार्जनसित जोड्न परिरहेका छन्
0: अब अन्नपूर्ण संरक्षण क्षेत्र नेपालकै प्रमुख ट्रेकिङ गन्तव्य पनि हो होइन यसलाई चाहिँ यो बढ्दो पर्यटकको चापले गर्दाखेरि कस्ता चुनौतीहरू सिर्जना गरेको छ कि छैन
1: अहिले पछिल्लो समय हेर्ने हो भने पर्यटकको संख्या बढेको देखिन्छ पर्यटकको संख्यामा पनि अब हामीसित तीन प्रकारका पर्यटकहरू आउनुहुन्छ एउटा हाम्रो डोमेस्टिक नेपाली पर्यटकहरू अहिले पछिल्लो समय हिमाली क्षेत्रमा बाइकमा गाडीमा जाने या पछिल्लो समय ट्रेकिङ रुटहरूमा पनि युवाहरू ट्रेकिङ जाने चलन चाहिँ बढिरहेको चाहिँ छ त्यो संख्या हामीकोमा पनि बढेको चाहिँ देखिन्छ किनभने हाम्रो अन्नपूर्ण बेस क्याम्पका तथ्याङ्कले त्यो देखाउँछ भने अर्को हामीसित सार्कका पर्यटकहरू आउनुहुन्छ सार्कमा पनि विशेष गरी भारतीय पर्यटकहरू अहिले पछिल्लो समय दुईवटा कारणले एउटा चाहिँ हामीसित धार्मिक पर्यटकको हिसाबले पनि आउनु भएको उहाँहरू देखिन्छ भने अर्को ट्रेकिङको हिसाबले पनि भारतीय पर्यटकहरूको संख्या बढेको देखिन्छ र अर्को थर्ड वर्ल्डको जुन चाहिँ हाम्रो परम्परागत भनौँ पुरानो पर्यटकहरू उहाँ हुनुहुन्छ जो अलिकति प्रकृति लभर प्रकृतिलाई माया गर्ने हिसाबले चाहिँ अगाडि बढिरहने पर्यटकहरू विशेष गरी ट्रेकिङ गर्न आउने हुनुहुन्छ त्यो पर्यटकहरू हिजो कोभिडभन्दा अगाडि हामीसित 1,32,000 आउनुभएको अवस्था थियो अहिले बढ्दै त गएको छ तैपनि यो आर्थिक गत आर्थिक वर्षमा 1,24,000 आउनुभएको छ अझै पनि 1,35,000 पुग्नु भएको छैन तर खुसीको अर्को राम्रो पक्ष के हो भने हामीहरूमा भारतीय अथवा सार पर्यटकहरू आउनुभएको चाहिँ छ गत आर्थिक वर्षमा मात्रै हेऱ्यौँ झन्नै 3,75,000 पर्यटक भारतीय नै आउनुभएको छ ओभरअल 3,84,000 भन्दा बढी सार्क लेभलबाट चाहिँ पर्यटकहरू आएको चाहिँ देखिन्छ त्यो हिसाबले गर्दा त्यस्तै नेपाली पर्यटकहरू पनि 6,00,000 चाहिँ बढी छ यहाँ र अहिले पछिल्लो समय अलिकति यसको व्यवस्थापनको पक्ष हेर्दाखेरि पिक सिजनमा पर्यटकहरूको संख्या अत्यधिक छ जस्तो अब मुस्ताङमा दसैँ तिहारको सिजनमा त अब त्यहाँको जिल्ला प्रशासनले अलिक पर्यटकहरू आउनु भएन भन्ने नै सूचना जारी गर्नुपर्ने अवस्था आयो किनभने धेरै पर्यटकहरू हुनुभयो बस्नको लागि समस्या पर्यो त्यस्तै पिक सिजनमा अन्नपूर्ण बेस क्याम्प बढ्दै भन्नु पनि समस्या चाहिँ हुन्छ त्यो भएर धेरै पर्यटकहरू फेरि हुन त अब विधाको हिसाबले सबै गर्दा पनि अब दसैँ तिहार ताकाले भए पर्यटकहरू आउनु भएको देखिन्छ त्यो एउटा व्यवस्थापनको चुनौती एउटा छ भने अर्को चुनौती भनेको अलिकति पर्यटकहरू बढ्दै जाँदा होटेल या इभन पर्यटक विशेष गरी अब नेपाली सार पर्यटकहरूबाट ट्रेकिङ रुटहरूमा खाने फाल्ने त्यस्तो समस्याहरू चाहिँ देखिएको हुन्छ त्यो फोहोर व्यवस्थापन एउटा चुनौती चाहिँ छ भने अर्को यो जो हिजो प्रकृतिमा आउने जुन थलोपन्थीबाट प्रकृतिसितै इन्जोय गर्ने पर्यटकहरू आउनुहुन्थ्यो अलिक पछिल्लो समय सार नेपाली पर्यटकहरू पनि बढिसकेपछि अलिक लाउड स्पिकरहरूमा नोइजहरू बनाउँदै पर्यटकहरू जाने त्यसले पनि अब भनौँ प्रकृतिलाई पनि एउटा एक प्रकारको डिस्टर्ब गरेको देखिन्छ भने कोही अब त्यो अरू पर्यटकहरू शान्त रूपमा हिँड्न जाने पर्यटकहरूलाई पनि त्यसले डिस्टर्ब गरेको भनेको गुनासोहरू आएको छ हामी यसलाई चाहिँ व्यवस्थापन गर्ने हिसाबले अगाडि बढिरहेका पनि छौँ र अलिकति यसलाई डिस्ट्रिब्युट जस्तो अब हाम्रो पर्यटकीय सिजनमा मर्द हिमाल र अथवा अन्नपूर्ण बेस क्याम्पमा धेरै पर्यटकहरूको संख्या बढेको छ त्यसै गरी अब घोरेपानी क्षेत्रमा बढेको छ मुस्ताङ क्षेत्रमा बढेको छ अलिकति जस्तो अब मनाङ क्षेत्रमा मुस्ताङ क्षेत्रमा जस्तो पर्यटकको संख्या छैन त्यसै गरी अब हामीसित तारा हिसाब जस्तो जुन सिक्लेसी रुट हामीसित कोरी कपुची जस्ता रुटहरू कर्पु डाँडाहरू जस्ता रुटहरू पनि छन् त्यसै गरी फुमाई नयाँ रुटहरू देखा परेको छ त्यो भएको हिसाबले हामीले अलिकति पर्यटकहरूलाई त्यस्तो क्षेत्रमा पनि डाइभर्सिफाइड गर्न सक्यो भने जुन पर्यटकीय चाप छ पर्यटकीय सिजनमा त्यसलाई पनि घटाउन चाहिँ सकिन्छ त्यो भएको हिसाबले अहिले हाम्रो अन्नपूर्ण संरक्षण क्षेत्रमा स्थापित ट्रेकिङ रुटहरू मेजर ट्रेकिङ रुटहरू 19 छ जहाँ सबै ठाउँहरूमा होटेल बस्नको लागि चाहिँ सुरक्षित छ भने हामीसित 3 रुटहरू क्याम्पिङ गर्ने हिसाबले जानुपर्छ अलिकति त्यो अलिकति अझ बढी खतरनाक चाहिँ छ विशेष गरी यो जुन दामोदर कुण्ड क्षेत्र र यो मनाङ र मुस्ताङ जोडले तिरिला पास सारेबुङ पास जस्ता छन् जहाँ चाहिँ क्याम्पिङ रुटको हिसाबले चाहिँ अगाडि चाहिँ बढ्नुपर्छ
0: हजुर त्यो सँगसँगै जस्तै अघि तपाईँले पनि प्रसङ्ग जोड्नुभयो फोहोर व्यवस्थापन र प्लास्टिक प्रदूषण नियन्त्रणका लागि केही अभियानहरू सुरु भएका छन्
1: हो हामीले अहिले हुन त अन्नपूर्ण संरक्षण क्षेत्रमा पहिलेदेखि नै विशेष गरी आमा समूह मार्फत चाहिँ गाउँहरू सफाइको अभियान महिला समूह नेतृत्व यो सुदृढीकरण सशक्तिकरणका साथसाथै आमा समूह मार्फत चाहिँ यो सरसफाइको अभियान त सुरुवातदेखि नै चलेको हो जहाँ नेपालभरि अहिले आमा समूह विस्तार भएको चाहिँ छ। अन्नपूर्ण संरक्षण क्षेत्रमा पनि 300 भन्दा बढी आमा समूहहरू चाहिँ हुनुहुन्छ। अब पहिलाको फोहोर अहिले फोहोर फरक छ। पहिला गरेको अलि जैविक फोहोरहरू थियो भनेको जस्तो घरहरू सरसफाई भएन, कुखुराका सुलीहरू भए अथवा बङ्गुर पाली सुँगुर पालेको छ त्यसको फोहोर या गाई बस्तुको फोहोर अथवा दिशा भनौँ न ओपन खुला दिशा चाहिँ थियो भने अहिले त्यो रङ त्यो लेभलको फोहोर सबै चाहिँ जैविक फोहोरको लगभग व्यवस्थापन भएको अवस्था छ। अहिले अजैविक फोहोरहरू विशेष गरी प्लास्टिक सिसा क्यान यस्ता फोहोरहरू अहिले ओभरअल रूपमा हुन्छ। यो देशव्यापी रूपमै चुनौती हो र हाम्रो अन्नपूर्ण संरक्षण क्षेत्रमा पनि यो चुनौती चाहिँ छ। विशेष गरी अब हामीले विगत 2 वर्षमा चाहिँ हामीले अलिकति ट्रेकिङ रुटहरूलाई चाहिँ पदमार्गहरूलाई चाहिँ फोहोर मुक्त अभियानको हिसाबले अगाडि बढायौँ र त्यसमा हामीले के गर्यौँ भने सबै होटेलवालाहरूसित बसेर पर्यटन व्यवस्थापन समितिहरू पनि हुन्छ उहाँहरूको अग्रसरतामा जस्तो जैविक फोहोरहरू भान्साबाट निस्केको फोहोरहरू केही समस्या भएन त्यसलाई मलकै रूपमा प्रयोग गर्न सकिन्छ र जस्तो अजैविक फोहोरहरूलाई विगतमा हामीले जलाउने गर्छौँ जस्तो प्लास्टिकहरूलाई जलाउने नै गरिन्छ। एकैको प्रमोसन थियो जलाउनकै लागि हामी इन्सिनेटरहरू बनाउँथ्यौँ। अहिले जलाउँदा पर्यटकहरूलाई पनि असर पर्यो, स्थानीयलाई पनि असर पर्यो, जैविक विधाहरूलाई पनि असर पर्यो भन्ने हिसाबले अब चाहिँ जलाउन भएन यसलाई रिसाइकल पुनः प्रयोग गर्ने हिसाबले अगाडि जानुपर्छ भनेर अहिले हामीले वर्गीकरण गरेर रिसाइकल सेन्टरहरूमा पठाउने चाहिँ अभियान चाहिँ चलाएका चाहिँ छौँ। यसमा विशेष गरी मर्द हिमाल, अन्नपूर्ण बेस क्याम्प, घान्द्रुक, लुवाङ, सिक्रेस यी भिलेजहरूमा चाहिँ यी कामहरू सफलतापूर्वक अगाडि बढिरहेको चाहिँ छ। मुस्ताङहरूमा पनि यी कामहरू भएका चाहिँ छन्। मनाङबाट पनि गरिएको छ। हामीले भन्ने 50 टनभन्दा बढी यस्ता फोहोरहरू अब फोहोर भएन हुन त त्यो त्यसलाई रिसाइकल सेन्टरमा पठाएका छौँ जहाँ त्यो पुनः प्रयोग गर्ने हिसाबले अगाडि बढिरहेको छ। र हामीले यो वर्ष पनि गाउँपालिकाहरूसँग सहकार्य गर्दै समग्र अन्नपूर्ण संरक्षण क्षेत्रमै चाहिँ अलिकति फोहोर मुक्त बनाउने हिसाबले यसमा 2 पाटाले एउटा वर्गीकरण गरेर फोहोरहरूको व्यवस्थापन गर्ने र अर्को भनेको चाहिँ त्यहाँ जान नै फोहोर जानै बन्द गर्ने। उदाहरणको लागि तपाईँ अन्नपूर्ण बेस क्याम्प जानुभयो भने तपाईँले त्यहाँ बोतलको बियर पाउनुहुन्न, सिसाको बोतलको बियर पाउनुहुन्न, तर कोही अब ड्रिङ्क्स गर्नुहुन्छ नआत्नु होला क्यानको बियर चाहिँ पाउनुहुन्छ। फेरि क्यानको बियर पाइन्छ, बोतलको बियर पाइन। त्यो ठाउँमा चाहिँ जस्तो अन्नपूर्ण बेस क्याम्प जाने ठाउँमा या मर्दी हिमाल जाने ठाउँमा तपाईँले पानी बोतलको पानी किन्न पाउनुहुन्न, तर तपाईँले चाहिँ होटलहरू रिफिल गर्ने चाहिँ पानीको सुविधा चाहिँ छ। जसले गर्दा पानीको बोतलको कारणले पनि अब धेरै अब भनौँ न हामीले 10 लाखभन्दा बढी पर्यटक जानुहुन्छ, एउटा पर्यटकले 2 या 3 मात्रै पानी बोतल प्रयोग गर्नुहुन्छ, 30 लाखभन्दा बढी पर्यटक हामीसित हुन्छ। त्यो भएकोले यो अन्नपूर्ण बेस क्याम्पमा आजभन्दा झन्डै 15-20 वर्ष अगाडिबाटै यो सुरुवात गरेको, यो धेरै राम्रो भएको छ। त्यो भएकोले मर्दीमा पनि यो सुरुवात भएको छ। हामीले धेरै ट्रेकिङ रुटहरूमा यसलाई चाहिँ अगाडि बढाउने हिसाबले चाहिँ अगाडि बढाएका छौँ जसले गर्दा फोहोरहरू भित्रिने पनि कम हुन्छ। जस्तो एउटा पानीको बोतल या एउटा सिसाको बोतल मात्रै भरि चाहिँ कम हुँदा धेरै फोहोर त्यहाँ कम हुन्छ, त्यसलाई फेरि धुवानी गर्न पनि परेन। यस्तो हिसाबले हामीले कति चिजहरू बन्द पनि गर्ने र कति चिजहरू वर्गीकरण गर्ने हिसाबले व्यवस्थापन गर्न अगाडि बढिरहेको अवस्था
0: छ। हजुर, यो सँगसँगै धेरै छन् कि त्यहाँ समस्याहरू पनि छन्, सम्भावना र अवसर पनि छन् होइन। जस्तै मानव वन्य जन्तु द्वन्द्व चाहिँ अहिले कतिको चुनौती पर्न छ।
1: अब हामीकोमा विशेष गरी हिउँ चितुवा र चितुवाले गाईबस्तुहरूलाई आक्रमण गर्ने ठुलो समस्याको रूपमा चाहिँ छ। इकोनोमिक टर्ममा हेर्दा, पैसाको टर्ममा हेर्दा, किनभने ठुलो लस उहाँहरूको भएको चाहिँ छ। अब अलिकति अब फेरि बढी अब धेरै मात्रामा चाहिँ कभरेज अब गुनासोको हिसाबले गर्दा बाँदरले पनि पाली खायो भन्ने गुनासो चाहिँ छ। तर अब यसो हामीले हेर्दा अब पैसाकै क्रममा बाँदरले गरेको विनाशभन्दा विशेष गरी हिउँ चितुवा र चाहिँ चितुवाले गरेको विनाश चाहिँ धेरै छ। किनकि धेरै अब भनौँ न एउटा याक मारिदियो भने झन्डै 1.5 लाखको चाहिँ याक हुन्छ, बाफै मर्दा पनि 25,000 चाहिँ भाडा चाहिँ हुन्छ। र त्यो बाहेक हिमाली कालो भालुले मकै खाने पनि समस्या चाहिँ छ र हाम्रो मेजर समस्या त्यसै गरी हिमाली कालो भालुले मान्छेलाई आक्रमण गर्ने जङ्गलमा बर्खाको सिजनमा यो जुन टुसा टिप्न जाँदा अथवा घाँस काट्न जाँदा वर्षको झन्डै 2 जना जतिलाई हिमाली कालो भालुले आक्रमण पनि गरेको चाहिँ छ। अहिलेसम्म हामीकोमा मानवीय मृत्यु चाहिँ छैन। यसलाई कम गर्नको लागि अब विशेष गरेर जुन हामीले अघि मैले भने हिउँ चितुवा र चितुवाले जुन खाइरहेको छ त्यसले गर्दा त एकातर्फ अब हिउँ चितुवालाई नै असर परेको छ, किनकि नकारात्मक धारणा विकास भएको छ भने अर्कोतर्फ किसानको लस भएको छ। त्यो भएर अब खानै नखाओस् भन्ने हिसाबले हामीले युटिटा को आपमा धेरै सुरक्षित खोरहरु पनि चरन क्षेत्रमा बनाइएको छ भन्ने 80 भन्दा बढी सुरक्षित खोरहरु छ जहाँ किसानले आफ्ना च्याङ्ग्रा अथवा याकका चौरीका बच्चाहरु राख्न सक्नुहुन्छ त्यो बाहेक अहिले हामीले राहत नेपाल सरकारको राहत निर्देशिकालाई के गरेर राहत चाहिँ दिइरहेका छौँ हाम्रो यो 82-83 सम्मको चाहिँ कुनै पनि राहत बाँकी पनि छैन र हामीले 1,10,00,000 रुपियाँ राहत दिइसकेका चाहिँ छौँ जस्तो मकै पनि हामीले बुस्तानको थासाङ गाउँपालिकाको कुन्जो गाउँमा चाहिँ मकैको चाहिँ खोया अलिकति यो अलिकति अब धेरै बाँदर र अब भनौँ मकै बाली खाएको धेरै बस्त हुन्छ अब यसलाई मकै बाली खाएको नि अब राहत दिन सक्ने प्रावधान छ त नेपाल सरकारले राहत दिन सिका छ तर त्यसलाई अलिकति बिमारी रूपमा कार्यान्वयन नगर्न समस्या भएको पहिलो कुरो त खाने नखानु कुर्नु पर्यो धपाउनु पर्यो अथवा बाँदरले नखाने बारी लगाउनु पर्यो त्यो आफ्नो पछि आफ्नो ठाउँमा छ भने खाइसकेपछि किसानको जुन विनाश छ त्यसलाई क्षति छ त्यसलाई कसरी चाहिँ अलिकति सान्त्वना दिने भन्दा राहत प्रोग्राम छ हामीले अहिले पछिल्लो समय बाँदरको पनि सुरुवात गरेका छौँ हामीले हिमाली कालो भालुको पहिले सुरु गरेका चाहिँ थियौँ जस्तो उसले हिमाली कालो भालु के गर्छ भन्दा मकै खाएपछि एकै ठाउँमा मकै थुपार्छ त्यो फोया थुपारेर राख्ने र फोयाको आधारमा कति क्षति भनेर राहत दिने कार्यक्रम चाहिँ हामीले झन्डै 3,29,000 कुन्जो गाउँपालिकामा गत आर्थिक वर्षमा राहत पनि दिएका थियौँ यो वर्ष हामीले बाँदरको पनि प्रयास गर्न खोजिरहेका छौँ खोया गरेर या हाम्रो कर्मचारीहरू गएर मकैका बोट पनि कतिवटा खाएको छ त्यो गरेर राहत दिने हिसाबले चाहिँ अगाडि नै बढेका छौँ
0: हजुर अहिले भनौँ न जो अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाकै एउटा इतिहास भनौँ 40 वर्ष भइसक्यो यसमा सुरुमा गरेका योजना र अहिले कतिपयहरू अलिकति के फरक खालका हुन थाले किनभने अब जलवायु परिवर्तनको असर चाहिँ देखिन थालेको छ होइन यसलाई चाहिँ जलवायु परिवर्तनले संरक्षण क्षेत्रमा कस्तो असर गरिरहेको छ
1: खास अब यो अब जलवायु परिवर्तनमा खास संरक्षण क्षेत्रको त भूमिका चाहिँ जलवायु परिवर्तनलाई घटाउने नै हुन्छ किनभने यसले अब कार्बनलाई चाहिँ सिङ्क गर्छ यहाँ भएकोले अनुकूलन गर्नलाई चाहिँ र केही चाहिँ स्थानीय समुदायलाई अनुकूलित हुनलाई पनि यसले चाहिँ सहज पुऱ्याउँछ किनकि प्राकृतिक स्रोत साधनहरू जो चाहिँ अब जङ्गल नजिक हुनुहुन्छ अलिकति गरिबी लेभलमा हुन्छ उहाँले प्रयोग गर्न चाहिँ सक्नुहुन्छ तर पछिल्लो समयमा आफै पनि फेरि अन्नपूर्ण संरक्षण क्षेत्र पनि भेटिङ चाहिँ भएको छ जलवायु परिवर्तनको कारणले गर्दा अब केही अब पछिल्लो जलवायु परिवर्तनले गर्दा अब भनौँ न जस्तो चाहिँ ट्री लाइन हिजो चाहिँ रुखहरू चाहिँ 35-36 सयको मिटरमा पाइन्थ्यो भने अहिले 39-4 हजारसम्म रुखहरू पुगेको अवस्था चाहिँ छ अब हिजो चाहिँ अब भनौँ न काउली नहुने ठाउँमा काउलीहरू भएको चाहिँ छ गोलभेडा नहुने ठाउँमा गोलभेडा भएको चाहिँ छ तर फेरि अब फेरि अर्को पछि गर्नु चाहिँ कृषिमा कुरा गर्नुहुन्छ भने हिजो स्याउ तल्लो क्षेत्रमा हुन्थ्यो भने अहिले स्याउ माथिल्लो क्षेत्रमा मात्रै भयो आजभन्दा हुन त 40 वर्ष अगाडि त्यही तल लेपे कुञ्जोमा पनि स्याउ हुँदो रहेछ अहिले स्याउ मार्फततिर चाहिँ स्याउ छ अब यसो हेर्दाखेरि मार्फतमा पनि भन्दा अब पछि नहोला कि भन्ने अवस्थामा पुगिसकेको छ स्याउ अलि माथिल्लो क्षेत्रमा चिनी टेम्परेचर भनेको सरिराखेको चाहिँ छ र त्यति मात्रै होइन अब हाम्रा मनाङमा धेरै घरहरू माटोबाट चाहिँ छाइएका घरहरू चाहिँ पानी परेको छ जसले गर्दा घरहरू चाहिँ चुइने भएका छन् घरहरूलाई फेर्न परेको छ त्यसले जसले गर्दा परापूर्व कालदेखि आफ्नो संस्कृतिमा सांस्कृतिक हिसाबले बनेका घरहरू पनि फेरि अहिले मोडर्न बन्ने सम्भावना जसले गर्दा समुदाय त्यसमा जानुपर्ने र कतिलाई चाहिँ फेरि अब घरहरू छानाहरू फेर्नको लागि थप लगानीहरू गर्नुपर्ने आर्थिक बोझहरू परेको अवस्था पनि छ त्यो बाहेक अब यहाँ अतिवृष्टिका कारणहरूले गर्दा अब बाढीहरू पनि आएको चाहिँ छ जस्तो मनाङमा बाढी आयो जो अलिअलि गरी फेर्दैछ मनाङ त्यसै गरी अब जुन अस्ति भर्खर जुन कागबेनीमा आयो कति ठाउँहरूमा हिउँतालहरू पनि फुटेको अवस्था छ लोमनथाङमा एउटा बाढी आयो हिउँतालहरू फुटेको छ नयाँ हिउँतालहरू बनेका छन् जस्तो उदाहरणको लागि गाउँमा पूर्ण ताल हिजो थिएन टुङ्गी घरको फोटो हेर्दैन सानो एउटा ताल थियो अहिले ग्लासिएर आयो बिचमा चाहिँ ताल ठुलो बन्यो पर्यटक पनि वृद्धि भयो अहिले पछिल्लोसँग के भयो भने फेरि त्यो तालमा सबै ग्याङ्ग्रेनहरू आएर पुरियो अहिले चाहिँ तालको अस्तित्व सँगै मेटिने अवस्थामा पुगेको चाहिँ छ नयाँ तालहरू फर्मेसन भएका छन् कति ठाउँहरूमा हिमालकर्मी भनेर गयो ती पिकहरूमा अनुमति हिमालकर्मी भनेर लिएर आएको छ पिकमा हिउँदै छैन काला पत्थर चढेको जस्तो भएको रक क्लाइम्बिङ गरेको जस्तो भएको चाहिँ छ यस्ता धेरै अब परिवर्तनहरू चाहिँ आएका छन् कति परिवर्तनहरू अब विश्वव्यापी रूपमा अब नेपालले चेन्ज गर्न नसकिन्छ विश्वव्यापी रूपमै जबसम्म हामीले यो भनौँ न कार्बन डाइअक्साइड निस्किने औद्योगिककरणलाई चाहिँ हामी अर्को रूपमा परिवर्तन गर्न सक्छौँ तबसम्म त्यो परिवर्तन हुन गाह्रो छ तर हामी अब स्थानीय लेभलमा पनि केही परिवर्तनहरू गर्न सक्छौँ जस्तो आगलागीहरू हुन नदिने जलवायु परिवर्तनको कारणले गर्दा आगलागी पनि बढेको चाहिँ छ त्यो भएर अलिक हामी समुदाय सचेत हुनुपर्ने आवश्यकता चाहिँ छ र आगलागी जलवायु परिवर्तन सुक्खा भएको कारणले गर्दा आगलागी पनि बढेको छ फेरि आगलागी भइसकेपछि

0: नत्रमा चाहिँ तापक्रम पनि परिवर्तन भएको देखिन्छ जलवायु परिवर्तनको कारणले गर्दा. त्यो भएकोले अब हिमाली क्षेत्रमा अलिक बढी चाहिँ असर चाहिँ देखिएको छ. अब यसलाई हामीले विश्वव्यापी रूपमा धेरै पहलहरू भएका छन् र हामीले स्थानीय लेभलमा पनि यसलाई पहल गरे यसलाई न्यूनीकरण गरेर हामी अलिकति भनौँ जैविकतादेखि लिएर स्थानीय समुदायहरूको सुरक्षामा अगाडि बढ्नु पर्ने देखिन्छ.
1: हजुर, अघि यहाँले भने जस्तै कति ठाउँमा नयाँ ताल गनेका छन् होइन, कति ठाउँमा भएका ताल पुगिएकान् त्यो हेर्दाखेरि चाहिँ यो संरक्षणको क्षेत्रमा चाहिँ अनुसन्धान तथ्याङ्क सङ्कलन चाहिँ कतिको महत्वपूर्ण हुँदो रहेछ.
0: यो अब हाम्रोमा मेन समस्या कस्तो छ भने लामो तथ्याङ्कको डाटाहरू छन् हामी त, अब भनौँ न पानी परेकै डाटा गरेर हामीसित पुरानो डाटाहरू छन् अहिले बिस्तारै सुरुवातहरू चाहिँ भएका छन्. अब भनौँ अब कति ठाउँहरूमा हामीले पुराना फोटाहरू मात्रै कम्पेयर गरिराखेका छौँ, कति ठाउँमा हिउँकै लेभल भनौँ न अहिले मैले भने जुन चाहिँ यो वृक्षहरू बोटहरू चाहिँ सरेको छ माथितिर भने त्यो पनि हामीले बेन्चमार्कहरू राख्दै अध्ययनहरू गर्दै गरेको त्यस्तो छैन, किनभने हामी अलिकति यो अनुसन्धानमा पछाडि नै छौँ. तैपनि अहिले पछिल्लो समय अब हामीले अब अलिकति वन्यजन्तुहरूको चाहिँ अलिकति अनुसन्धान गर्ने हिसाबले क्यामेरा ट्रापिङबाट हिउँ चितुवाहरूको अध्ययन गर्ने, त्यसै गरी हामीसित भएका सुनाखरीहरू कति प्रकारका छन् डिस्टिङहरू गर्ने, हामीले भर्खरै अहिले हामी सुरुवात पनि गरिराखेका चाहिँ छौँ. अन्नपूर्ण संरक्षण क्षेत्रमा कस्ता प्रकारका चाहिँ च्याउहरू पाइन्छन्, खानयोग्य कुन कुन छन्, कुनै ठाउँमा खान नहुने च्याउहरू कुन कुन छन्, भोलि त्यसलाई डोमेस्टिक भनेको हामीले कृषिमै ल्याएर चाहिँ त्यसलाई कल्टिभेसन गर्न सकिन्छ कि सकिँदैन भन्ने हिसाबले चाहिँ हामीले चाहिँ त्यस्ता अध्ययनहरू चाहिँ गरिराखेका चाहिँ छौँ. अहिले पछिल्लो समय कति अब विद्यार्थीहरू पनि यसमा लागिरहनु भएको छ, कति अनुसन्धानै गर्ने संस्थाहरू पनि छ. अहिले अब हेरेर अलिक केही हदसम्म भनौँ न अहिले अब त्यो हाम्रो इसिमोडले अब उता तिरिचो तालमा पनि त्यहाँ कार्बनले कतिको फरक पार्दैन, केही स्टेसनहरू राखेको छ. अहिले केही चाहिँ पहिलाभन्दा सुरुवात भएको चाहिँ राम्रै भएको देखिन्छ.
1: सुरुमा पनि यहाँले भन्नुभयो दिगो पर्यटनका लागि भनेर एक क्याबले गरिरहेका गतिविधिहरू कहीँ न कहीँ हामी त्यो जोडिरहेका हुन्छौँ होइन दिगो पर्यटनलाई के छन् यसलाई अझै बढाउनको लागि अथवा यसलाई हुन्छ नि सस्टेनेबल पनि हुनु पर्यो भने दिगो पर्यटन भइसकेपछि सस्टेनेबलकै कुरा आउँछ, केही मापदण्डहरू बनाउनु भएको छ.
0: अब यस्तो छ अब त्यस्तो मापदण्ड भनेर ठ्याक्कै मापदण्ड त्यस्तो बनाइएको त छैन पर्यटनलाई मात्रै भनेर अन्नपूर्णकै हकमा कुरा गर्दा, तर अब हामी राखिदिएको जुन तथा बन्ने त्यो चलचित्र व्यवस्थापन नियावली निर्देशिका मा चाहिँ यी कुराहरू अलमोस्ट समेटिएको चाहिँ छ. र त्यसै गरी हामीले अहिले पछिल्लो समय अलिकति होटेलहरूलाई व्यवस्थापन गर्नुपर्छ भन्ने हिसाबले एउटा कार्यनिर्देशन त बनाएको छ एकाले यस गाउँपालिकाको सहकार्यमा, तर त्यो एप्रुभ नभइसकेको हामीले लागू गर्न सकेका छैनौँ. त्यसमा पनि हामीले फोहोर व्यवस्थापनका होटेलहरू कस्ता बनाउने, सार्वजनिक क्षेत्रमा होटेलहरू कस्ता बनाउने, फोहोरहरू कसरी व्यवस्थापन गर्ने, र अझै हामीले जुन कुरा हजुरले गर्नुभयो हामीले अलिकति प्रकृति मैत्री हुन त कहिलेकाहीँ अब एक आएर यत्रो पर्यटकहरू आइरहेका छन् तिमीहरू कसरी दिगो पर्यटनको कुरा गर्छौ भन्ने कुराहरू पनि आइरहेका पनि छन्. र यो जस्तो अब तपाईँ अन्नपूर्ण बेस क्याम्पमा जानुभयो भने तपाईँले देख्नुहुन्छ त्यहाँ कुनै पनि रुखहरू काटिनु, तपाईँ जब चाहिँ छुमलुङबाट माथि लानुहुन्छ त्यहाँको रुखहरू कुनै पनि त्यहाँको पर्यटन व्यवस्थापन समितिले यति निगरानी गरेको छ, आफूले पनि काट्नुहुन्न अरूलाई पनि काट्न दिनुहुन्न, किनभने उहाँले दाउरा पनि प्रयोग गर्नुहुन्न, किनभने त्यसले दिगो पर्यटनलाई असर पार्यो, भोलि त पर्यटन मात्रै गर्ने आगो पनि बाल्नुहुन्न, त्यति चिसो ठाउँमा आगो पनि बाल्दैन. र त्यो पछिल्लो समयमा मर्दी हिमाल रोडमा अलिकति दाउराहरू पनि बाल्ने आगो पनि बढी बाल्ने भएको कारण ताप्नको लागि कहीँ अब यो भनौँ लाली गाँसकै बोटहरू पनि काटिएको, बाटाहरूमा ठुटाहरू देखिएको भइसकेपछि पछि हामीदेखिको पर्यटन व्यवस्थापन समितिसित बस्यौँ, अब उहाँहरू पनि एग्री हुनुभयो र त्यसलाई पनि हामीले चाहिँ अलिकति प्रकृति मैत्री पर्यटन बनाउनु पर्यो. मान्छेहरू चाहिँ हिमालमा चाहिँ हेरेर जाने होइन, बाटोमा भएका रुखहरूबाट जैविकताबाट त्यसै गरी चरा वन्यजन्तुहरूबाट चाहिँ रमाउँदै जानुहुन्छ भन्ने हिसाबले त्यहाँ पनि अहिले चाहिँ स्थानीय समुदायकै सक्रिय सहभागितामा चाहिँ बन्द गरिएको चाहिँ छ. र हामीले सबै ट्रेकिङ रुटहरूमा यही यस्तै हिसाबले जस्तो फोहोर मुक्त तपाईँको चाहिँ दाउरा मुक्त चाहिँ हामीले पर्यटकको जस्तो गाउँहरूमा दाउरा बाल्नको लागि हामीले प्रेरित गर्छौँ, काठ प्रयोग गर्नेलाई प्रेरित गर्छौँ, किनकि हामीसित प्रशस्त दाउरा काठ छ, तर पर्यटकीय क्षेत्र रुटहरूमा त कमसेकम फेरि पर्यटकहरू त्यही हेरेर रमाउने भएको कारणले गर्दा, र हामीले फेरि पर्यटन त 40 वर्षबाट सुरु गरेको हाम्रो अग्रजहरूले सुरुवात गर्नु हो. अहिले कति ठाउँहरूमा होटेल हिँड्यो हजुर गाउँ हुन्छ, अहिले नातिहरूले नातिनाहरूले चलाइरहनु भएको चाहिँ छ, भनेपछि त्यो जेनेरेसन ट्रान्सफर भइरहेको छ भने त हामीले भोलिको पुस्तालाई पनि यो प्रकृति योभन्दा नबिग्राइकन दिनु परेको छ नि त, अझ सकिन्छ राम्रो बनाएर दिनुपर्ने अवस्था छ, भएन भने पनि नबिग्रियोस् भन्ने हिसाबले त्यो हिसाबले हामी दिगो पर्यटनमा अगाडि बढिराखेका चाहिँ छौँ. र हाम्रा होटेलहरू पनि अब धेरै ठाउँहरू स्थानीयद्वारा नै सञ्चालित

0: सिन्छन् र अलिकति हामीले अब खानाको गुणस्तरलाई व्यवस्थापन त्यसै गरी अब अलिकति अझ बढी हाइजेनिक इम्प्रुभ क्वालिटी त्यसलाई चाहिँ जोड चाहिँ दिइराखेका चाहिँ छौँ जस्तो मेनुहरूमा एकरूपता ल्याउने हिसाबले चाहिँ अगाडि बढिरहेका छन् र अन्नपूर्णको टुरिज्म समग्रमा प्रकृतिमा आधारित टुरिज्म हो हामी यसलाई एउटा अन्नपूर्ण संरक्षण क्षेत्रको एउटा उपलब्धि भनेको नेचर बेस्ड टुरिज्म पनि हो प्रकृतिमा आधारित पर्यटन किनकि हिजो पर्यटन भन्ने बुझाइ चाहिँ अलिकति सहर मात्रै थियो भने अहिले पर्यटनहरूको प्रकृति पनि भन्ने बुझाइ चाहिँ यसले स्थापित गरेको छ र अहिले नेपालमा हेर्नुहुन्छ भने नेपालमा आउने भने 11.5 लाख पर्यटक मध्ये 60% बढी पर्यटक त यही प्रकृति बेस्ड टुरिज्ममै चाहिँ जानु जस्तो भएको हिसाबले अन्नपूर्ण संरक्षण क्षेत्रको दिगो पर्यटनमा पनि अनि प्रकृतिमैत्री पर्यटनमा पनि ठुलो भूमिका चाहिँ छ र यसले अनुकरणीय कार्य गरेको चाहिँ छ।
1: अहिले चाहिँ हामी सङ्घीय संरचना छौँ, स्थानीय सरकार आइसकेपछि कतिको सहज भएको छ यो क्याम्पलाई काम गर्नको लागि?
0: अब अहिलेको अवस्थामा कुरा गर्छन् त हामी पुरै सहज छ, हामी पुरै समन्वयात्मक ढङ्गले काम गरिरहेका छौँ किनकि हामी जस्तो हामीसित 57 वटा संरक्षण क्षेत्र व्यवस्थापन समिति छ, अन्नपूर्ण संरक्षण क्षेत्र भयो, त्यो स्थानीयबाटै चुनिएको हो। यद्यपि यसलाई चाहिँ नवीकरण गर्न चाहिँ आवश्यकता चाहिँ छ, त्यो नियमावली संशोधन भएपछि हामी गर्ने प्रक्रियामा अगाडि बढेका चाहिँ छौँ। अहिले समितिहरूको बजेट निर्माणदेखि लिएर गएर बजेट निर्माणमा वडा अध्यक्षज्यूहरू सहभागिता हुने, त्यसपछि हामी गाउँपालिका स्तरमा चाहिँ त्यो क्षेत्रमा गर्ने एकाप्ले गर्ने कामहरूको बारेमा चाहिँ छलफल गरेर एउटा साझा धारणा, कति ठाउँहरूमा हामीले त सहकार्यमा काम गरेका छौँ, गाउँपालिका एकाप्ले सहकार्यहरूमा कामहरू गरिएको अवस्था चाहिँ छ, कतै चाहिँ नजोडियोस् कार्यक्रमहरू, त्यो अलिकति त्यसको चाहिँ ट्रान्सप्यारेन्सी होस् भन्ने हिसाबले चाहिँ काम गरिरहेका छौँ। त्यो हिसाबले कुनै पनि कामहरू र कार्यान्वयन पनि त्यही हिसाबले गरिराखिएको चाहिँ छ। र अहिले पछिल्लो समय उठिराखेको विषय भनेको के हो भने अन्नपूर्ण संरक्षण क्षेत्र संरक्षणको एक तह माथि गएको छ र अहिले अन्नपूर्ण संरक्षण क्षेत्रमा लौ संरक्षण चलिरहेको छ, सबै चाहिँ यहाँ संरक्षणपछि सचेत हुनुहुन्छ यहाँको समुदाय होला, छिटपुट रूपमा कोही व्यक्तिले अझै पनि शिकार गर्ने या चोरी गर्ने भनौँ न जडीबुटीहरू चोरी गर्ने, कहिलेकाहीँ ढुङ्गा गिटी बालुवाहरू चोरेर बेच्ने त्यो हुन्छ, त्यसलाई नियन्त्रण गर्नको लागि गस्तीहरू बढाउने, ड्रोन क्यामराहरू प्रयोग गर्ने, स्पाई क्यामराहरू प्रयोग गर्ने, सबैको सहकार्य चाहिँ भइराखेको चाहिँ छ। तर अहिले पछिल्लो समय विशेष गरी अन्नपूर्ण संरक्षण क्षेत्र अब नेपाल चाहिँ अहिले सङ्घीय सरकार मार्फत चाहिँ यसको व्यवस्थापन भइरहेको चाहिँ छ, प्रश्न उठेको छ प्रदेश सरकारले पनि व्यवस्थापन गर्नुपर्छ है यो अन्नपूर्ण संरक्षण क्षेत्र बनाएको संरक्षण क्षेत्र भन्ने, यो नीतिगत रूपमा बहस उठिरहेको विषय छ। र अब स्थानीय तहहरूले पनि अलिकति हामीलाई अन्नपूर्ण संरक्षण क्षेत्रबाट पनि बेनिफिट आओस्, बेनिफिट अन्नपूर्ण संरक्षण क्षेत्रबाट बेनिफिट सेयरिङमा अगाडि चाहिँ बढेको चाहिँ छ, यसबाट लाभ कसरी लिने सबै तहको सरकारले स्थानीयले भन्ने कुराहरू उठेको छ, धेरै जायज मागहरू चाहिँ छन् किनभने अन्नपूर्ण संरक्षण क्षेत्रमा भएका गाउँपालिकाहरू सबै ग्रामीण परिवेशमा हुनुहुन्छ, उहाँहरूको आर्थिक आफ्नो आमदानीको स्रोत केही छैन, त्यो भएकोले विशेष गरी गाउँपालिका अहिले पछिल्लो समय हामीले गृह कार्य गरिरहेको जसमा गाउँपालिका सँगै छौँ, एउटा भनेको गाउँपालिका स्तरीय संरक्षण क्षेत्र व्यवस्थापन समितिहरूको पुनर्गठन गर्ने र अर्को यहाँ भएको वन क्षेत्रभन्दा बाहिर भएका ढुङ्गा गिटी बालुवाहरू अन्नपूर्ण संरक्षण क्षेत्रको पनि वातावरणलाई असर नपर्ने गरी बाहिर निकासी गर्ने, संरक्षण क्षेत्रभित्र प्रयोग गर्न समस्या छैन, बाहिर पनि निकासी गर्ने र त्यो मार्फत गर्ने भन्दा स्थानीय तहले गर्ने जसले गर्दा स्थानीय तहले आफ्नो आमदानीको स्रोतहरू बढाउन सक्नुहुन्छ। र अर्को प्रश्न चाहिँ यो जुन पर्यटनबाट पैसा उठेको छ त्यसलाई पनि अलिकति बाँडफाँड गर्न पर्यो भन्ने उठेको चाहिँ छ, यो नीतिगत रूपमा हल भइसकेपछि यसमा जानलाई कुनै समस्या छैन।
1: हजुर, अहिले सबैभन्दा ठुलो चुनौती चाहिँ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले के भोगिरहेको छ, सबभन्दा ठुलो चुनौती यति बेला के छ?
0: अहिले मैले अघि भने नि हामीले लामो समयदेखि संरक्षण क्षेत्र व्यवस्थापन समितिहरू पुनर्गठन गर्न नसकेको कारणले गर्दा जुन हिसाबले समुदायको सहभागिता अझै अपनत्व जुन जोस जागर बढाउन चाहिँ अलिकति एउटा समस्या चाहिँ देखिएको छ, त्यो हिसाबले हामी अगाडि बढिरहेका छौँ। र अझै पनि अब भनौँ न यो नीतिगत रूपमै अहिले पछिल्लो समय अब भनौँ न तिनवटा जुन सरकारहरू भइसकेपछि कुनले के काम गर्ने, कहाँबाट कसरी बेनिफिट सेयरिङ जाने भन्ने चाहिँ अझ नीतिगत रूपमै क्लियर भयो भने यो कति चिजहरू यो वाद विवादमा अल्झि गर्न पर्ने अवस्था चाहिँ छैन, त्यसलाई क्लियर पारेर अगाडि जानुपर्छ। खासै त अब नीतिगत रूपकै बहसको रूपमा अगाडि चलिरहेको छ। र हाम्रो चाहिँ अर्को एउटा समस्या अन्नपूर्ण संरक्षणको लागि हामीकोमा यो सुरुवातदेखि नै हो, बिचमा केही भनौँ अलिकति नीतिगत द्वन्द भएको कारणले गर्दा स्थानीय तहमा जाने कि एक क्यामेरा पनि भन्दा सुचारू अलिकति नवीकरण हुन नसकेको समस्या सार्वजनिक जग्गामा होटेलहरू छ, हामीसित भन्ने 381 वटा होटेलहरू सार्वजनिक जग्गामा चाहिँ छ, यसलाई अब करको दायरामा र यसलाई नियमन गर्नुपर्ने आवश्यकता छ, यसलाई पनि हामी संशोधित व्यवस्थापन नियमावली संशोधन र त्यसमा बनेको दिग्दर्शन स्वीकृत भइसकेपछि तयारी नै छ, तर अब ठ्याक्कै नीतिगत नआएकोले अहिले एउटा चुनौती हामीले त्यो स्थापित कति व्यक्तिहरूले फेरि हामी बनाउन फेरि थपौँ पनि भन्न खोजिरहनु भएको छ, पटकको संख्या बढिरहेको छ। यसलाई व्यवस्थित गर्नको लागि जुन नियमावली र हाम्रो कार्य दिग्दर्शन स्वीकृत भइसकेर आइसकेपछि हामी यसलाई पनि सहज ढङ्गले अगाडि बढाउँछौँ। मेरो चिज चाहिँ यो हो व्यवस्थापनको हिसाबले अगाडि बढाउन। तैपनि अहिले पनि अब हामीसित अब जस्तो अघि कुराहरू जलवायु परिवर्तनका चुनौतीहरू हामीसित छ, आगलागि हुने समस्याहरू हामीसित छ, अझै पनि चोरी शिकार कहिलेकाहीँ अझै पनि डाँफे मुनालहरूको चाहिँ शिकार चाहिँ अन्त भनौँ न मान्छेले मारेर खानको लागि चाहिँ भइरहेको छ। यसलाई अझै जनचेतना गस्तीहरू बढाउनु पर्नेछ। कति ठाउँहरूमा अब भनौँ न व्यावसायिक मान्छेहरू पनि गैर कानुनी रूपले किनबेच गर्नलाई जस्तो हिमाली कालो भालुको पित्तो होस् या कस्तुरी मृगको बिडा होस् अथवा हिउँचितको छाला होस् त्यस्ता पनि छिटपुट रूपमा घटना हुने घटना हुन् त्यसलाई पनि कम गर्न पर्ने चाहिँ आवश्यकता छ। र अर्को विषय जुन मानव वन्यजन्तु सहअस्तित्व जुन हामीले द्वन्द भनिराखेका छौँ यसलाई सहअस्तित्व कायम गर्न जस्तो बाँदरको विषय आइरहेको छ, यो बाँदर पनि बसको विषय नहोस् न, हामी किसानहरूसित बसेर अब चाहिँ त्यो हिसाबको कामहरू गर्नुपर्ने चाहिँ आवश्यकता पनि छ। बाँदर अथवा हिमाली कालो भालु किन नहोस् अथवा हिउँचितुवा जसरी हामीले रात दिइराखेका छौँ, रात पनि रात मात्रै होइन हामी क्षतिपूर्ति नै दिने। अहिले जस्तो एउटा बाख्रा माऱ्यो भने हामी 10,000 दिन्छौँ अधिकतम, बाख्राको मूल्य 20,000 छ भने हामी 20,000 दिने किन नसक्ने एउटा त्यो हिसाबले जान खोजिरहेका छौँ। बारीको हिसाबमा या चाहिँ बन्ने जुन गाईबस्तुको हिसाबमा त उहाँहरूको मूल्य बढाएको क्षतिपूर्ति पाउनुहुन्छ कुनै समस्या भएन, तर अब मान्छेको केसमा अब मान्छेहरू घाइते भएकोले त्यो बात पनि कसरी पत्ने भन्ने अलिकति सचेतना हुन त यो हाम्रो अन्नपूर्णको केसमा मानवीय सुरुवातदेखि नै भनौँ न वर्षको यो दुईजना हिमाली कालो भालुबाट दुर्घटना भनौँ न जम्काभेट भएको कारणले गर्दा चाहिँ घटनाहरू घटेको चाहिँ देखिन्छ। यो मानव वन्यजन्तु द्वन्द्वलाई पनि यसको चाहिँ व्यवस्थापन गर्न अझै भनेको रूपमा लाग्नु परेन आवश्यकता
1: हजुर। कहिलेकाहीँ संरक्षण र विकास बीचको सन्तुलन मिलाउन गाह्रो हुन्छ, यसलाई कसरी मिलाउन
0: सक्छ? अब यसलाई खास भन्यो भने हामीले योजनागत ढङ्गले विकास गर्ने नै समस्या छ जस्तो मलाई लाग्दैन। जस्तो अन्नपूर्ण संरक्षण क्षेत्रकै कुरा गरौँ, अन्नपूर्ण संरक्षण क्षेत्रमा अहिले 42 हाइड्रो पावर पनि छ। अब यो हाइड्रो पावर पनि नेपाल सरकारको अनुमति लिएरै उहाँहरू सञ्चालन भइरहनु भएको छ, विकासमा अवरोध भएको जस्तो म देख्दिनँ। त्यसै गरेर जस्तो मनाङ जाने मुस्ताङ जाने बाटोहरू छ, तर हामीहरूको कहिलेकाहीँ तपाईँले भन्न खोज्नुभएको कुरा कहिलेकाहीँ यहाँ चाहिँ यो क्याबले गर्दा विकास हुने थिएन भन्ने कता कता आवाज पनि सुनिन्छ, त्यस्तो कहीँ पनि छैन। तपाईँले सोद्धा हुन्छ, तर कोही एउटा व्यक्तिले मन लाग्यो मेरो चाहिँ जङ्गलको बाटो लान्छ भने त व्यक्तिगत प्रयोजनको लागि त जङ्गलको बाटो उसले लान त पाउनुहुन्न। र अब अहिले हामीले विशेष गरी यो अलिकति काहीँ काहीँ कहिलेकाहीँ समस्या जटिलता आएको भनेको विषय के हो भने नेपालको अन्नपूर्ण संरक्षण क्षेत्र मात्रै होइन, नेपालको जुनसुकै ठाउँमा विकास निर्माणका कामहरू गर्दा वातावरण संरक्षण होइन र वातावरण संरक्षण नियमावलीले के भनेको छ भने वातावरणीय अध्ययन गरेर मात्रै चाहिँ विकास निर्माणका कामहरू गर्ने भनेको चाहिँ छ। त्यो वातावरणीय अध्ययन गर्ने काम भनेको वातावरणलाई पनि असर नपरोस्, स्थानीय समुदायलाई पनि असर नपरोस्, यदि असर परेको छ भने त्यसको चाहिँ समाधानका उपायहरू पनि गर्नु पर्यो। जस्तो हाइड्रो पावर भने हाइड्रो पावर कसैको घर खेत जाँदैछ त क्षतिपूर्ति दिनु पर्यो, कसैको चाहिँ तपाईँको चाहिँ रोड बनिरहेको छ र कसैको चाहिँ रोडको आडमा घर छ उसको त्यही घर मात्रै भने त्यसलाई राज्यले त क्षतिपूर्ति दिनु पर्यो, जसले चाहिँ बाटो बनाउँछ त्यसले क्षतिपूर्ति दिनु पर्यो। ती कुराहरू खास भए पनि अध्ययनमा समेटेको चाहिँ छ, तर यहाँ बुझाइ के भएको छ भने वातावरण अध्ययनले चाहिँ रोकावट मात्रै गरेको छ भन्ने हिसाबले बुझाइ भएकोले समस्या भएको हो। काहीँ काहीँ फेरि वातावरण अध्ययनमा भनौँ न 1-2 किलोमिटर बाटो भन्नु भने वातावरण अध्ययन गर्नुपर्ने प्रावधान छ, त्यसले गर्दा अलिकति समय पनि लाग्ने पैसा पनि खर्च गर्ने हिसाबले झन्झटिलो पनि देखिन्छ, त्यो हिसाबले त्यस्ता चुनौतीहरू आएका हुन्। तर हामीले स्थानीय तहहरूले निर्माण गरेका ताका जुन गाउँ गाउँ जोड्ने बाटाहरूलाई सहजीकरणै गरिराखेको अवस्था चाहिँ छ। ठुला जुन विकास निर्माण आयोजन जस्तो हाइड्रो पावर भयो, केबल कार जस्ता भयो, अथवा राष्ट्रिय राजमार्गहरू छन् भने त बगैँदारी नेपाल सरकारले भनेको जुन प्रक्रिया अनुसारै गर्नुपर्ने हुन्छ, वातावरण अध्ययनै गरेर त्यसले तोकेका मापदण्डहरू पुरा गरेरै मात्रै चाहिँ हामीले अनुमति दिने, नत्र हामी चाहिँ उहाँहरूलाई चाहिँ कारवाही गर्ने अथवा चिट पत्रचार गर्ने कामले अगाडि बढेका छौँ भने स्थानीय स्तरमा हुने जस्तो ग्रामीण विद्युतीकरण होस् अथवा ग्रामीण खानेपानी होस् अथवा बाटो निर्माणकै काम किन होस् त्यसलाई हामीले कसरी हुन्छ सहजीकरण गर्ने हिसाबले अगाडि बढेका छौँ। र एउटा कन्सर्न चाहिँ के हो भन्दा बस्तीभन्दा बाहिर बाटो नलैजाओस् भन्ने चाहिँ छ, किनभने फेरि हामी अर्कोतर्फ बाटो पनि लाने भनिरहेका छौँ, अर्कोतर्फ फेरि पर्यटन पनि फेरि ट्रेकिङलाई पनि असर पर्यो भन्दै आएका छौँ। हिजोको दिनमा के भयो भने मनाङबाट पनि छोरौँला पास, मुस्ताङबाट पनि छोरौँला पास लाने हिसाबले पनि अगाडि बढ्यो। अहिले सबैको सहकारीमा ती कामहरू भएको छैन। छोरौँला पासमा बाटो रहेर त जहाँ 40,000 भन्दा बढी ट्रेकरहरू जानुहुन्छ, त्यो त पर्यटकको बसाइ त छुट्टिन्छ। त्यस्तोमा चाहिँ अब हामीले सबै भनौँ माननीयजीहरूलाई अब स्थानीय तहहरूसित पनि हामीले सहकार्यहरू चाहिँ गरिराखेका चाहिँ छौँ। त्यस्तो ठाउँमा अलिक धेरैको बुझा अलिक धेरैले बुझ्नु भएको पनि छ, किनभने यो ट्रेकिङ रुटहरूलाई असर पार्न हुँदो रहेछ, त्यसलाई असर नपारिकन विकास निर्माण गर्नुपर्ने रहेछ भन्ने बुझाइ त भएको छ। किनभने आखिरीमा समग्रमा मैले भने नि त अहिले अन्नपूर्ण संरक्षण क्षेत्र हुन त अन्नपूर्ण संरक्षण क्षेत्रमा ओभरअल मान्छेको संख्या त घट्या छ, पपुलेसन जनसङ्ख्या त घटेको छ, तर अहिले बढेको छ। किन बढेको छ भन्दा यी पर्यटनले गर्दा। जस्तो म तपाईँहरूलाई नार्पा भूमिको एउटा उदाहरण दिन्छु। नार्पा भूमि भन्ने गाउँपालिका अहिले नार्थ भनेर पनि चिनिन्छ, जहाँ 129 घर रहेछ जम्मा अहिले। हिजो 129 घरजोरीले याक चौरी पाल्नुहुन्थ्यो, अहिले 129 घरजोरी मध्ये 22 घरजोरीले मात्रै याक चौरी पाल्नुहुन्छ। त्यो युवाहरूमा त्यो याक चौरी पाल्नेतिर उहाँहरूको चाहने भए गाह्रो छ। 12 महिना उहाँको चरीचरण क्षेत्रमा चिसोमा बस्नुपर्छ। लगभग लगभग गाउँ रितिसकेको थियो, तर अहिले गाउँ फिर्ती लाग्छ। किन फिर्ती लाग्छ? त्यो मात्रै होइन, तपाईँ सिक्रेस हेर्नुहोस्, लुहाङ हेर्नुहोस्, धानुरुक हेर्नुहोस्, सबै ठाउँमा गाउँमा युवाहरूसँग फर्किनु भएको छ। किन फर्किनु भएको छ भन्दा पर्यटन चलेको छ, जसले गर्दा होटेल सञ्चालन गर्न पाउनु भएको छ। मैले नार्मा भूमिको मात्रै कुरा गरेँ, त्यहाँ 36 मात्रै त होटेल छ, 8 चिया पसल छ, 129 घरदुरी मध्ये 44 घरदुरी त प्रत्यक्ष रूपमा पर्यटनबाट लाभ लिइरहनु भएको छ। त्यो बाहेक त्यहाँ यात्राकोमा सङ्कलन गर्नुहुन्छ, कति भेट्यो त यात्राकोमा मात्रै सङ्कलन, त्यो पनि प्रकृतिमा आधारित प्रडक्ट हो एउटा, न सङ्कलन गर्न आउनुहुन्छ। झन्डै वर्षको एउटा व्यक्तिले 7 लाखदेखि एउटा घर परिवारले 7 लाखदेखि 15 लाख चाहिँ यात्रा गुम्बा बाटो मात्रै बिक्री गरिन्छ। भनौँ त्यति तहसम्म चाहिँ यसले चाहिँ भनौँ न स्थानीय समुदायहरूको आयोजनालाई टेवा पुरेको छ, र गाउँमा फर्किने वातावरण पनि यसले चाहिँ बनाएको छ। अब यो उदाहरण त अब हजुरले अरू भनौँ न हाम्रा नजिक भएका गाउँहरूमा जानुभयो, यो देख्नुहुन्छ। जस्तो अब घले गाउँ एउटा स्मार्ट सार धेरै रूपमा अगाडि बढेको छ। अहिले घान्द्रुकको पर्यटन, घान्द्रुकमा नेपालीहरू मात्रै 70,000 भन्दा बढी नेपाली पर्यटक जानुहुन्छ घान्द्रुकमा, जहाँ कि सिक्लेटमा 40,000 भन्दा बढी पर्यटकहरू जानुहुन्छ। अन्नपूर्ण बेस क्याम्पमा मात्रै झन्नै 12,000 भन्दा बढी नेपाली पर्यटक जानुहुन्छ। मर्दी हिमालमा झन्नै 15,000 भन्दा बढी नेपाली पर्यटक जानुहुन्छ। नेपालीको पनि आकर्षणका केन्द्रबिन्दुहरू चाहिँ पर्यटकीय यी क्षेत्रहरू भएका चाहिँ छ, जसले अब एक प्रकार स्थानीय अर्थतन्त्रलाई पनि टेवा पुगेको छ भने अब भनौँ न व्यक्तिले प्रकृतिसँग रमाउने एउटा वातावरण पनि बनाइराखेको छ। समग्र रूपमा जुन अन्नपूर्ण संरक्षण क्षेत्रले गरेको कामहरूको बारेमा जुन जानकारी गर्ने तपाईँको जुन यो एफएम प्रोग्रामबाट मौका दिनुभयो, यसप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। र यो हामीले यो संरक्षणलाई अहिले यो त हुन त वातावरणसँग पनि रिलेटेड चिज हो, यसले हामीले अर्थतन्त्रसँग जोडेर जीविकोपार्जनमा पनि ठुलो टेवा पुर्याउन सक्छौँ। र म सम्पूर्ण जुन श्रोताहरू हुनुहुन्छ उहाँहरूलाई पनि हामीले पछिल्लो समय चाहिँ जलवायु परिवर्तनबाट परिरहेको असर छ, यसबारेमा सचेत हुने, जान्ने, बुझाउने र संरक्षणमा सबैलाई सहभागी हुनुको लागि अनुरोध गर्छु।
1: धेरै धेरै धन्यवाद छ समयको लागि। आज हामीले छलफल गर्यौं, भनौँ न हरेक हिसाबले भनौँ, पर्यटन क्षेत्रको हिसाबले, जैविक विविधता अथवा त्यहाँ रहेका हाम्रा वनस्पतिहरू संकलनको हिसाबले भनौँ, जनतासँग प्रत्यक्ष जोडिएर काम गरिरहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक क्याबले गरिरहेका गतिविधिहरूलाई समेट्ने कोसिस गर्यौं। यो छलफलमा सहभागी हुनुभएकोमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक क्याबका प्रमुख डाक्टर रविन कडरियालाई धेरै धेरै धन्यवाद दिँदै भोलि फेरि हामी नयाँ विषयमा नयाँ अतिथि लिएर आउने नै छौं। त्यति बेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। यहाँहरूको दिन शुभ रहोस्। शुभ दिन।
2: हेर न साङ्लो बरो, बहिनीको विवाह टिको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकाल दिनु पर्यो।
3: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने, बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
4: देला तलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575, 9807155947, 9507325575।
5: आयो है मासु, ताजा ताजा मासु, दोस्ती टू मिट सपमा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट स पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93 97 56 50 960 दोस्ती टु मिट स।
2: वाह, क्या स्वादिलो माडा। खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
3: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाउ भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
2: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुम्दिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460 66 642 98460 41 081।
4: छेरोका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
5: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
4: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छु गर्दा छेरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
5: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
4: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
6: क्षयरोगबाट बस्न बच्चा जन्मिना साथ बीसीजी खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
1: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्थाका

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुन चाँदी दुकानमा बनाएको नि यहाँ त आधुनिक डिजाइनका तयारी सुन चाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुन चाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुन चाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852210050 9852170014
3: श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ अक्षय पुण्य लाभ कमाऊ
1: जल उठाउने स्थान पोखरा एक गाईघाट बिहान 7 बजे जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा
3: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति बोलबम धाम बैदाम पोखरा छ
4: यदि तपाईँ वैदेशिक रोजगारीमा जानी मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस् दुबई कतार साउदी मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर कुक किचन हेल्पर वेटर सेक्युरिटी गार्ड फ्याक्ट्री वर्कर डेलिभरी बोय ड्राइभर हाउस किपिङ हेल्पर क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस् खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड नागढुङ्गा पोखरा कास्की फोन नम्बर 061553071 9807861234 97050771723 व्हाट्सएप नम्बर 9801771123
5: बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्पेढुङ्गा पोखरा सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुवर सम्पर्क 9811062983 9855852855 सम्झनुहोस् है बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार
6: मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
7: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
6: अनि कहाँ छ छोरा यो पसल
7: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि
8: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
7: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
6: पोखरा 2 बिन्दवासिनी बस पार्क
7: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
6: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण
7: मोबाइल नम्बर 9846059581
6: 9166415475

0: नगरपालिका वडा नम्बर 13 बाजापाटन सद्भाव टोल सम्पर्क नम्बर 9850011186 9840335111 सम्पर्क नम्बर फेरि एकपटक 9840335111। अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्था हाछिउँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
0: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
1: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061574668, मोबाइल नम्बर 9850628104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
2: विगतको 20 वर्षदेखि हजुर सेवामा समर्पित
3: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
2: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
4: कन्ट्याक्ट 0615530050 0615589848।
2: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
5: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 9 बजेको छ।
6: रेडियो सफलता 103.4 मेगाहर्ज।

नमस्कार, जहाँ संचार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्ज तयार पारेको बिहान 9 बजेको खबर संगालमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालको शुरूमा मुख्य खबरका शीर्षकहरू। पहिरोका कारण मुगली नारायणगढ सड़कमा दुईतर्फी आवागमन अवरूद्ध। हेलो सरकारमा एक वर्षमै 321% बढ़े गुनासा। एकीकृत प्रणाली विकास खरिदै आज 6 संसदीय समितिको बैठक बढ्दै। हुर्मज खोल्ने प्रयास तीव्र। इरान ओमान वार्ता सकारात्मक। तेलको मूल्यमा गिरावट। र आज पनि कोशी बागमती गण्डकी र लुम्बिनीका केही ठाउँमा भारी वर्षाको सम्भावना। अब सुनौ पूरा समाचार। आज बिहान मुगलिन नारायणगढ़ सड़क खण्डमा पहिरो खस्ता सवारी आवागमन दुईतर्फी रूपमा अवरूद्ध भएको छ। सड़क डिभिजन भरतपुरका अनुसार बिहान 7:05 बजे पहिरो खसेपछि सड़क ठप्प भएको हो। अहिले सड़क डिभिजनका उपकरणहरू पहिरो हटाउने क्रममा परिचालन भइसकेको हामीलाई खबर प्राप्त भएको छ। पहिरो पन्छाएर सड़क आवागमन पूर्ण रूपमा सञ्चालनमा आउन करिब 1 घण्टा लाग्ने अनुमान गरिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको

कार्यालयले नागरिकको गुनासा सुनाईलाई छिटो पारदर्शी र प्रभावकारी बनाउन हेलो सरकारलाई स्तरोन्नति गरी एकीकृत सेवा व्यवस्थापन प्रणालीका रूपमा विकास तयार गर्ने तयारी गरेको छ। यसका लागि विस्तृत अवधारणा पत्र र कार्ययोजनाको मसौदा तयार गरी छलफलमा पेश गरिएको हेलो सरकार शाखाका उपसचिव कृष्ण सापकोटाले जानकारी दिनुभयो। प्रस्तावित नयाँ व्यवस्था अनुसार फोन, वेबसाइट, फेसबुक, व्हाट्सएप, इन्स्टाग्राम र इमेल जस्ता विभिन्न माध्यमबाट आउने गुनासालाई एउटै पोर्टलमा व्यवस्थापन गरिनेछ। गुनासोकर्ताले सोझै सम्बन्धित कार्यालयमा गुनासो दर्ता गरी कार्यवाहीको जानकारी लिन सक्नेछन् भने नचाहेमा स्वचालित प्रणाली मार्फत सम्बन्धित निकायमा पठाउन सकिनेछ। सरकारी कल सेन्टरलाई अन्तर आबद्ध गर्ने अवधारणा अनुसार 1111 नम्बरमा आएका गुनासोले विषय अनुसार सम्बन्धित मन्त्रालय वा निकायको कल सेन्टरमा पठाइनेछ। सम्बन्धित निकायबाट सेवा उपलब्ध नभएमा उक्त कल पुनः हेलो सरकारमै फर्कने व्यवस्था प्रस्ताव गरिएको छ। जसले गर्दा नागरिकले एउटै विषयका लागि पटक पटक विभिन्न कार्यालय धाउनुपर्ने छैन। साथै सेवाग्राहीले यसअघि गरेका गुनासोको अभिलेख देखिने र एउटै व्यक्तिले एउटै विषयमा दिएको धेरै गुनासोलाई एउटै बारेर व्यवस्थापन गरिनेछ। हालै तयार पारिएको नागरिक गुनासो तथा एकीकृत सेवा व्यवस्थापन दिग्दर्शनले संघ प्रदेश स्थानीय तहसम्म गुनासो व्यवस्थापन प्रणालीलाई एकीकृत गर्ने प्रस्ताव गरेको छ। नयाँ व्यवस्थामा गुनासोको प्रकृति अनुसार सम्बोधनका लागि समयसीमा पनि निर्धारण गरिएको छ। जस अनुसार अत्यावश्यक गुनासो 24 घण्टाभित्र, अति जरूरी 3 दिनभित्र, जरूरी 7 दिनभित्र र सामान्य गुनासो 15 दिनभित्र सम्बोधन हुनेछन्। गुनासो समाधान भइसकेपछि गुनासोकर्तालाई प्रमाणिक मार्फत जानकारी दिनेछ र उनीहरूलाई पृष्ठपोषण फिडब्याक दिएपछि मात्र गुनासो फर्चुट बोलिनेछ। यी सुधारपछि हेलो सरकार गुनासो दर्ता केन्द्रमा मात्र सीमित नरही राष्ट्रिय समस्याको यथार्थ स्थिति झल्काउने, नीति निर्माणमा पृष्ठपोषण दिने र सुशासन कायम गर्ने माध्यम बन्ने अपेक्षा गरिएको छ। यसैबीच हेलो सरकारमा गत आर्थिक वर्ष 2082-83 अघिल्लो आर्थिक वर्षको तुलनामा 321% गुनासो बढेका छन्। आर्थिक वर्ष 81-82 16568 गुनासा प्राप्त भएकोमा आर्थिक वर्ष 82-83 बढेर 69724 पुगेका हुन्। उपसचिव सापकोटाका अनुसार सरकारप्रतिको विश्वास र अपेक्षा बढेकाले नै गुनासोको संख्यामा वृद्धि भएको छ। पछिल्लो 5 आर्थिक वर्षमा दर्ता भएका कुल 1,24,581 जना गुनासा मध्ये 56% भन्दा बढ़ी गुनासो एक वर्षमै प्राप्त भएका छन्। पछिल्लो 3 महिनामा मात्रै हेलो सरकारमा 50,000 भन्दा बढ़ी गुनासा दर्ता भएका छन्। कुल 50,721 गुनासा प्राप्त भएकामा 39,170 समाधान गरिएको छ भने 18,542 गुनासा फर्चुट भइसकेका छन्। यसै गरी टोल फ्री सेवा मार्फत प्राप्त 50,196 कल मध्ये 44,016 कलको सम्बोधन गरिएको छ। चालु आर्थिक वर्षको साउन 1 देखि 18 गतेसम्म मात्रै 9,610 गुनासा प्राप्त भएकोमा 6,601 पटा फर्चुट भइसकेका छन्। यो विवरणमा सामाजिक सञ्जाल तथा इमेल मार्फत आएका गुनासाको संख्या पनि समावेश गरिएको छैन। आज 6 संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान 10 बजे बस्ने अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन 2058 संशोधन गर्न बनेको विधेयकमाथि सफावार छलफल हुनेछ। त्यस्तै बिहान 10 बजे नै बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा रोजगार हित समितिको बैठकमा वैदेशिक रोजगार व्यवस्थापन सम्बन्धमा छलफल हुनेछ। त्यस्तै बिहान 9:30 बजे बस्ने कानून न्याय तथा मानवाधिकार समितिको बैठकमा स्वतन्त्र न्यायपालिका तथा न्याय प्रशासनको वर्तमान अवस्था, समस्या र समाधान सम्बन्धमा छलफल हुनेछ। दिउँसो 1 बजे बस्ने कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा समितिमा प्राप्त उजीका सम्बन्धमा आन्तरिक छलफल हुनेछ। राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक निर्देशकप्रति आयोजित विधान समितिको बैठक बिहान 9:30 बजे बस्नेछ। युनेस्को र पुरातत्व विभागसँग विश्व सम्पदा सूचीमा सूचीकृत हुन सक्ने नेपालका सम्भावित सम्पदाहरू सम्बन्धमा छलफल हुनेछ। यस्तै बिहान 11 बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठकमा अब दैनिक उपभोग्य तथा अत्यावश्यक वस्तु र सेवाको आपूर्ति एवं वितरण, मूल्य नियन्त्रण, गुणस्तर, बजार अनुबन्ध तथा उपभोक्ता हक संरक्षण तथा प्रबन्धन सम्बन्धमा छलफल हुनेछ। भारतीय चर्चित अभिनेता प्रदीप रावलको 74 वर्षको उमेरमा निधन भएको छ। रक्त क्यान्सर बल्झिएपछि मुम्बईमा उपचाररत रावलको हिजो निधन भएको भारतीय संचार माध्यमले जनाएका छन्। 4 दशकभन्दा लामो अभिनय यात्रामा रावतले हिन्दी, तेलुगु, तमिल तथा नेपाली फिल्म उद्योगमा समेत काम गर्नुभएको छ। चर्चित टेलिभिजन श्रृंखला महाभारतमा अश्वस्थामाको भूमिका निर्वाह गरेर उहाँले चर्चा बटुल्नु भएको थियो। पछि लगान, गजनी, राउडी, राठौर लगायत धेरै फिल्ममा खलनायकको अभिनय गर्नुभएको थियो। राजको श्रीमती र छोरा विक्रमादित्य हुनुहुन्छ। उहाँको रसदीर्घ आबाट आमा लगायत नेपाली फिल्म क्षेत्रमा पनि योगदान पुर्याउनु भएको छ। अभिनेत्री विपन्न थापा, नीता ढुङ्गाना लगायतले पनि उहाँको निधनमा श्रद्धांजलि अर्पण गरेका छन्।
विदेशको समाचार इरान र ओमान बीच हुमर जलडमुरमा आठ व्यापारिक जहाजको सुरक्षित आवाजात पुनः सञ्चालन गर्ने विषयमा भइरहेको कूटनीतिक वार्ता सकारात्मक दिशामा अघि बढ़ेको दुवै पक्षको संकटपछि मध्यपूर्वमा जारी युद्धको प्रभाव कम हुने आशा गरेको छ। तर त्यही समयमा यमन नजिकै रेल सीमा भारतीय व्यापारिक जहाजमाथि भएको आक्रमणले क्षेत्रीय समुद्री सुरक्षाको जोखिम भने अझै गम्भीर रहेको देखाएको छ। इरानले ओमनसँगको वार्ता सकारात्मक रूपमा अघि बढ़िरहेको जनाएको छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले पनि हुर्मज जलाड पुनः खोल्ने विषयमा वार्तामा प्रगति भएको बताइएको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेल्टले पनि समेत सम्झौता आज वा भोलि नै हुन सक्ने सम्भावना औड़ाएका छन्। अब मौसम सम्बन्धी जानकारी। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको निशापी रेखा सरदर स्थान मदत केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ। हाल देशभर साधारणतया बादल लागेको छ। हाल बागमती र गण्डकी प्रदेशको केही स्थानमा तथा कोशी कर्णाली सुदूरपश्चिम प्रदेशको थोरै स्थान र लुम्बिनी प्रदेशको एक दुई स्थानमा मेघगर्जन चट्याङसित मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विभागका अनुसार आज दिउँसो देशभरमा साधारणतया बादल लाग्नेछ। देशको हिमाली भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। पहाड़ी भूभागका धेरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। देशका तराई भूभाग सहित केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका हिमाली र पहाड़ी भूभाग तथा गण्डकी लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभाग तथा कर्णाली सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागद्वारा जारी मौसम बुलेटिनमा उल्लेख छ। त्यसै गरी आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभाग साथै मध्य प्रदेशका धेरै स्थानमा मेघगर्जन र चुनाङसित मध्यमसम्मको वर्षा रहेको हामीलाई खबर प्राप्त भएको छ। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभाग तथा लुम्बिनी प्रदेशको पहाड़ी र तराई भूभागका एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अप्नाउन पनि आग्रह गरिएको छ। नौ बजेको खबर संग्रहको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। मुगली नारायणगढ़ सड़कमा पहिरो खस्ता दुईतर्फी आगो अवरूद्ध, पहिरो खुलाउने प्रयास जारी। हेलो सरकारमा एकै वर्षमा 321% बढ़ी गुनासा, एकीकृत प्रणाली विकास गरिँदै। आज छ संसदीय समितिको बैठक बस्दै भारतीय अभिनेता प्रदीप रावतको 74 वर्षको उमेरमा निधन। हुर्मज खुल्ने प्रयास तीव्र, इरान ओमन वार्ता सकारात्मक, तेलको मूल्यमा गिरावट। र आज पनि कोशी बागमती गण्डकी र लुम्बिनीका केही ठाउँमा भारी वर्षाको सम्भावना। रेडियो सफलताले तयार पारेको बिहान 9 बजेको खबर संग्रहको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो संसार ब्रेकिङ बेलुकी 6 बजे आउनेछ। हामीसँग सफलताको पाइलामा अब केही बेर तपाईँ सुन्न सक्नुहुन्छ कार्यक्रम लोक चौतारी। रेडियो सफलता सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौँ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz लाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संगीत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास, रेडियो सफलता 103.4 MHz।
4: रेडियो सफलता 103.4 MHz।
5: सुन्न मन लाग्यो,
6: आयो है मासु, ताजा ताजा मासु।

हजुर नमस्कार नमस्कार फेरि पनि नमस्कार शुभप्रभात साथमा लोक सांगीतिक नमन जहाँ संचार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्जको नियमित कार्यक्रम लोक चौतारीको पर्खाईमा रहनुभएका तमाम तमाम लोकगीत संगीत प्रेमी दर्शक श्रोता मित्रहरूलाई मध्यनजर राख्दै सदाको दिन जस्तै आजको दिन पनि म तपाईँकै सहयात्री प्रीति उपस्थित भइसकेकी छु कार्यक्रममा लोक चौतारी लिएर। कार्यक्रम लोक चौतारी तपाईँको आफ्नै प्रिय कार्यक्रम हो। यस कार्यक्रम तपाईँले इन्टरनेट अनलाइनको www.radiosafalta.com लगइन गरेर र रेडियो सफलताको फेसबुक पेजबाट रेडियो सफलता 103.4 मेगाहर्जबाट विश्वभरकै साथ सक्नुहुनेछ। अब करिब 45 मिनट म यहाँहरूसँगै रहनेछु। कार्यक्रम अवधिभर सुनेर साथ दिनुहोला। कार्यक्रममा लोक चौतारीमा हामी हाम्रै गाउँ बेसी उकाली ओह्राली भन्ज्याङ चौतारी बनपाखा घाँस दाउरा मेला पात पानी पन्द्रो डाँडा काँडा खोला नाला कुन कन्दरमा गुन्जने मिलन बिछुड दुःख सुखमा साथ दिने लोकबाकालाई प्रस्तुत गर्ने गर्छौ। आज पनि म बुधबारको श्रृंखलामा छु। आजको बुधबार श्रृंखलामा पनि अत्यन्तै मीठा मीठा रमाइला रमाइला मर्मस्पर्शी सांगीतिक कोशीले प्रस्तुत गरेर यहाँहरूलाई भरपूर मनोरञ्जन दिलाउने कोशिशमा जुटिरहनेछु। भन्दा यति बेला कति पनि ढिला नगरिकन अत्यन्तै मिठो सांगीतिक कोशीले प्रस्तुत गरेर कार्यक्रममा लोक चौतारीको ढोका उघार्ने अनुमति चाहन्छु। रीता थापा मगरको सुमधुर आवाजसँगै हे आमा जाम भन्यो मलाई कल्ले पल्टनको लाउरेले स्वीकार्नुहोला।

हजुर आमा जाम भन्यो मलाई कल्ले पल्टनको लाउरेले रिता थापा मगर जो अहिले राष्ट्रिय लोकतान्त्रिक प्रतिष्ठान नेपालको केन्द्रीय अध्यक्ष हुनुहुन्छ। एकनारायण भण्डारीको शब्द संगीतमा रिता थापा मगरको सुमधुर आवाजलाई प्रस्तुत गरेर कार्यक्रममा लोक चौतारीको ढोका उघारिसकेकी छु। अब केही पनि यहाँहरू सम्प्रले सुनेर भरपूर मनोरञ्जन लिँदै हुनुहुन्छ भन्ने अपेक्षा गर्दै आजको बुधबार श्रृंखलामा रहेर अत्यन्तै मिठा मिठा रमाइला रमाइला मर्मस्पर्शी सांगीतिक कोशीहरू प्रस्तुत गरिरहेकी छु। अत्यन्तै पुरानो अनि सबैको मनमुटुमा बास बस्न सफल भएका प्रस्तुत गर्नेछु यति बेलाको क्रममा पूर्वैमा झ्याल राखे पुरूषोत्तम नेउपानी त्यसै गरी लक्ष्मी नेउपानीको सुमधुर आवाजलाई तपाईँ समक्ष यति बेला स्वीकार्नुहोला।

0: हजुर, पुरूषोत्तम न्यौपानी त्यसै गरी लक्ष्मी न्यौपानीको सुमधुर आवाजमा पूर्वैमा झ्याल राखे झल्को आउँदा भेटौँ न मन लाउँदा मै आउँछु ख्याल राखे अत्यन्तै मिठो सांगीतिक कुशली कार्यक्रममा प्रस्तुत भइसकेको छ। पक्कै पनि यहाँ सम्पूर्णले सुनेर भरपूर मनोरञ्जन लिँदै हुनुहुन्छ भन्ने अपेक्षा गर्दै यति बेला फेरि पनि कार्यक्रममा कति पनि ढिला नगरिकन अर्को मिठो सांगीतिक कुशली प्रस्तुत गर्नेछु। विशेष गरी परदेशीहरूलाई समेटेर बनाइएको गीत खेम सेन्चुरीको शब्द संगीतमा खेम सेन्चुरी, त्यसै गरी सम्झना भण्डारीको समुद्र आवाजमा कपालु कोरेर अत्यन्तै मिठो सांगीतिक कोशेली यति बेलाको क्रममा। त्यसपछि लगत्तै म छोटो व्यापारिक विश्रामतर्फ लाग्नेछु। विश्रामपछि म आउने नै छु। तपाईँ सुन्दै गर्नुहोला कार्यक्रम लोक चौतारी।
1: सौ न

घर परिवार समाज आफ्नै आँगनसम्म पुग्न साथी चाहिने बेलाका बाद दुई मुठी जाउलो पनि अर्कैले खुवाइदिनु पर्ने बेला भएकी आमा भर्खरै आफ्नो जन्मघर छोडेर मसँग बिहे गरी आएकी प्यारी श्रीमती आफैले आजसम्म खेलेको यो पाखा पखेरो अनि आफ्नै साललाल गाडेको यो प्राणभन्द प्यारो धरती यी सबै छोडेर कहिल्यै नदेखेको बिरानो मुलुक पुगेर रगतलाई पसिनाएर बेच्ने रहर त कहाँ थियो र मेरै देशमा बसेर कर्मले देश बदल्छु भन्ने सोच र साहस गर्ने मान्छे के गरिन यहाँ तर यहाँ जे गरे पनि सास बिहान हातमुख जोड्न पनि त धौ भयो अनि अमिलो मन पारेरै होस् कठोर निर्णय गर्नु र परदेश हिँड्नु बाहेक मसँग के नै विकल्प रहेछ।

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएरै पठाऊ है
0: बरु तालिमीलाई कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बार टेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा
6: फोन नम्बर 061-587-915
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड
1: घरको लागि काठको झ्याल ढोका अर्डर गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन
2: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
3: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 5 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
4: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
5: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्सेन्ट चौक फोन नम्बर 061-541-984 541-985 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिन्जना चौक 8 पोखरा फोन नम्बर 061-525-904 स्टिल आल्मुनियम मेटल उद्योग पर्सेन्ट 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ।

0: संगीतकार मलोज तथा दोरी गायिका सरस्वती लामी छाने तपाईं सुन्दै हुनुहुन्छ कार्यक्रम लोक चौतारी।
1: हजुर एकैछिनको छोटो व्यापारिक विश्रामपछि पुनः स्वागत छ कार्यक्रममा लोक चौतारीमा। विश्राम अगाडि अत्यन्तै मिठो सांगीतिक कोशीली प्रस्तुत भइसकेको छ। बगीबनीहरू सम्पूर्णले सुनेर भरपूर मनोरञ्जन लिइसक्नु भएको छ भने अपेक्षा गर्दै कार्यक्रम यस्तै मिठा मिठा रमाइला रमाइला भरमा स्पर्शी सांगीतिक कोशीली प्रस्तुत भइरहेका छन्। आज बुधबार श्रृंखलामा रहेर म यहाँलाई फेरि पनि यस्तै रमाइला रमाइला मिठा मिठा सांगीतिक कोशीलीहरू प्रस्तुत गर्ने क्रममा अर्को मिठो सांगीतिक कोशीली चाहिँ लगत्तै प्रस्तुत गरिहाल्नेछु। हाल मलेसियामा हुनुहुन्छ तनहुँ बासे एसपी तिमिल्सिना सरको रोजाईमा पढ्न सफल भएको अत्यन्तै मिठो पञ्चे बाजाको गीत राजु परिया त्यसै गरी बिमा कुमारी दुराको सुमधुर आवाजमा पञ्चे बाजाले यसपालि त मैले बिहे गर्छु मजाले स्वीकार्नुहोला।

हजुर, पञ्चे बाजाले यसपालि त मैले बिहे गर्छु मजाले बिमा कुमारी, त्यसै गरी राजु पोटेलको सुमधुर आवाजमा सजिएको पञ्चे बाजामा आधारित भाका प्रस्तुत भइसकेको छ। पक्कै पनि यहाँहरू सम्पूर्णले सुनेर भरपूर मनोरञ्जन लिँदै हुनुहुन्छ भन्ने अपेक्षा गर्दै कार्यक्रममा यस्तै यस्तै मिठा मिठा रमाइला रमाइला मर्मस्पर्शी सांगीतिक कोशीलीहरू प्रस्तुत गर्दा गर्दै यति बेला पनि म कार्यक्रमको अन्त्यतिर आइसकेकी छु। यानकि आजको बसाईलाई कार्यक्रम लोकचौतारीमा छुट्याइएको निर्धारित समय सकिसकेको छ। जाँदा जाँदै आजको अन्तिम सांगीतिक कोशीली हाम्रो भरत कार्कीको रोजाईमा पढ्न सफल भाका रूपेश नेउपानीको समुद्र आवाजमा सिन्दुर मेरै हो चुरा मेरै हो अत्यन्तै मिठो सांगीतिक कोशीले रोजाईमा पार्नुभएको छ। सम्पूर्णलाई सोही सांगीतिक कोशीली छोड्दै आजको बसाईमा कार्यक्रम लोकचौतारी जति पनि श्रोता मित्रहरूले सुनेर साथ दिनुभयो सम्पूर्णलाई धन्यवाद। त भोलिको बसाईमा पुनः भेट हुने वाचा गर्दै आजको बसाईबाट म तपाईँकै सहयात्री प्रीति पनि छुटिने अनुमति चाहन्छु। जय गीत जय सङ्गीत तपाईँको बाँकी पल सुख रहोस्। रेडियो सफलता सुन्दै गर्नु।

0: हेलो
1: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ। यी सम्पूर्ण सामान किन्न कता जाने होला?
2: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
3: सम्पर्क पीएसटी ट्रेडर्स, पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860390362, 9556034। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।

स्टुडेन्ट भिजा में जापान जान चाहने का लगी सुवर्ण अवसर आउनुहोस् कक्षा 12 को एग्जाम दिएर बसेकाहरुका लागि विशेष जापानीज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसन को नचिन्ता, जापान को जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्शपछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरुका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरुका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरुले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिंकवे एजुकेशन कंसल्टेन्सी प्राइवेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजुनेस बिल्डिंग को 2 तला, फोन नंबर 061-571-430, 98-560-85-843। सम्झनुस् है, स्टुडेन्ट भिजा मा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिंकवे एजुकेशन कंसल्टेन्सी प्राइवेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक। नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: मात्र झुन्डी राख्छ, न त उसलाई खानाको पिच्छ, न त पढ्न दै, भविष्यमा के गरी खाला भनेर त्यही चिन्ताले सताइरहेछ मलाई त।
1: हेर्नुहोस् समुजी, यस्तो कुरामा चिन्ता गरेर हुँदैन। मेरो छोरीको पनि पहिला त्यस्तै बानी थियो। मैले मेरो छोरीको लागि समय निकालेर उनलाई मनपर्ने खेलकुद नृत्यतिर शरीर बनाएको कारणले एकाएक परिवर्तन भयो नि। हजुरले पनि हजुरको छोरालाई समय निकाल्नुहोस्, उनलाई मनपर्ने खेलतिर नृत्यतिर हरेक नयाँ नयाँ ठाउँतिर घुमाउने क्रियाकलापतिर शरीर गराउनु भयो भने हजुरको छोराको बानीमा पनि परिवर्तन आउन सक्छ।
2: सार्वजनिक हितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।
3: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
4: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो स्थान हो नि त।
5: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
4: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
6: Studio Time.

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रेर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदनल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 9840201127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
4: श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
5: जल उठाउने स्थान पोखरा 1 गाईघाट बिहान 7 बजे जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा।
4: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति बोलबम धाम।

0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 061570736 98560325 98086 35480 साथै आयल्स र पीटीई का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ
1: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरी राखु जस्तो कता बनाएछ
2: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
2: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन 4 पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98052120 50 98251 27014
4: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बिहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061574668 मोबाइल नम्बर 98560281104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
5: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
6: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
5: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण
6: तपाईलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
5: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061520179

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएरै पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बारटेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउसकिपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लदुङ्गा UFO

0: औली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
1: पोखरा दुई बिन्दवासिनी बस पार्क
0: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवामा
1: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
0: मोबाइल नम्बर 9846059581
1: 9116715475
2: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ सम्पर्क 061452966 061455966 र मोबाइल नम्बर 9846000851
3: Studio Time.

0: हेर न साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9860285575 9860315947 9560325575।
3: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
4: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरा पाटनमा पाइन्छ।
3: हजुर हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
4: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क पिसु पाउ पोखरा 4 गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860041। कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर, नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू,
5: कुकुरको भ्याक्सिनेसन,
4: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर। फोन नम्बर 0161547737 मोबाइल नम्बर 9856028744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर। अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा।
6: विभिन्न साइजका दराज पलङ डाइनिङ टेबल सोफा टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल। मोबाइल नम्बर 9846020127।
4: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
7: विगतको 20 वर्षदेखि हजुर सेवामा समर्पित
8: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
7: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर। घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
9: कन्ट्याक्ट 0615530508 0615898488।
7: For more details, visit www.websurfer.com.np।

0: तँबाट एउटा काम पनि हुन सकेन। आखिरमा हुँ आउनु पर्यो। सबै मिलाएर भोलि यसलाई एक्सपोर्ट गर्नुपर्छ।
1: लाइफमा फर्स्ट टाइम पाप गरे जस्तो फिल भएको छ, तर यो केटीलाई चाहिँ म एक्सपोर्ट हुन दिन्न।

0: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
1: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
0: हजुर, प्लस टू सरकारी तथा बोर्डिंग स्कूल का पुस्तक, खेलकूद साथी स्टेशनरी सामान, फोटो कपी, प्रिंट, बाइंडिंग, रिचार्ज कार्ड साथी पत्र पत्रिका को लगी हमी समझना।
2: संपर्क नव विद्या सदन स्टेशनरी, पोखरा 5 0 किलोमीटर, प्रोप्राइटर मीनराज खड़का, फोन नंबर 0161-35-6551। समझन सही नव विद्या सदन स्टेशनरी, 0 किलोमीटर 5 पोखरा।
3: प्रिंटिंग छपाई संबंधी सबै काम अब एकै ठाउँ, ओम प्रिंट हाउस। प्रिंट हाउस, प्रिंट हाउस, ओम कंप्यूटर डिजाइनिंग एंड एडवर्टाइजिंग हाउस, पोखरा 8 सिर्जना चोक में। हमारा सेवाहरू विविध कार्यक्रम तथा व्यावसायिक प्रचार प्रसार का लागि फ्लैक्स प्रिंट, 2D 3D बोर्ड तथा बैनर प्रिंट, माया को चिन्ह, उपहार तथा विवाह व्रतबन्ध लगायत सबै खाले उत्सव तथा कार्यक्रम को कार्ड छपाई, ग्राफिक डिजाइन, कलर प्रिंट तथा फोटोकपी, स्टिकर, कप प्रिंट, टी शर्ट प्रिंट लगायत छपाई सम्बन्धी सबै काम तुरुन्तै। सम्पर्क ओम प्रिंट हाउस, पोखरा 8 सिर्जना चोक, फोन नंबर 0161-576-110, प्रोप्राइटर मनोज बास्तोला, 98-560-22-25, 98-560-26-110।
4: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
5: हैन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्ति राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
4: ए हो र, ल त्यसो भए म ढुक्क भएन।
0: हजुर, हामी कहाँ सत्यनारायण, रुद्री, व्रतबन्ध, विवाह, चौरासी, सप्ताह, एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
4: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर, 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98-460-54-635, 98-464-43-853।
2: सफलता एम्बुलेन्स अब 24 घंटा हजुरको सेवामा।
6: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्चे बाटोको लागि 4-व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा, 98-560-1109, 98-28-84-20-20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
2: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रेर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस्, कक्षा 12 को एग्जाम दिएर बसेकाहरूका लागि विशेष जापानीज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको दोस्रो तला। फोन नम्बर 061-571-430, 98-560-85-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक। नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5 0 किलोमिटर।

0: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
1: होइन के भन्छ यो रेडियोले तेल लगाता गान्छ
0: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्वत 2071 देखि हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै फोन नम्बर 061574225 98560140 98560127 र 98038140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मेट स्टप पोखरा रत्नचोक प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67 93 97 59 50 960 दोस्ती टु मेट स्टप।
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम, हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्की।

0: फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
1: तपाईलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: स्टार ट्रेडिंग कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061-520-179।
3: Studio time.
4: It's too well known.

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-82-989।
2: हेलो
3: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यता उता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
5: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक्स साइड जाने बाटोको बीचमा, प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 98639-0362, 98560-34432। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
6: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
7: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
6: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू को लागि वेब सर्फर नेपाल, अरू भन्दा फरक, सबै भन्दा विश्वसनीय, नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
8: कन्ट्याक्ट 0615553050, 0615898488।
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुस्तकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुस्तकारी छुर्पी खट्टो विश्वपाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क पाउ पोखरा चार गैरा पाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कूलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860041।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद। मोबाइल नम्बर 9811787488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ स्वस्थ नागरिक बन।
1: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोख।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97050 55 0557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने
2: हैन के भन्छन् यी बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामी पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोरमा गई त भइहाल्यो नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460 54635, 98464 43853।

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: यदि तपाईं वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061-520-179।
3: घर बनाउन लाग कुरा त तराई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल, ढोका अर्जन गर्न समीक्षा काष्ठ उद्योगतिर जान लागेको होइन
4: हो बुढा? हाम्रा माइता पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
5: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
6: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 061-541-984, 541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 061-525-904। स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: टक्कै हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802120 9825 9271714
3: कुखुरा तथा पशुपालक किसानका लागि खुशीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ क्रिस्टल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 061-544-737 मोबाइल नम्बर 9850-60-28-744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: हामी सुरक्षित छौं उनीहरू संकटमा छन् जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ
6: सफा कपडा संकलनमा हातेमालो गरौं पुरानो तथा सफा कपडाहरू सहयोग गरौं
5: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ
6: कपडामा केवल कपडा मात्र होइन तपाईको माया र सम्मान पनि हुन्छ
5: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ सफा कपडा संकलन अभियानलाई सफल पारौं
6: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं
5: प्रयास नेपाल पोखरा महानगरपालिका वडा नम्बर 13 बाजापाटन सद्भाव टोल सम्पर्क नम्बर 9850601186 9840335111 सम्पर्क नम्बर फेरि एकपटक 9840335111

0: हेलो
1: हजुर सुन्छ है कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएरै पठाऊ है
0: बरु तालिमलाई कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बार टेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका पाँच तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटिभिजीद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र थ्री कम्प्लेक्सको बीचमा
6: फोन नम्बर 061587915
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज

अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 0557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पो।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड
1: विगत को 20 वर्ष देखि हजुर सेवामा समर्पित
2: वेस्ट सल्फर ले आयो नया जम्बो कम्बो अफर अब मात्र 12,000 मा एक वर्ष को टीवी प्लस इंटरनेट सर्विस 19,500 मा दुई वर्ष को टीवी प्लस इंटरनेट सर्विस
1: अब सबै को लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट आईपीटीवी डिजिटल टीवी कर्पोरेट इंटरनेट इंटरनेट र डेटा सेंटर सर्विस आदि सेवा वेब सर्फर नेपाल अरु भन्दा फरक सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
3: कन्ट्याक्ट 0615553050 0615589848
1: फर मोर डिटेल्स विजिट www.websurfer.com.mp
4: अब रेडियो प्रस्तुत उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ सम्पर्क 061-452-966 061-455-966 र मोबाइल नम्बर 98460-00851

0: हेर न साङ्लो बोरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडीमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807154 9857285575।
3: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 0615707636 9856020325 9806535480। साथै आयस र पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462289।
2: हेलो
3: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यता उता गर्नु पर्यो? पोखरा सात मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
5: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा सात मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा, प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860309362, 9855634। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
6: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
7: होइन के भन्छ यो रेडियाले तेल लगाता कान्छ।
6: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै, फोन नम्बर 0161574225, 9560214040, 9560601127 र 9808241440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एकमात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगढहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852210050 9852170714
3: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
3: अनि कहाँ छ छोरा यो पसल
4: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि
5: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
3: पोखरा दुई बिन्दवासिनी बस पार्क
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेशनका साथ अब तपाईँहरूकै सेवा
3: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण
4: मोबाइल नम्बर 9846059581
3: 9165175
6: लव युनिक गिफ्ट एन्ड किचन स्टोर पोखरा 5 0 किलोमिटर

0: कुखुरा तथा पशुपालक किसान का लागि खुशीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसान को लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू:
1: कुकुरको भ्याक्सिनेसन,
0: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर। फोन नम्बर 061-544-737, मोबाइल नम्बर 98-560-28-744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो, स्टोभ, प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98-171-87-488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
4: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 98-460-00851।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाउ भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय ज कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846663642 9860 41081। तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

अनलाइन अर्डरका लागि सम्पर्क 9705508 9755055007 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97050 55 0557 मलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
1: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: टक्कै हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बहुदिन जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802120 9821 27014
3: नव युनिक गिफ्ट एन्ड किचन स्टोर पोखरा 5 0 किलोमिटर

0: तामा पितल स्टील कांच प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9856012046 9852010504 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061520179।

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123। सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
1: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98-560-1100, 98-28-84-20-20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स। श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
2: जल उठाउने स्थान पोखरा 1 गाईघाट बिहान 7 बजे, जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा।
0: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति बोलबम धाम बैदाम।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको डिप सुनचादी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचादीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै डिप सुनचादी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचादी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852121050 9852127014

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साटफेर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-89।
2: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97050 55 0557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धि का लागि सम्झनुहोस् रेडियो सफलता 103.4 मेगाहर्ज लाई तालिम संचालन भइरहेको छ। सम्पर्क 061-452-966 061-455-966 र मोबाइल नम्बर 98460-00851।

0: गाउँको मिठो मोहनेले हाम्रो जीवन त मिठै बित्यो। अहिलेको तन्नेलहरूको मन चाहिँ किन धनको तृष्णाले बुझ्यो त्यो।
1: ओहो गाँठी कुरा आयो।

0: यो खटारोले फेरि टेन्सन दिए।
1: अबदेखि मलाई भेट्न आउँदा बसमा चढेर आउने, मोटरसाइकलमा होइन। कम्ती मैले त तनाव त हुन्न।
2: उनीहरूलाई के थाहा, गुरुङ मोटरसाइकल वर्कसपमा गइसकेपछि यस्ता झिना मसिना समस्यामा अल्दिनु पर्दैन भन्ने कुरा।
3: हामी कहाँ हरेक प्रकारका मोटरसाइकल तथा स्कूटर ग्यारेन्टीका साथ मर्मत गर्नुका साथै स्पेयर पार्ट्सहरू पनि सुपथ मूल्यमा पाइन्छ, साथै होम सर्भिसको पनि सुविधा छ। सम्पर्क गुरुङ मोटरसाइकल वर्कसप, पोखरा 8 रत्न चोक, प्रोप्राइटर भीमकाजी गुरुङ, मोबाइल नम्बर 97668663353, 98122445484।
4: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
5: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
4: अनि कहाँ छ छोरा यो पसल?
5: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
6: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ, एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
5: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स माने जाउ,
4: पोखरा 2 बिन्दवासिनी बस पार्क।
5: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
4: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण,
5: मोबाइल नम्बर 98460-59581,
4: 98160-15475।
7: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
8: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
7: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल, अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय, नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
9: कन्ट्याक्ट 0615530050, 0615589848।
7: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाउ भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9864066642 9864061081। मठ मन्दिर
0: गुरुकुल
1: चैत्य गुम्बा
0: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
0: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: घर बनाइयो तर घर को सुंदरता को लागि राम्रो फूलहरू पनि पाउनै गाह्रो हैन ए हजुर। हजुरलाई केही चिन्तै छैन कि क्या हो घर को? म त सोचा सोचा हैराने भइसके।
3: के चिन्ता लिन्छ? यस्तो सानो कुरामा नि 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै ल्याएर न, चिन्ता सबै हट्छ नि।
4: जापानिज दुबो एभरग्रीन प्लान्ट गार्डन डिजाइन सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
0: साथै शुभ विवाह शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला गुच्छा बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स पोखरा 5 0 किलोमिटर। मोबाइल नम्बर 9856231461 9826408।

0: स्टडी एब्रोड जोसुके विषय में उच्च शिक्षा का लागि अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 0165707636 9856020325 9806535480 साथै आईएसपीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिम का साथ प्रदान गरिन्छ।
1: हामी सुरक्षित छौं, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातिमाल गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मान पूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9856011 86, 9846035111। सम्पर्क नम्बर फेरि एकपटक 9846035111।
3: हेलो
4: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
3: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेलर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
0: सम्पर्क पीएसटी ट्रेडर्स, पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860309362, 9560334032। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
5: बेरोजगारलाई रोजगारी, सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी।
6: होइन के भन्छ यो रेडियाले, त्यही लगातार गान्छ।
5: नेपाली सेना, स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 0161574225, 9560214040, 9560601127 र 9080381440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि,
1: अब सबै प्रकारका औषधि क्योर फर्स्ट फार्मेसी 0 किलोमिटरमा।
2: हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा, जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576221, 98450502251।
3: हेलो,
4: हजुर सधैँ कस्तो छ हजुरलाई?
5: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
3: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
5: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
6: बारिस्ता, बारटेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउसकिपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
7: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
6: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
8: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
7: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
6: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, सुन्दर मार्ग, चुक्लाढुङ्गा, UFO र श्री कम्प्लेक्सको बीचमा।
7: फोन नम्बर 061587915।
1: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुन्सरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड। यदि तपाईं वैदेशिक रोजगारीमा जानी मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मैन पावर कंसल्टेंसी प्राइवेट लिमिटेड, नागढुंगा पोखरा 8 कास्की। फोन नंबर 0161553071, 9867881234, 9705077123, व्हाट्सएप नंबर 9811771123।
1: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9556011 86, 9546035111। सम्पर्क नम्बर फेरि एकपटक 9546035111।

0: के हेरेर डुलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरापाटनमा रहेको दीप सुन चाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुन चाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भए त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुन चाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुन चाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9802527014
3: कुखुरा तथा पशुपालक किसानका लागि खुशीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 061544737 मोबाइल नम्बर 9856028744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
3: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
5: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
3: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
5: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061574668 मोबाइल नम्बर 9856028104
3: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
6: होइन ए बुढा बिहान बिहान काहीँ नलाकाऊ
7: मेरी आमै नि घर बनाउन लाग कुरा त तँलाई पनि थाहा छ नि त्यही भएर घरको लागि काठको जाल झोका अर्जन गर्न संयुक्त काष्ठ उद्योगतिर जान लागेको होइन
6: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियौ त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
8: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
9: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ
10: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 061544984 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नम्बर 061525904 स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ

0: म गायिका सीता परिया। तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज।
1: रेडियो सफलता 103.4 मेगाहर्ज।
2: सुन्न मन लाग्यो।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट शप पोखरा 8 रत्नचोक प्रोप्राइटर शिवकुमार। सम्पर्क नम्बर 98052 67 93 97 6 59 50 960 दोस्तीटु मिट शप।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462289।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै, सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98460201127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
4: घर बनाइयो तर घर को सुंदरता को लागि राम्रो फूलहरु पनि पाउनै गाह्रो हैन ए हजुर। हजुरलाई केही चिन्तै छैन कि क्या हो घर को? म त सोचा सोचा हैरान भइसके।
5: के चिन्ता लिन्छौ यस्तो सानो कुरामा नि? 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
2: जापानीज दुबो, एभरग्रीन प्लान्ट, गार्डन डिजाइन, सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
3: साथै शुभ विवाह, शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला, गुच्छा, बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स, पोखरा 5-0 किलोमिटर, मोबाइल नम्बर 98560231461, 98266-0698।

बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्पेढुङ्गा पोखरा सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकीलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुंवर, सम्पर्क 9811762983, 9855852855। सम्झनुहोस् है बाकीलाल स्पोर्ट्स, बुद्ध विशाल बजार। स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया, यूएसए, यूके, क्यानाडा, न्यूजील्याण्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा, 4 सिद्धार्थ चोक। फोन नम्बर 061570736, 9855325, 9806534480। साथै आयस पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ। तपाईको भोक लाग्दाको साथी मनसरताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरताज

अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 55 07 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाउ भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460662 98460410081।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरीद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98-462-89-99।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रेर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क नव विद्या सदन स्टेसनरी पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
5: छेरोका बिरामीले नियमित रूपमा नछुटाइ 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ, अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
6: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
5: फोक्सोको क्षयरोगीले खोक्दा, हाच्छिउ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्कि हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
6: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
5: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
7: क्षयरोगबाट बस्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौ।
8: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की। श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
9: जल उठाउने स्थान पोखरा 1 गाईघाट, बिहान 7 बजे जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा।
8: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति बोलबम धाम बैदाम पोखरा छ।
10: हामी जीवनभर दिनरात दुःख गरेर कमाएको पैसा आफ्ना छोराछोरीको शिक्षा दीक्षामा खर्चिन्छौँ।
11: हामी सन्तानको खुसीको लागि उनीहरूका हरेक इच्छा पूरा गर्छौँ।
10: तर सोच्नुहोस् त, के हामीले उनीहरूलाई असल संस्कार दिनका लागि पर्याप्त समय दिएका छौँ त?
11: यदि दिएका छैनौँ भने हामी आफ्ना सन्तानलाई बिगारिरहेका छौँ।
10: त्यसैले आफ्नो सन्तानलाई असल व्यक्ति बनाउन उसले गर्ने हरेक कार्यमा आजदेखि मेहनत गर्न सिकाऊ।
12: जनहितका लागि रेडियो सफलता 103.4 MHz।
13: सफलता स्टूडियो टाइम।

तपाईको भोक लाग्दाको साथी मनसरताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुल्सरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड। यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061553071, 98067881234, 97050707123, व्हाट्सएप नम्बर 98011707123।
1: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातेमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मान पूर्वक साथ दिऊ, सफा कपडा संकलन अभियानलाई सफल पारौ।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560116, 98460335111। सम्पर्क नम्बर फेरि एकपटक 98460335111।
3: होइन ए बुढा, बिहान बिहान काई नलाकाउ।
4: मेरी आमै नि घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको जाल झोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन?
3: हो बुढा, हाम्रा माई त पनि त्यहीँबाट झाल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियौ। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
5: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
6: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 061541994, 541495। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा। फोन नम्बर 061525904। स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट छ। पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67793, 97650 59 60।
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा 2 बिन्दावासिनी बस पार्क,
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
3: मोबाइल नम्बर 98460 59581,
2: 98165 1575।
4: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, हाँस्दा हाच्छिउँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्?
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
1: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98560-28104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
5: रामुलाई किन स्कुल नपठाएको मैले दाई? काममा अलि सघाउँछ कि भनेर नि।
6: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौँ, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौ, बाल श्रमको अन्त्य गरौँ।
7: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98-462-89-99।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5-0 किलोमिटर।

0: तामा पितल स्टील कांच प्लास्टिक तथा किचन का सामान को होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9856012046 9852010504 साथ ही कुखुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061-520-179।
0: श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
3: जल उठाउने स्थान पोखरा 1 गाईघाट बिहान 7 बजे जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा।
0: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति बोलबम धाम बैदा।

0: यति बेला हाम्रो स्टुडियोको घडीमा साँझको ठिक 7 बजेको छ।
1: रेडियो सफलता 103.4
2: कुखमा पाली।

0: आमा सँग गरिएको कुराकानी तपाई हामी अनि सबैकी आमा उनै स्नेह कि खानी ममतामय आमा
1: अब यस्तो बोलाएर हामीले चामल पाइँदैन थियो ढिके धान उजार कुट्न पर्थ्यो जाँतो पिन्न पर्थ्यो यही छु म बुढी अझै
0: कार्यक्रम आमाका कुरा हरेक हप्ताको बुधबार साँझ 7 बजे सुन्न नभुल्नुहोला मात्र रेडियो सफलता 103.4 मेगाहर्जमा
2: हजारौं चोटसँग लड्दै जिन्दगी देखाइदिन मेरी आमा हजारौं चोटसँग लड्दै जिन्दगी देखाइदिन मेरी आमा आफू लड्दै मेरो सफल यात्रा भेटाइदिन मेरी आमा दुःख के हो सुख के हो सधैं मलाई हेरी भुल्ने गर्छिन् दुःख के हो सुख के हो सधैं मलाई हेरी भुल्ने गर्छिन् आफू घोडा टेकी मलाई खुट्टामा टेकाइदिन मेरी आमा आफू घोडा टेकी मलाई खुट्टामा टेकाइदिन मेरी आमा
3: नमस्कार कार्यक्रम आमाका कुरा सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ म दुर्गा अधिकारी कार्यक्रम आमाका कुरा आउने गर्दछ हरेक हप्ताको बुधबार साँझ 7 बजेदेखि कार्यक्रम आमाका कुरामा हामी एउटी आमाको जीवन भोगाई र संघर्ष उहाँकै आवाजमा सुन्ने र सुनाउने गर्दै आएका छौ कार्यक्रम आमाका कुरामा हामी आज पोखरा महानगरपालिका वडा नम्बर 7 निवासी विष्णु कुमारी बोगटी आमाको जीवन भोगाई र संघर्ष लिएर आएका छौं 71 वर्षीय आमा विष्णु कुमारी बोगटी उहाँले आफ्नो जीवनकालमा धेरै संघर्ष गर्नुभएको छ काम गर्नुभएको छ त्यो कर्मशील आमाहरूका मेहनत आमाहरूको परिश्रम अहिलेको समाजका लागि अहिलेको यो पुस्ताका लागि सिकाई पनि हुन सक्छ त्यसै कारणले कार्यक्रम आमाका कुरा हामीले शुरूआत गरेका हौ अब हामी कार्यक्रम आमाका कुरामा आमासँगको कुराकानी शुरू गरौं है त आमा नमस्कार
4: नमस्कार छोरी
3: आराम हुनुहुन्छ
4: ठिकै छ छोरी हजुरको आशीर्वादले अहिलेसम्म
3: हजुरको नाम थियो नि
4: मेरो विष्णु कुमारी बोगटी
3: विष्णु कुमारी बोगटी
4: विष्णु कुमारी बोगटी
3: अनि घर कहाँ हो नि
4: मेरो घर यही 7 नम्बर वार्ड
3: ए अनि 7 नम्बर वार्ड
4: हजुर
3: अनि कति वर्ष हुनुभयो आमा
4: म अहिले 71 कि भयो मलाई छोरी 10 सालले
3: ए 71 वर्ष हुनुभयो
4: हजुर छोरी
3: अनि अहिले के गर्दै हुनुहुन्छ
4: अहिले म के गर्नु र छोरी दुःख गर्ने बेला गरियो के अरे अहिले बसी बसाइ
3: हजुर
4: हजुर
3: पहिला दुःख गर्ने बेला त धेरै
4: गरियो छोरी कुराहरू साध्यै छैन छोरी
3: के के काम गर्नुहुन्थ्यो नि
4: अब बिहान उठ्ने घाँस काट्न जाने आउने अब खाना साना पकाउने खाने सबैलाई खुवाउने मेला पाता जाने छोरी मेला गइन्थ्यो घाँस त्यही हो
3: भनेपछि त धेरै दुःख गर्नुभयो
4: दुःख गरियो नि बा पहिला त अब सबैजनाले पहिलाको मान्छेले धेरै दुःख गरियो बा
3: पहिला सबैले काम गर्ने भएको त्यति बेला दुःख नि
4: मानिएन छोरी मैले मात्रै होइन म जस्तो बुढीले धेरै सबैले गरेँ हजुर सबैले गरेको छोरी
3: तर साथी साथीमा काम गर्दा रमाइलो हुन्छ
4: रमाइलो हुन्थ्यो दिन गएको थाहा नै पाइन्थेन छोरी
3: हजुर
4: दिन गएको थाहा नै पाइन्थ्यो यस्तो हुन्थ्यो छोरी अब सबै अब रमाइलो गर्ने गीत गाउने मेलामा रमाइलो हुने कहिले साथीसँग दिदीबहिनीसँग भेटौँ कतिखेर उज्यालो होला त्यस्तो दिन पनि आएको थियो कि छोरी हजुर त्यस्तो दिन नै आएको थियो बा
3: सबभन्दा
4: ठुलो
3: त साथी नै रहेछ है
4: साथी नै रहेछ छोरी साथी कतिखेर भेटौँला कतिखेर जाम्ला मेलामा त्यस्तो हुन्थ्यो छोरी पहिला त त्यस्तो काम गरेर पनि थाकिन्थेन
3: त्यो मेलमिलापले
4: पाइन्छ
3: जस्तो
4: हुन्थ्यो अब अहिले केही गर्न सकिन्न छोरी अब उमेर पनि गयो अब मर्ने बेला नि भयो छोरी अब
3: अनि घाँस दाउरा
4: घाँस दाउरा हामी तालपारी जान्थ्यौँ डुवामा ल्याउँथ्यौँ छोरी घाँस दाउरा डुवामा ल्याउँथ्यौँ
3: अनि
4: मेलापाता अब कहिले बिरुवा नि गइयो बिरुवा त बिटा बोकेर भारी बोकेर नि धान पराल बोकेर नि ल्याइयो अब छ दिप पामे खपाउँदी पनि बोकेर नि ल्याइयो छोरी अहिले त अब गाडी जान्छ ल्याउँछ अहिले त गमन सुख खाए हाम्रो पालामा त्यस्तो थिएन छोरी दुःख गरेको बेसी फेरि धान रोप्ने गोड्ने काट्ने कोदो रोप्ने काट्ने रातभरि फेरि परमलाएर कोदो मार्ने मारिन्थ्यो दही चामल बनाइन्थ्यो खाइन्थ्यो भट्टा मकै भुटेर खाइन्थ्यो त राति कोदो मार्दा
3: राति
4: हजुर काम आउँदा दिनभरि मेला गयो, फेरि राति कोदोमाने परमा लाइन्थ्यो क्या छोरी।
2: मरिन्न
4: छोरी, खाना नपाए मात्रै मरिन्छ। जीव चाहिँ भगवान्को कृपाले निरोगी हुनु पर्यो बाबा। रोग लाग्नु भएन भगवान्को कृपाले, गुरुको कृपाले, त्यही नै हो छोरी। काम गरेर मरिन्न, झन् शरीर

0: तर काम थियो छोरी, अब उठेर कसेर लायो, अब यताउति गर्यो, पानी नभए ताला जान्थ्यौँ हामी, पानी तालको खान्थ्यौँ छोरी, तालको पानी सफा थियो नि छोरी, तलको ढुङ्गा देखिन्थे, ताला दगोर्दै गयो, डुलुक्कै गाउरी डुबाए आयो अनि घर राख्यो, त्यस्तो दुःख गरेको छोरी बेसखेरि पहिला त, अहिले घर घरै धारा खान् जमाना सुखीका आए, ठिकै छ, हामीले दुःख पायो नि, अहिलेका छोराछोरीले सुख पाउन्, स्वास्थ्य रहन्, सुखी रहन्, खुसी रहन्, त्यही नै हो छोरी।
1: भनेपछि
0: अहिले त त्यो एकादशको कथा जस्तो, एकादशको कथा जस्तो छ छोरी, अब हाम्रो नाति नातिनीलाई भन्ने भने पत्याउँदैनन् क्या, पत्याउँदैनन्।
1: त्यता त कस्तो थियो
0: आमा,
1: त्यो
0: लेफ्ट साइडको
1: एरिया
0: बैदाम
1: कस्तो
0: थियो? अब म त 13 वर्षमा बिहा छोरी, 13 वर्षमा आएकी त्यो ठाउँमा, घुमाउने घर थिए, बाक्ला बुटाहरू थिए, बुटहरू थिए, अब पाहुरीका बुटा, कल्छेका बुटा, बाँसाका बुटा त्यस्तोहरू थियो, सानो सानो बाटा थिए, डरहरू त्यस्तो गल्ली सानो सानो थिए, त्यस्तो थियो छोरी, पहिला त कहाँ त्यस्तो विकास थियो र थिएन नि छोरी, पछि भएको हो, पछि भयो, विदेशी आएको हुनाले पछि भयो।
1: अनि त्यसपछि त
0: पाताला होला, घर त त्यही त पाताला होइन छ, ठिकै हुन्, अब आफ्नो बासिन्दा त्यहीँका भएपछि, अब अहिले बाहिरका आहन, विदेशी आहन, अनि फेरि हाम्रो अब बाहिरी पनि आएर बसी आहन लेख साइडमा, अब हाम्रो मासबारमा अब अहिले त बाहिरकै छन् छोरी धेरै जस्तो, हाम्रो पुरानो मान्छे त देख्नै पनि गाह्रो गाह्रै छ, त्यस्तो छ बा।
1: अनि भनेपछि त काम त त्यति बेला कति हो, कति
0: कति छोरी, त्यही मैले भने नि साथी सम्झिँदाखेरि कहिले भेटौँ लाग्छौ नि, त्यो जिउलाई थाक लाएर कहिले दिन त घर बस्न पाए नि कस्तो हुन्थ्यो, जस्तो हुने त्यो कामहरू आउँदाखेरि त ओहो भोलि अन्त उठ्न सकिन्न के अरे, भोलि कसरी काम गर्न सकिन्न क्या भने छोरी, राजु जिउ पलाउँदो रहेछ क्या, सुतेपछि बिहान उठ्दाखेरि जस्ता तस्तै भएर चल्नै पर्थ्यो, चल्थ्यौँ बाबा गर्थ्यौँ। यति बेला नि हामी त घर खोल्न जान्थ्यौँ छोरी, त्यस्ता धन गर्ने तिनका घर थिएनन् छोरी, पहिला त खरले छाउने चलन थियो, अब हामी खर खोल्न जान्थ्यौँ छोरी यो पुस माघमा, उहाँ तल ढुङ्गेसँगतिर खर खोल्न जान्थ्यौँ, खर बोकेर आउने चलन थियो, खर ल्याउँथ्यौँ छोरी, खरले छाउने चलन थियो बा, त्यस्तो थियो।
1: त्यति बेला त ऐँचो पैँचो पनि चल्थ्यो,
0: चल्थ्यो छोरी, चल्थ्यो, यता नभएको उता, उता नभएको यता, त्यो बेलामा अलिक गाह्रो गाह्रो सबैलाई है, अब जमाना अनुसार भएको चिज चल्थ्यो छोरी, पैसाको त कति अभाव, कति छोरी पैसाको त कति अभाव,
1: अब अहिले हरा आर्मा पर्म कसैका माग्न
0: भने जस्तो है छैन बा, त्यस्तो अहिले परिवर्तन भयो नि बा, समाज अब मान्छे परिवर्तन भए, हाम्रो पालाका मान्छे पनि धेरै छैनन्, अब हामी पनि जाने बाटो त्यही हो, कोही गइसक्नु भयो, अब दुई चारजना बुढाबुढी छौँ अलिअलि, अब जाने बाटो हामी पनि त्यही नै हो छोरी, परिवर्तन भयो छोरी सबै कुरा, हजुर त्यति बेला त अर्म पर्मै हो नि छोरी, पैसा त कहाँ पाउनु र, अब हामीले गएर खेत खेतै रोपे नि, कोदै रोपे नि, मकै लाए पनि त्यो आफ्नो पाहुरै दिने हो क्या छोरी, त्यो गोरुको हलीको पाहुरै गएर काम गरेर हामीले पठाउँथ्यौँ क्या, पैसा दिने चलन थिएन, कहाँ पाउनु पैसा त्यो बेला, खाजा त लान्थेन छोरी, होइन अब हामी कहाँ आए हामीले बनाएर दिने, अरू कहाँ साथी कहाँ गए छिमेकी कहाँ भए उही बनाएर दिनुहुन्थ्यो,
1: दाउरा
0: काट्न गए नि, दाउरा काट्न जाँदा त कहाँ, कहिले कहिले भट्ट मकै पल्ट हानेर गइन्थ्यो, कहिले कहिले त्यस्तो पनि कहिले कहाँ हुन्थ्यो र, फेरि बर्सातै हुन्थेन, त्यस्तो हो छोरी,
1: त्यसरी
0: है, हजुर
1: धेरै गरियो,
0: धेरै गरियो छोरी, कति हो कति छोरी, कति हो कति हो,
1: अचम्म
0: लाग्छ, मैले भने नि हाम्रो छोराछोरीले भने पनि पत्याउँदैनन् कि, त्यस्तो गर्नुभएको आमाहरूले भन्ने उनीहरूको सोचाइ हुन्छ, अहिले उनीहरूले देखेनन् अब भोगेनन् त्यही भएर उनीहरूले पत्याउँदैनन् छोरी,
1: देखेकै
0: छैनन् अन्त उनीहरूले केही परेकै छैन, थाहा पाउँथे, अब जति पर्नु हामीलाई नै पर्यो, दुःख पर्यो नि, पिर पर्यो नि, सबै कुरो पर्यो, त्यही हो छोरी,
1: अहिलेका जस्ता सामान त काँथेर या कपडा धुँदा केले धुन्थ्यो,
0: हामीले त बा कपडा त खरानीमा धुन्थ्यौँ बाबा, तावलामा खरानी छिन्केर लयो अनि त्यो तावलामा पानी राख्यो अनि खरानी दिइहाल्यो अनि खरानीको बाना लुहा मजाले पकाएर अनि पाटीले पिटेर कति राम्रो हुन्थ्यो छोरी,
1: छाङ्ग
0: कस्तो

0: त्यो सघाउने मङ बचाउने क्या त्यो बाँडमा पकाएको लुवा त्यस्ता हुन्थ्यो छोरी फरानीमा हो. अनि पछि पछि यसो अहिले सावना हामीले सिउँडीले पनि नुहाम क्या छोरी सिउँडीले पनि नुहाइयो. अनि अनि हजुर अनि कहिले कहिले रिठा पाए रिठा एघारले पनि नुहाइयो छोरी. अनि पछि पछि त्यो गोलो डल्लो हाल्यो साबुन के अन्त पछि पछि त्यो डल्ले साबुन आएर त्यसले पनि भेटायो मैले अलि त्यस्तो त्यस्तो थियो छोरी.
1: अब अहिले त रोजनारा
0: छोड्न छन् अहिले स्याम्पू अरे किसिम किसिमका स्याम्पू छन् भाग्यले पाएका ठिकै छ छोरी. पहिलाका मान्छेले दुःख पाएन अहिलेका मान्छे सुख पाउन् सुखी जीवन जाओस् खुसी जीवन जाओस् सधैँ स्वास्थ्य हुन् सधैँ राम्रो होस् फुलोस् फलोस् होइन बा हामीले जति दुःख पाए पनि अहिलेका छोराछोरी सबैजनाले सुख पाउन् खुसी हुन् सुखी रहन् त्यही हो बा हामीले भन्ने त
1: धेरै कर्म पनि गरियो है
0: गरियो छोरी कर्म गरियो कति हो कति बा कर्म दुःख सब गरियो छोरी.
1: हजुरको माइती कहाँ
0: मेरो माइत मैले यता मेरो बुवाको चाहिँ घर जन्म थापे ग्यार जति करजुल थापाहरू हुनुहुन्छ मेरो बुवाहरू त यही बैरामै हुनुहुन्छ ठुलो बाहरू साथ भए हाम्रो बुवाहरू मेरो बुवा कान्छा पछि ढुङ्गेसँग जानुहुन्छ क्या बा जहाँ बुवाको घर त्यही भन्नु पर्यो माइत त होइन र त्यही हो माइत.
1: अनि कति वर्षमा बिहा भयो हजुरको?
0: 13 वर्षमा छोरी.
1: 13 वर्षमा है
0: हजुर. तेह्र वर्षमा हो त्यही हो त्यही ढुङ्गेसँग पनि बासा बसेर भोलिपल्ट ल्याउने चलन थियो अहिले जाँदा नि उहिदिन राति राति ल्याउँछन् छोरी त्यस्तो थियो.
1: रातिको बिहा चलन थियो
0: आमा? हजुर भा रातिको बिहा चलन थियो छोरी.
1: पहिला त हेर्ने अनि भन्ने भतिवान आमा
0: खोइ छोरी मलाई त हेर्न त जानुभयो रहेछ म त देखेन त देखेको केटालाई उनी त्यो केटो मलाई हेर्न आएको भने थाहा भएन. मेरो बुढा यहाँ कलकत्तै बस्नुहरू छ कलकत्तै जन्मिनुहरू छ कलकत्तै पढ्नुहरू छ बा अनि मलाई हेर्न जानुहरू छ मलाई थाहा भएन. त्यो पसलमा ठुल्यामाको यस्तो चिया पसल थियो त्यहाँ गएर हेर्नु अनि पछि साथीहरूले सानो सानो केटाकेटी त्यो केटो भने के हो के हो भने के हो आफूलाई के मतलब भएर बा अनि त्यस्तो त्यो टाइलाएका केटा कस्तो सुटबुट लगाएको केटा त तिमीलाई हेर्न आएको अरे भनेर त्यो साथीहरूले भन्दाखेरि अब त्यो केटालाई मैले मुखानी हेरिनँ अब कस्ता थिए आइला थिए कि बुग्ला थिए कि के मलाई वास्तै भएन गएका रहेछन् अनि तिनै केटालाई बिहारेर दिएका हुन् छोरि त्यही हो.
1: त्यति बेला त अब बाबाआमाले जहाँ दिनुभयो
0: होइन त्यही आउनु पर्छ
1: समेलो
0: बस्यो छोरी बसियो बसियो बा कति दुखाएर बसियो.
1: अनि पढ्न पाउनु
0: पाइएन छ होइन तर मलाई त पढाउनु त पठाएको छोरी म मातिएर पढ्न गइनँ क्या गोटा खेलेर बसेँ छोरी अहिले पछि त पढे हा अब त मर्ने बेला भयो कुनै कुनै बेला त छोराछोरी हुन्न नि त साथमा कहिले बाहिर गएको मौका पर्छ अनि दु बिमार हुँदा कतै जाँदाखेरि यति नम्बरमा जानुहोस् है आमा भन्छ आफूले चिनिन्न आफूले पढेको छैन अनि यताउति साइडमा भएका नानी बाबुसँग सोधेर यो कति नम्बर बाबु कुन गोठा हो भने नानी बाबुले भनिदिएर त्यो गोठा भनेर गइन्थ्यो अनि कामसाम अब गरेर दबाई मुलो गरेर आइन्थ्यो छोरी. त्यस्तो जमाना थियो बा पढ्न त पढिहेर्नु बा अहिले पछुतो हुन्छ नि छोरी क्या नि छोराछोरी नाच्न जाने मैले नामसँग लेख्न त सिकाइदिएको थिएँ अहिले त भुलेँ क्या नि बा भुलेँ होला थियो छोरी गाउँदिनु छोरी सिलक नै हालिदिनु मलाई आउँदैन छोरी
1: गीत गाउने आफ्ना बह घरका पोख्ने होइन गीत गाउँदै गीतैको माध्यमबाट त हो नि
0: त नि मेला पाता यताउति त्यही
1: हो त नि त्यसरी चाहिँ साथीहरू है
0: हजुर छ
1: मिल्ने
0: मिलिन्थ्यो बा कति हो कति उस्तै
1: साथी भनेको त परा नै हुन्थ्यो है
0: परा नै हुन्थ्यो त्यो साथीसित हिँड्न पाइन्छ भनेर पानी भोरि पानी पनि पोखेर पानी जाने क्या थाहा पानी कसरी नदेख्ने बाजेनहरू घोट्याएर त्यस्तो त्यस्तो गरेर नि हिँड्यो छोरी साथी भनेपछि
1: साथी
0: भनेपछि त्यस्तो गरेर नि हिँड्यो बा
1: साथीभन्दा ठुलो त केही रहन्छ
0: केही रहन्छ छोरी अझै पनि साथी चाहिन्छन् छोरी साथी चाहिन्छन् छोरी साथी साथीभाइ भन्ने कुरो त चाहिन्छ छोरी अब माइततिरको त कोही अब गयो होला नि भएर अब आफ्नो जाने बेला भयो छोरी अब साथीहरू त त्यो त माइततिरको त भेटिन्न छोरी याद त कति आउँछ कति छोरी याद त आउँछ त्यति याद आउँछ अब पछि जनाउनुका भाइ भतिजा भए भदैहरू भदाहरू त अब त्यो देखिन्छन् अब भेटिन्छन् भाउजू बुहारी पनि अब कोही गए कोही छन् त्यस्तो भेटिन्छन् तर साथी नै भनेर त अहिले त धेरै भेट्नु पाइया छैन अब उनीहरू आफ्नो आफ्नो घर म आफ्नो घर छोरीको जिन्दगी त्यही त पनि कोही कहाँ जहाँ लान्छ कर्मले त्यही हो घर मेरो घर भने जस्तो त्यही त आफ्नो आफ्नो भयो सबैजना देख्न भेट्न त गाह्रै पर्दो रहेछ छोरी
1: पहिलाको
0: खानपान त कति राम्रो कति छोरी भित्र दाल पकाए महँगा बाहिर बसाउँथ्यो भित्र साग पकाए बाहिर बसाउँथ्यो भित्र घिरमलो पकाए बाहिर बसाउँथ्यो अहिले जति अरू पकाए पनि छोरी त्यो कति मिठै हुँदैन त्यस्तो भए खाना बसाउँथ्यो त्यही त भए यत्रा यत्रा भैँसी बान्ने यत्रा किला यत्रा मुला हुन्थ्यो बैदाममा पहिला त बैदाम हो के अरे अहिले लेग साइड भयो त्यस्तो हुन्थ्यो छोरी छैन म पहिलाको त केही पनि छैन छोरी अहिले त सम्झना मात्रै हो
1: खानपान नि राम्रो के
0: राम्रो नि छोरी कति हो कति नि अर्ग्यानी खाना थियो घरघामको आफ्नै गाई भैँसीको मुड राखिन्थ्यो अनि खाना राम्रो हुन्थ्यो स्वास्थ्यको लागि कति राम्रो हुन्थ्यो अर्ग्यानी अहिले त वा दुनियाँहरूको केमिकल राखेछ दुनियाँहरूको मोल राखेछ अनि त्यो खाइयो त्यही भएर हो नि छोरी हामी जनताले धेरै धेरै दुनियाँहरूको रोग लाउने है त्यही भएर हो अहिले त
1: अहिले त अब सुविधा छ भनेर बिखै खाइरहेछौँ
0: बिखै खाइरहेछौँ फेरि हाम्रो बुद्धि कस्तो छ भने त साग दोकान किनेर लान्छन् नि त्यो कसरी भएको छ नि त्यो राम्रो साग भन्ने कुरो हामीलाई थाहै छैन कि छोरी है जुन ठुलो मुख छ नि जुन बडाबडा पाछ ओहो यो राम्रो छ काँक्रो पनि यो सिधा यो राम्रो त्यो काँक्रो कसरी भएछ भन्ने थाहै छैन हामीलाई क्या हामीलाई त्यस्तो खाइन्छ अनि काँडा हुन्छ छोरी बिखै छ भए अहिले त सबै कुरामा केमिकल छ दुनियाँभर छ भए हाम्रो घर पकाएको केरा कति दिन राखे पनि केही हुँदैन अहिले ल्याएर किनेर केरा राख्ने ल्याएर पनि भोलि पर्सिबाट खानै हुँदैन प्याल भएर त्यस्तो हुन्छ भए
1: अहिले त अब
0: धेरै जमाना फेरि कति हो कति कति हो कति परिवर्तन भयो नि छोरी कति हो कति हो हामीले कस्तो देखियो अहिले कस्तो देख्न पाइयो बचियो छोरी भगवान्को कृपाले देख्न पाइयो छोरी
1: भयो
0: छ छोरी हामीलाई त देख्दा त्यस्तो लाग्छ
1: पहिलाको के कुरा मनपर्छ त नि आमा
0: पहिलाको त्यही सबै कुरा छोरी अब खानपिन यताउति हिँडुल अब दिदी बहिनी भएर कतै अब अहिले पिकनिक भन्छन् ऊ बेला कराई भन्थ्यौँ कराई खान जाने है अमलाको बुट्टा पनि खाने भन्थ्यौँ हामी त अमलाको बुट्टा पनि गरेर खाइयो पहिलाकै त्यस्तै त्यस्तै मनपर्छ नि छोरी पहिलाकै अब अहिले पनि मनपर्छ भन्नै पर्यो अब जमाना अनुसार चल्नै पर्यो छोराछोरीसित नाति नातिसँग मिल्नै पर्यो ए तिमीहरूले यस्तो हुँदैन यहाँ हुँ गर्न नि भएन जमाना अनुसार चल्नै पर्यो मिल्नै पर्यो सबैसित छोराछोरीसित नाति नातिनासित मिल्नुपर्छ छोरी भोलि मरेर जाने हो है यस्तै थियो बुढी आमा त कति नै मिल्नुहुन्थेन आफ्नालाई पनि बाहिरकाले पनि सबैसित मिल्नै पर्यो सबै सराय हुनै पर्यो छोरी यस्तै हो छोरी जिन्दगानी संस्कार त कति कति छोरी कति कति हामीले पहिला पहिलाको मान्छेहरूले भात जेठाजुलाई भात खान दिँदा ससुरालाई भात खान दिँदा बसेर खान पाइन्थेन नि छोरी उठेर हो उठिरहने उभिरहने केरा खाम भन्ने अनि मेरोलाई त्यस्तो चलन थियो कति हो कति छोरी पहिलाको संस्कार अहिलेको संस्कार तर अहिलेको संस्कार नराम्रो छैन अब गर्नेले गरिरहेछन् जान्नेले जानिरहेछन् गरिरहेछन् कसैले नगरे होला त्यो अर्कै कुरो आफ्नो ठाउँमा छ तर राम्रै छ गरेकै छन् गर्नेले
1: अब
0: गरेकालाई राम्रो भन्न पर्यो केही कमै भएछ छोरी
1: यो
0: संस्कारले मान्छेलाई
1: अनुशासित बनाउने
0: रहेछ त्यही हो बाबा त्यही हो यसो संस्कार भन्ने कुरा नि आफ्नो अभिभावकबाट सिक्ने हो क्या छोरी आफ्नो बालबच्चाले आफ्नो अभिभावकको कस्तो संस्कार छ घरमा त्यही संस्कार सिक्ने त हो नि छोरी होइन र अब राम्रो संस्कार छ भने राम्रै सिक्छन् नराम्रो संस्कार छ भने नराम्रै सिक्छन् त्यो त आफ्नो अभिभावक कुरो हो बाबु यो त संस्कारै हो छोरी
1: अनि कति रुपियाँ मानु घिउ खानु भयो नि
0: आमा मैले त छोरी महँगै परे हाम्रो आमाहरूको लिएँ त कति 15 रुपियाँ मानुसँग खाएँ कि 10 रुपियाँ मानु खाएँ क्या छोरी मैले त
1: 10 रुपियाँ मानु
0: हजुर 10 रुपियाँ मानु खाइयो भए
1: अहिले त अब कति हजार बाह्र सय
0: बाह्र सय भन्छन्
1: त्यही
0: पनि त्यस्तो निगर कहाँ पाइन्छ र बा पहिलाको जस्तो त छैन बा दस खाइयो अनि पन्ध्र अनि बिस पच्चिस अब अहिले त कति हो कति छ साथै छैन
1: अनि सुन कसरी थियो
0: सुन त मैले थाहा पाउँदाखेरि त पाँच हजार नै थियो छोरी पाँच हजार पनि थियो अनि सात हजार भयो त्यति सुन त्यति पैसामा सुन पाउँदा नि हामीलाई त महँगै भएर किन्न सकिएन नि छोरी त्यो बेला त हजुर त्यो सात हजार पाँच हजार त पाँचै लाख जस्तो सातै लाख जस्तो भयो क्या त्यो बेलामा त त्यस्तो थियो बा अहिले अब कहाँको एक लाख कति भन्छन् अहिले त सुन कति महँगो छ त्यो बेला त्यति पैसा पनि महँगो थियो छोरी हामीले पैसा पाउँथेन पनि पैसाको दुर्लभ थियो सम्भव हुन्थ्यो त्यति बेला लगाइरहेका छन् पुगिरहेका छन् भइसक्दा पनि लगाइरहेकै छन् पैसा अहिले महत्त्वै छैन छोरी हाम्रो पाला मैले भने नि छोरी त्यस्तो सात हजार पाँच हजार तोला सुन हुँदैन हामीलाई त महँगो भयो क्या सकिएन किन्नु त्यो बेला सस्तो पैसा भएको भए त हामीले अहिले सुन जोडेर राखे भए अहिले कति काम लाग्थ्यो होला त्यो बेला पैसै हुन्थेन त्यस्तै भए
1: पहिला र अहिले त आकाश
0: जमिनको फरक छ नि छोरी कति हो कति कति हो कति कति हो कति धेरै परिवर्तन भएको छ छोरी सबै कुरामा म त त्यति खेल्थिनँ छोरी तर साथीभाइले जामजाम भन्दाखेरि यसो गर्थे खेलिन्थ्यो कहिले कहिले तर म त्यति धेरै खेलिनँ छोरी देउसी भैलो मलाई चाख लाग्थेन
1: केमा रुचि थियो
0: हजुरको मलाई त खासै केहीमा रुचि पनि थिएन म तिजको गीतमा रुचि थियो छोरी तिजको गीत
1: गाउनुहुन्छ
0: भुलियो छोरी अहिले त अब रुन्न म पहिल्यै रोइसके सारा शरीर आँसुले धोइसके अब रुन्न म पहिल्यै रोइसके सारा शरीर आँसुले धोइसके त्यति हो छोरी कता कता गए गए बा संसार बिरसिलो रामको नाम रसिलो संसार बिरसिलो रामको नाम रसिलो हे भगवान संसार बिरसिलो रामको नाम रसिलो संसार बिरसिलो रामको नाम रसिलो हरि हरि हरि भन्छु म

0: ज्ञानी लाई देव ज्ञान हे राम स्वर्ग जाने बाटो न ढुङ्ग छ न माटो स्वर्ग जाने बाटो न ढुङ्ग छ न माटो हे भगवान् स्वर्ग जाने बाटो न ढुङ्ग छ न माटो स्वर्ग जाने बाटो न ढुङ्ग छ न माटो हरि भगवान् त्यति हो छोरी
1: छोडेको बा भुले छोरी मलाई त्यसको गीत गाउन नि
2: धेरै
1: भने चिन्ता धेरै भोग्नु
2: भयो धेरै भोगियो
1: छ कति हो कति भयो भने साध्य छैन
2: अनि अब 71
1: भयो
2: के रहेछ त नि आमा यो संसार के रहेछ
1: केही छैन बा यो दुई दिनको राम छाया हो भोलि हाम्रो यो शरीर पनि छैन केही पनि छैन हामीले जति सम्पत्तिमा छोडेर जाने रहेछ अब हामीभन्दा अघि जानुभएको दिन के लानुभयो र हामीले के लान्छौँ र लागेको लुगा पनि धेरै हुन्छ छोरी केही छैन भाइ
2: त्यति हुँदा
1: आउने त छोरी हाम्रो मन लोभ लाउने हाम्रो मनुष्यको अब लोभ यस्तो क्या छोरी अब यस्तै मान्छेको जात भएपछि लोभ लाग्छ लाग्दो रहेछ भोलि मरेर जाने हो तर भन्ने त्यस्तो उनी नआउने कि हामी मान्छेलाई सबैलाई एउटालाई मात्रै होइन
2: सबैलाई
1: विचित्र संसार विचित्र छोरी गएँ छोरी हाम्रो बाह्र पाल्नुहुन्थ्यो माइ त बाह्र पाल्दा नि गएँ बाह्र हेर्न नि गएँ छोरी म त बाह्र हेर्न नि गयो
2: कहाँ
1: जङ्गलतिर भन्नाले यसो तरा क्या यस्तै हाम्रो यो त्यस्तो जङ्गलै भन्दा जङ्गल थिएन क्या छोरी यस्तो चौर के त्यस्तो चौरमा चढाउँथ्यौँ चढाउन जाने
2: पहिला त कति राम्रा पोखरीहरू यताउता सबै थिए
1: थिए नि छोरी हामी त पोखरी नुहाउने पोखरी लुवा धुने त्यस्तो गरिन्थ्यो छोरी तर अब लुतो पनि आएन केही पनि आएन भगवान् पानीको कति दुःख थियो छोरी त्यो सौरटाको पानी यता भिरालो जम्मा हुन्थ्यो त्यस्तामा नुहाएर कोही भगवान्को कृपाले पर्वो बचिएकै छ अहिले अब के यस्तो खानुहुन्न भन्छन् उस्तो खानुहुन्न भन्छन् खाना पनि हुन्न होला छोरी अब जमाना अनुसारले अब क्या नि यस्तो छ अब क्या नि अचम्मै लाग्छ त नि छोरी नभएर हो कि भरै होला नि छोरी नभए त किन भन्थ्यो केही त नि अहिले नुहाउनु पनि हिल लाउँछ छोरी अहिले त नाली फाल्दा हुन्छ राति राति फाल्दा पनि रहन्छन् हामी बनाउन जाँदाखेरि क्या कहिले कहिले त धुवा पाएन नि त छोरी धुवा नपाउँदाखेरि 9 बजे राति पनि हामी तालबार धुवा लिएर दाउरा पनि ल्याइयो क्या छोरी अब 9 बजे 10 बजे घाटा पारिराख्यो अब दिनभरि धुवाहरू बिजी हुने अनि धुवा लिएर जाँदाखेरि चाहिँ नि राति गनाउँथ्यो क्या त्यो नाली जम्मै त्यो टोयलेट फाल्दा रहेछन् क्या त्यो फाल्दा रहेछन् त्यस्तो पनि अहिले त नुहाउनु नि घिन्छ बा त्यही पानी खाएर बुढो भइयो गनाउँथ्यो अब त्यस्तो त्यही फालेर त होला छोरी गनाउँथ्यो अचम्मै लाग्छ नि छोरी अचम्मै लाग्छ नि केही छैन छोरी मलाई त केही छैन जस्तो लाग्छ संसार नभए हामी बच्न त सकेका छैनौँ हामी टेक्न त कहाँ टेक्ने हो र संसार त अब राम्रै छ हो भन्नु पर्यो अब है राम्रै छ जिन्दगी केही छैन क्या छोरी संसार त राम्रो छ नि संसार राम्रो छ जिन्दगी केही छैन छोरी जाने रहेछ त्यही त नि मेरो भन्छन् सबै मेरो केही छैन मर्दाखेरि लानु केही छैन संसार त हुनै नाङ्गै जाने लानु केही छैन संसार त हुनै पर्यो छोरी संसार नभए त सृष्टि नै रहँदैन जिन्दगी चाहिँ केही छैन क्या छोरी जिन्दगी त केही छैन आज छ भोलि छैन क्या हाम्रो जिन्दगी त जिन्दगी ख्यालमै सकिन्छ हो त
2: यसो
1: गर्ने कहिले रोइयो कहिले हाँसियो जिन्दगी यस्तै हो
2: हामी कार्यक्रमको अन्त्यमा छौँ आमा केही भन्नुहुन्छ अन्तिममा
1: केही छैन छोरी यही नै हो के अरे जाने जा नजानेमा माफ गर्नु छोरीले है अब कस्तो बोले जानी नजानी त्यही नै हो छोरी
2: हजुरलाई धेरै धेरै धन्यवाद
1: ल छोरीलाई पनि धेरै धेरै धन्यवाद थ्याङ्क यू छोरी है त म गएँ
2: हस् हुन्छ आमा धेरै धेरै धन्यवाद
1: छोरी
3: आमा आमा नै हुन् संसारको कुनै पनि प्रेमसँग आमाको मायाको तुलना गरिँदैन त्यसैले भन्ने गरिन्छ जति पोले पनि घामै जाति जति कुटे पनि आमै जाति हवस् त कार्यक्रम आमाका कुराको समय सकिएको छ। आज हामीले पोखरा महानगरपालिका वडा नम्बर 7 निवासी आमा विष्णु कुमारी बोगटीसँगको कुराकानी प्रस्तुत गर्यौं। अर्को हप्ता फेरि हामी यस्तै आमा लिएर आउनेछौं। त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। शुभ सन्ध्या।

0: ओहो भाउजू ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
1: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू? यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनाऊ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौं। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौं। सम्पर्कको लागि 9855335394।
3: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
4: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
5: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811-87488।
4: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
6: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुन्सरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97050 55 0557 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड
1: विगत को 20 वर्ष देखि हजुर सेवा में समर्पित
2: वेस्ट सल्फर ने ल्यायो नया जम्बो कम्बो अफर अब मात्र 12,000 में एक वर्ष को टीवी प्लस इंटरनेट सर्विस 19,500 में दुई वर्ष को टीवी प्लस इंटरनेट सर्विस
1: अब सब को लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट आईपीटीवी डिजिटल टीवी कर्पोरेट इंटरनेट इंट्रानेट र डेटा सेंटर सर्विस आदि सेवाहरू वेब सर्फर नेपाल अरु भन्दा फरक सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
3: कन्ट्याक्ट 0615553050 0615589848
1: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
4: हजुरआमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
5: हो नि ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन् ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन ज्येष्ठ नागरिकको उचित हेरचाह स्वास्थ्य सुरक्षा र सम्मान गरौं उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं
6: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: हेर्नु साङ्लो बरु बहिनीको विवाह टिको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जसको मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बी एउटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807155947 9507325575।
3: के हेरेर टोलाए कि? अहो कति राम्रो गहना लगाए कि, फेरि राखु जस्तो कता बनाएछ?
4: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
3: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
0: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
4: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9802521050 9821727014।
5: आयो है मासु, ताजा ताजा मासु, दोस्ती टू मिट सपमा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट स पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93 97 56 50 960 दोस्तीटु मिट स।
2: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
3: सफा कपडा संकलनमा हातेमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
2: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
3: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
2: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउ, सफा कपडा संकलन अभियानलाई सफल पारौ।
3: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ।
2: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560 011 86, 98460 35 111। सम्पर्क नम्बर फेरि एकपटक 98460 35 111। अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यू गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्?
2: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
1: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
2: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061 574 668, मोबाइल नम्बर 98560 28 104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
4: आमा, पानी प्यास लाग्यो, यही घैटाको पानी खाइदिउँ कि क्या हो?
5: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, नत्र बिरामी होइएला।
6: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगू जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दिऊ। घर वरपर पानी जम्न नदेऊ, स्वस्थ बनाऊ।
7: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्?
0: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बिहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
1: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: भाइको विवाह पनि हिजो भन्दा आज झन् नजिकै छ। डुबोको माला कहाँबाट ल्याउने हो? गाडी सजावट गर्नुपर्ने होला र सजावट फूलहरू पनि कहाँबाट ल्याउने हो? लौ न, कसैलाई नर्सरी थाहा छ भने फोन गरिहाल त।
1: हा दाई पनि कति आचिनु भएको, सिद्धार्थ चोक 8 पोखरामा गोल्डेन नर्सरी छँदैछ नि। हो, त्यही गएपछि दुबोको माला, गाडी सजावट, विभिन्न सजावटका फूलहरू, बुके, गुच्छा, फलफूल तथा धार्मिक बिरुवाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
2: हाम्रा सेवाहरू सिजनल तथा प्यारिनल बिरुवाहरू, इन्डोर तथा आउटडोर प्लान्टहरू, फलफूल तथा धार्मिक बिरुवाहरू, बुके, गुच्छा, दुबोको माला, गाडी सजावट तथा विवाह व्रतबन्धमा सजावट फूलहरू, विदेशी कुखुरा, विदेशी परिवार, रंगीन माछा पनि पाइन्छ। हामी कहाँ ठुला साइजका पामका बोटहरू पाइनुका साथै इन्डोर आउटडोर र ठुला ठुला प्लान्टहरू सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्कका लागि गोल्डेन नर्सरी, सिद्धार्थ चोक 8 पोखरा, प्रोपाइटर दया कुमार द्वार, मोबाइल 98560 32717 र 98460 55079।
3: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर, आउनुहोस्। कक्षा 12 इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु मेस बिल्डिङको 2 तला, फोन नम्बर 061-571-430, 98-560-85-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ।

0: दिदी, किन हो यो छिमेकीमा त सबै झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
1: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
2: हिंसा सहेर नबस्छौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
1: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
2: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिब्बेढुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन्छ आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झन होस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर संपर्क 98 11 60 62 983 98 5 60 52 855 समझनु सही बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार
1: ओहो भाउजू ग्यास त साह्रै गनाएछ रेगुलेटर बन्द छैन कि क्या हो फेरि झ्याल ढोका पनि सबै बन्द छन् झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू
2: त्यही त नानी ग्यास त प्राय यस्तै गनाइराख्छ रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन
1: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू यो त एकदमै संवेदनशील चिज पो हो त हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ अर्को कुरा नै भाउजू हामीले ग्यास बालिराखेर अन्य कामहरू गर्छौ त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नुपर्छ के भाउजू
3: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौं यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ सम्पर्कको लागि 98 5 60 35 394
4: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड पोखरा महानगरपालिका 32 गगनगौडा
5: हेलो
6: हजुर
5: सन्चै कस्तो छ हजुरलाई बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
4: बारिस्ता बार टेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
7: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
4: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम साथै होस्टेलको व्यवस्था पनि रहेको छ
7: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराइ सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लढुङ्गा UFO र श्री कम्प्लेक्स को बीचमा
7: फोन नम्बर 061-5587-915
8: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz तालिम सञ्चालन भइरहेको छ सम्पर्क 061-452-966 061-455-966 र मोबाइल नम्बर 98460-00851
9: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
10: होइन के भन्छ यो रेडियाले
9: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस् दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस् दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस् सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै फोन नम्बर 061-574-225 98-560-2140 98-560-60-127 र 98-038-2140 सम्झनुहोस् है सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एकमात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड
11: विगत को 20 वर्ष देखि हजुर सेवा में समर्पित
12: वेस्ट सल्फर ल्यायो नया जम्बो कम्बो अफर अब मात्र 12,000 में एक वर्ष को टीवी प्लस इंटरनेट सर्विस 19,500 में दुई वर्ष को टीवी प्लस इंटरनेट सर्विस
11: अब सब को लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट आईपीटीवी डिजिटल टीवी कर्पोरेट इंटरनेट इंटरनेट र डेटा सेंटर सर्विस आदि सेवा वेब सर्फर नेपाल अरु भन्दा फरक सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टीवी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टीवी सर्भिस
13: कन्ट्याक्ट 0615530050 0615589848
11: फर मोर डिटेल्स विजिट www.websurfer.com.np

तपाईको भोक लाग्दाको साथी मनसरताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरताज।

अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055055007 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: सूचना शिक्षा र मनोरञ्जन अब रेडियो सफलता 103.4 मेगाहर्ज सँगै सफलताखबर.com मा पनि www.sofaltakhabar.com साथमा रेडियो सफलताको फेसबुक पेज रेडियो सफलता 103.4 मेगाहर्ज पोखरा र रेडियो सफलताको युट्युब च्यानल रेडियो सफलता टिभी पनि सब्स्क्राइब गरी हामी सँगै रहनु होला।

0: यदि तपाईं वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061-55-071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061-55-179।

0: हेर्नु साङ्लो बरो बहिनीको विवाह टिको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807154 9857325575।
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन,
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर। फोन नम्बर 0161547734। मोबाइल नम्बर 9856028744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर। नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: हेर्नुस् त यो समाचार त कस्तो अचम्मको छ। श्योर गर्दिम कि क्या हो?
1: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौं।
2: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं। अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
0: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: मठ मंदिर
1: गुरुकुल
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: ओम जय जगदीश हरे।
3: उफ, भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
4: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा विद्युतीय राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
3: ए हो र, ल त्यसो भए म ढुक्क भएन।
5: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकह लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
3: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460054635, 98464383।

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो।
2: तपाईको दैनिक राशिफल रेडियो सफलता 103.4 मेगाहर्जमा हरेक दिन बिहान 5:45 बजे सफलतामा राशिफल
0: प्रत्येक दिनको पञ्चाङ्ग राशिफल शुभ साइत शुभ लाभ अमृत बेला र राहुकाल समयको जानकारी म युवा ज्योतिषी हरिपन्तको साथमा।

0: नमस्कार, शुभ भरबात। जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम सफलतामा राशिफल लिएर म ज्योतिषी हरिपन्त उपस्थित भइसकेको छु। कार्यक्रम शुरू गरौं आजको पञ्चाङ्गबाट।
1: आज मिति 2083 साल श्रावण महिनाको 21 गते बिहिबार, ईस्वी सम्वत अगस्त 6 तारिक सन 2026, श्री साक्य 1948, नेपाल सम्वत 1146, रौद्रनामको सम्वत सरह। सूर्य पृथ्वीको दक्षिण गोलार्धमा छन्। वर्षा ऋतु चलिरहेको छ। चन्द्रमान अनुसार श्रावण कृष्ण पक्ष चलिरहेको छ। आज श्रावण कृष्ण पक्षको अष्टमी तिथि दिनमा 3:34 त्यसपछि नवमी तिथि लाग्नेछ। नक्षत्रमा भरणी साँझमा 6:06 त्यसपछि कृतिका नक्षत्र लाग्नेछ। विष्कुम्भाद योगमा गण्ड 21:13 त्यसपछि वृद्धि योग लाग्नेछ। करोडमा तैतिला अहोरात्र रहनेछ। आनन्दादि योगमा आज पद्म योग रहनेछ। सूर्य कर्कट राशिमा, चन्द्रमा मेष राशिमा रहनेछन्। आजको दिनमान 33:14 अर्थात 13:20 रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्र बिन्दुमा रही बिहानमा 5:30 रावण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठिक 6:48 हुनेछ। यसै गरी चन्द्रमा उदाउने समय रातिमा 11:25 रहेको छ भने चन्द्रमा अस्ताउने समय भोलि दिनमा 12:40 रहेको छ। आज गोरखकाली पूजा गर्ने दिन रहेको छ। पञ्चाङ्ग बारेको जानकारी सँगै अब लाग्यो आजको राशिफलतर्फ। राशिफलको शुरूमा मेष राशि व्यक्तिहरूको लागि आज आत्मविश्वास बढ्ने दिन रहेको छ। रोकिएका कामले गति लिनेछन् र मेहनतको राम्रो प्रतिफल प्राप्त हुनेछ। जागिर तथा व्यवसायमा नयाँ अवसर देखिन सक्छ। आर्थिक पक्ष बलियो बन्दै जानेछ तर अनावश्यक खर्चमा नियन्त्रण गर्दा राम्रो हुनेछ। परिवारसँग खुसीका क्षण बित्नेछन्। प्रेम सम्बन्धमा विश्वास र निकटता बढ्नेछ। स्वास्थ्य सामान्य रहने भए पनि पर्याप्त आराम गर्नुपर्नेछ। नयाँ योजना शुरू गर्दा सफलता मिल्ने सम्भावना बलियो रहेको छ। आजका लागि शुभ अङ्क 9 रहेको छ। शुभ रंग रातो रहेको छ। आजका दिनमा भगवान शिवलाई जल अर्पण गरेर ओम नमः शिवाय मन्त्र 108 पटक जप गरेमा तपाईँलाई निकै राम्रो हुनेछ। तपाईँको सोचे अनुसारको काम बन्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब दोस्रो राशि वृष राशि। वृष राशिको व्यक्तिहरूको लागि आज धैर्यता र विवेकले काम गर्दा राम्रो उपलब्धि हात पर्नेछ। व्यापारमा लाभको संकेत रहेको छ भने जागिरमा वरिष्ठ व्यक्तित्वको साथ मिल्नेछ। आर्थिक अवस्था सन्तोषजनक रहनेछ र बचत बढाउने अवसर पनि तपाईँलाई प्राप्त हुनेछ। परिवारमा आपसी समझदारी बढ्दै जानेछ। प्रेम सम्बन्ध मधुर बन्नेछ। स्वस्थ रहनका लागि सन्तुलित खानपान आवश्यक रहेको छ। कुनै पुरानो चिन्ता हटेर मन हलुका हुनेछ। वृष राशिका लागि आजको शुभ अङ्क 6 रहेको छ। शुभ रंग सेतो रहेको छ। आज तपाईँले माता लक्ष्मीको पूजा गरेर सेतो वस्तु दान गर्दा निकै राम्रो हुनेछ। तपाईँको मनले चिताएको कुरा पूर्ण हुनेछ। अब तेस्रो राशि मिथुन राशि। मिथुन राशि व्यक्तिहरूका लागि आज नयाँ सोच र सृजनात्मक क्षमताले सफलता दिलाउनेछ। अध्ययन संचार तथा व्यवसायसँग सम्बन्धित काममा प्रगति हुनेछ। आर्थिक लाभका नयाँ सम्भावना देखा पर्नेछन्। साथीभाइको सहयोगले महत्वपूर्ण काम सम्पन्न हुनेछ। प्रेम सम्बन्धमा खुशीको वातावरण बन्नेछ। यात्राको सम्भावना रहेको छ। स्वास्थ्य राम्रो रहनेछ तर मानसिक चञ्चलतामा नियन्त्रण राख्न आवश्यक रहेको छ। आजका लागि तपाईँलाई शुभ अङ्क 5 रहेको छ। शुभ रंग हरियो रहेको छ। तपाईँले गणेशजीको पूजा गरेर दुबो अर्पण गर्दा निकै राम्रो हुनेछ। शुभ फल प्राप्त हुनेछ। अब चौथो राशि कर्कट राशि। कर्कट राशि व्यक्तिहरूका लागि आज आफ्नै राशिमा रहेका चन्द्रमाको प्रभावले आत्मबल र आकर्षण बढाउनेछ। महत्वपूर्ण निर्णय लिनका लागि दिन अनुकूल रहनेछ। परिवारबाट राम्रो साथ र सहयोग प्राप्त गर्न सक्नुहुनेछ। आर्थिक लाभको अवसर आए पनि खर्चमा समन्वयता अपनाउन राम्रो हुनेछ। प्रेम सम्बन्धमा आत्मीयता बढेर जानेछ। स्वास्थ्यमा सुधार आउनेछ र मन प्रसन्न रहनेछ। कुनै शुभ समाचारले तपाईँको मनमा उत्साह थप्नेछ। आजका लागि शुभ